0: टुङ्गिएको छैन। एमाले गत जेठ 10 गठन गरेको संगठन पुनर्गठन तथा निर्वाचन सम्बन्धी समीक्षा कार्यदलले ढिला गरी भदौ अन्तिमतिर मात्रै प्रतिवेदन छलफलमा ल्याएको थियो। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन भएको कार्यदलमा महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिएपछि विवाद शुरू भएको थियो। 7 प्रदेश उपत्यका र जनवर्गीय संगठन समेत गरी 13 समूहबाट आएका सुझावका आधारमा नेतृत्व परिवर्तन गर्नुपर्ने पोखरेलले आफ्नो प्रतिवेदनमा स्पष्टसँग लेखेका थिए। तर कार्यदल संयोजक बादलले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा छुट्टै प्रतिवेदन तयार पारी 2 प्रतिवेदनमा सहमति जुटाउन गत भदौ 29 काभ्रेको बलथलीमा कार्यदलको आकस्मिक आवासीय बैठक बसेको थियो। त्यहाँ पनि सहमति नजुटेपछि बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई दुवै प्रतिवेदन समायोजन गरी साझा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो। एमाले पुनर्गठन विवाद अब केन्द्रीय कमिटिमा, कार्यदलबाट गलेनन् ओली शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा खबर छ। प्रतिनिधि सभा चुनावमा पाखा लागेका मधेस केन्द्रित 9 दलले शनिबार वीरगंजमा संयुक्त कार्यक्रम गरे। जसपा अध्यक्ष उपेन्द्र यादवले छठपछि मधेसमा वार्की पार्कको आन्दोलनका लागि तयार रहन आग्रह गरे। मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एकपटक लड्ने बेला भइसकेको छ। यादवले भने त्यसका लागि सबैजना तयार रहनुहोला, किनभने अधिकार कसैले किस्तीमा सजाएर दिँदैन, अधिकार लडेरै लिनुपर्छ। उनले भने सोही कार्यक्रममा आम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले राजपाका वरिष्ठ नेता बालिन शाह नेतृत्वको सरकारले 6 मधेसका गाउँठाउँका लागि के कस्ता काम गरे भनेर विचार गर्न मधेसी जनतालाई आग्रह गरेका छन्। जब जब देशमा संकट परेको छ मधेसले उठेर सघाएको छ। आज फेरि देश संकट र अन्धकारतर्फ बढ़ेको छ, यसका लागि हामी सबै एकजुट हुन आवश्यक छ, शाहले भने। चुनावमा पराजित मधेस केन्द्रित दल मात्र होइन, सत्तासीन र राष्ट्रपतिका नेता अमरेश सिंहले समेत छठपछि मधेसमा आन्दोलन हुने चेतावनी नेतृत्वलाई बारम्बार दिइरहेका छन्। विपक्षी नेकपाका अध्यक्ष प्रचण्डले पनि केही साता अघि मधेसमा भएको कार्यक्रममा राष्ट्रपा सरकार मधेस विरोधी भएको भन्दै आन्दोलनका लागि तयार रहन निर्देशन दिएका थिए। विपक्षी चुनाव हारेका मात्र होइन, सत्तापक्षीय सांसदकै यी चेतावनीपूर्ण भाषण र बोलीले मधेसलाई फेरि अशान्त बनाउन खोजिएको देखिन्छ। जातीय, साम्प्रदायिक तथा सामाजिक विभाजनका रेखाहरूबाट माथि उठी देशमा स्थायित्व निर्माणका लागि 2/3 सरकार निर्माण गर्न अग्रणी भूमिका निर्वाह गरेका मधेसका मतदातालाई धर्म, जात र अधिकारको नाउँमा लडाउने र आन्दोलनका लागि उक्साउन पाए सबै राजनैतिक दलहरू सक्रिय देखिएको त्यहाँका समाजसेवीहरू बताउँछन्। सरकार मधेसी जनता विरोधी रहेको महसुस गरेकै कारणले राष्ट्रपाकी सांसदहरू सरकारको विरोधमा लागेका छन्। चाँडै मधेसी जनता सरकारको विरोधमा उत्रिनेछ, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्। त्यस्तै राष्ट्रपाकी सांसद अमरेश सिंहले पनि समाज जोड्न, जनताको कुरा सुन्न र मधेसको आर्थिक तथा सामाजिक विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउन मेची महाकाली पदयात्रा गर्दैछु भनेका छन्। मधेस फेरि अशान्त बनाउने चलखेल शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: विशेष अदालतमा दायर भएका 175 मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी 56 छन्। यी मुद्दामा 397 जनालाई प्रतिवादी बनाइएको छ। उनीहरू विरूद्ध 5,07,29,18,820 रूपियाँ बिगो मागदाबी गरिएको छ। सार्वजनिक निकायमा हुने अनियमितता र पदको दुरूपयोग र भ्रष्टाचारका घटनामाथि अनुसन्धान गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो समय आफ्नो निगरानी र अनुसन्धानलाई थप तीव्र बनाएको छ। भ्रष्टाचारका घटनामा संलग्न रहेको आशंकामा विभिन्न तहको कर्मचारी तथा पदाधिकारीमाथि अनुसन्धान अघि बढ़ाइएसँगै आयोगले सार्वजनिक प्रशासनभित्र मौलाउँदै गएको भ्रष्टाचारको जालो पैल्याउने प्रयास गरिरहेको छ। भ्रष्टाचारको जालोमा अख्तियारको शल्यक्रिया, 7 मन्त्री सहित 549 कर्मचारी प्रतिवादी, 40,842 उजुरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

Soy LG le ayo naya LG Essential Series अब किफायती मूल्य मा refrigerator washing machine AC को complete range 10 वर्ष को warranty सहित 0% no cost EMI नागरिकता भए पुग्छ हरेक घर को खुशी घर घर मा LG LG

0: Bank Limited. Access to all.
1: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा अधिवेशन सोमबार निर्वाचन हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम ओडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देवा पक्षले पनि ओडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्मै पुगेको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनासलु आधार शिविरमा आमरण अनसनमा युवा बसेका। टेन्ट लगातारको हिमपातका कारण हिउँले ढाकिएको छ। मनासलु आधार शिविरभन्दा करिब माथि 4,900 मिटर उचाइमा अनसन बसेको स्थानमा शुक्रबार दिउँसोदेखि लगातार हिमपात भइरहेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त राष्ट्र संघको महासभामा फुटेको श्री विपदसँग जोड़िएका बहुआयामिक विषयलाई उठान गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई नीतिगत निर्देशन दिएको हो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
3: नेपाली कंग्रेसले 15 महाधिवेशन अन्तर्गत 6132 ओडामा अधिवेशन सम्पन्न गरी कार्य समिति गठन र क्षेत्रीय प्रतिनिधि चयन भएको जनाएको छ।
2: भोटेको नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटको जलविद्युत आयोजनामा भौतिक क्षति पुर्याइसकेको, त्यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा सूचीकृत प्रभावित कम्पनीहरूको शेयर मूल्यमा समेत देखिएको छ। आयोजना सञ्चालनमा अनिश्चितता बढ़ेपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा सम्बन्धित कम्पनीको शेयर बिक्रीमा चाप बढ़ेको छ।
3: ₹15.5 करोड़ रेमिट्यान्स भित्रिएको छ।
2: नेपाल राष्ट्र बैंकले 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याउने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको मध्यभागमा सगरमाथाको चित्र छ। उक्त नोटको बायाँ भागमा 50 अंकको पानी छाप छ भने गवर्नरको दस्तखतसँगै विक्रम सम्वत 2082 रहेको छ।
3: विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न माध्यम स्वचालित मार्ग बन्न थालेको छ। विदेशी लगानीका परियोजना स्वीकृति र रकम प्रतिबद्धता अनलाइन माध्यमबाट गर्ने गरी सरकारले शुरू गरेको स्वचालित मार्ग अटोमेटिक रूट तर्फ लगानीकर्ता शिफ्ट भएका छनृ।

0: जुनसुकै ब्याङ्क शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधि गर्नुहुन समेत अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियादमा ब्यालिस्टिक क्षेपयात्रा आक्रमण भएको छ। इरान समर्थित यमनको हुती विद्रोहीले सो आक्रमण गरेको हो। हुतीको आक्रमणसँगै पश्चिम एसियामा द्वन्द बढ़न सक्ने भने अमेरिकाले समेत चेतावनी दिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। अन्तिम दुई सेकेण्डसम्म स्वर्ण पदकको दौड़मा रहेकी एरिका गुरूङको हातबाट पदक मात्र फुत्किएन। नेपालको सबैभन्दा बलियो आशा पनि निराशामा परिणत भयो। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत कराँतेबाट पदक भित्र्याउने नेपालको आशा पनि त्यही दुई सेकेण्डमा समाप्त भएको थियो।
2: अब विचार तथा विश्लेषण। महाधिवेशनमा होमियो कांग्रेस शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगन आज नियमित अधिवेशन गर्ने जिम्मा पाएका व्यक्ति हुन्। उनले सभापति बनेर नेपाली कांग्रेसमा प्राण फुकिदिएका छन्। संयमित बोली, देशको हित, देशलाई कति दिन सत्तासीन पार्टीलाई सहयोग, देश दुखेको समयमा पुनः सहयोग उनको केन्द्र बनेको देखियो। उनले सरकारलाई सहयोग गरेका छन्। पन्ध्रौं महाधिवेशनको संघारको कांग्रेस सुदृढ बनेर आउनेछ। आफ्ना समर्थक मात्र नभएर जनतालाई विश्वासमा लिनेछ, जनताको मन जित्नेछ, आफूलाई खरो रूपमा उतार्नेछ। आउँदो स्थानीय निर्वाचन र प्रदेशको निर्वाचनमा आफूलाई सम्मानजनक अवस्थामा राख्नेछ।
3: समृद्धिको आधार संविधान, विपद व्यवस्थापनमा सहकार्य शीर्षकमा रणबहादुर राईको विचार गोर्खापत्रमा छापिएको छ। नेपाल जलवायु तथा विपद जोखिमका हिसाबले विश्वकै संवेदनशील मुलुक भएकाले राष्ट्रिय सुरक्षालाई केवल सीमा रक्षा, सेना र भौगोलिक अखण्डतामा मात्र सीमित नराखी जलवायु संकट र विपद व्यवस्थापनलाई यसको अभिन्न अंग बनाउनुपर्छ। यस क्षेत्रलाई हाँक्न प्रभावकारी नेतृत्व सहितको अधिकार सम्पन्न संयन्त्रको खाँचो छ।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: भइरहेको छ।
1: आज 2083
2: ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह। मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
1: निर्माण क्षेत्रमा कर्जा बढ्यो, कृषिमा घट्यो, बैंकको ब्याज दर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
2: ट्रम्पकी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू, व्यापार एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
1: र प्रिमियर लीगमा लिभरपुल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आउँदो दशैं अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाड़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। प्रवक्ता न्यौपानेले भन्नुभयो, बाढ़ी प्रभावित क्षेत्रमा दशैं अघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। बाढ़ीले अवरूद्ध धेरै बाटो खुलिसके, अब खोल्न बाँकी भनेको स्याफुबेसीदेखि रसुवागढ़ी खण्ड हो। यो खण्डको सड़क खुलाउनको लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट पठाइ सकिएको छ। बेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ। बेत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेका उहाँले बताउनुभयो। बेत्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको छ। स्याफ्रुबेसीमा बेली ब्रिज निर्माणको लागि डिजाइनको काम शुरू भएको छ। स्याफ्रुबेसी चिल्मी र माथिल्लो स्याफ्रुबेसीमा बेली ब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने आजको गोर्खा पत्रमा खबर छ।
5: नेपालमा आउँदो हप्ता ठूलो वर्षाको सम्भावना रहेकाले मौसमविदहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको र यसले ल्याउन सक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन मौसमविदहरूको आग्रह छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने मौसमविदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्ने सम्भावना छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार अण्डमान सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा भने सदरस्थानको दक्षिणतर्फ छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा ठूलो वर्षाको सम्भावना देखिएको बताउनु भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै उत्तर पश्चिमतर्फ सर्दै गएको छ। यो प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना देखिए पनि वर्षाको जोखिम कति र कुन क्षेत्रमा बढ़ी असर पर्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी भइरहेको र अवस्था थप विकसित हुँदै जाँदा आवश्यक सूचना तथा पूर्वानुमान सार्वजनिक गर्दै जाने जनाएको छ। गैराती, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा चितवनमा सबैभन्दा धेरै 41.4 मिलिमिटर वर्षा मापन भयो। यस्तै काठमाडौँ उपत्यका आसपासका ठाउँमा पनि हिजो बेलुकी पख पानी परेको छ। काभ्रे, मकवानपुर, लमजुङ, सुर्खेतमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
4: सरकारले हरित जलवायु कोषको अनुदान सहयोगमा उच्च जोखिम रहेका कोशी र गण्डकी जलाधारका चारवटा हिमतालको पानी घटाएर पूर्व सूचना प्रणाली जडान गरी जोखिम न्यूनीकरण गर्ने परियोजना शुरू गर्ने भएको छ। 50 मिलियन अमेरिकी डलर अर्थात हालको विनिमय अनुसार 7 अर्ब 67 करोड़ नेपाली रूपियाँको 7 वर्षीय परियोजनालाई ग्लोब संजीवनी नाम दिएको छ। परियोजनाबाट संवेदनशील तटीय क्षेत्रका करिब 33 लाख नागरिक लाभान्वित हुने अनुमान छ। संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको अध्ययनमा उच्च जोखिम रहेका 21 हिमताल मध्ये प्राथमिकताका आधारमा 4 हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढ़ाइएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप कार्यकारी निर्देशक राजन भट्टराईले बताउनुभयो। उहाँका अनुसार सोलुखुम्बुको लुब्लिङ छियो र होङ्गुर 2 मनाङको थुलागी तथा शंखुवासभाको तल्लो बरूणमा पानी घटाउने परियोजना रहेको छ। काया कैरनमा बाढ़ी प्रभावित बाल बालिकाको सुरक्षा चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भेट्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी, बेत्रावती र स्याफुबेसीमा बेली ब्रिज बनाउनको लागि काम शुरू, आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह, मौसमी प्रणालीको निगरानी भइरहेको महाशाहको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको गति बढ़न थालेको छ, तर निजी क्षेत्रको समग्र माग बलियो नभएकाले कर्जा विस्तारमा अझै चुनौती छ। निर्माण क्षेत्रमा कर्जा सामान्य रूपमा बढ़ेको देखिए पनि अर्को महत्वपूर्ण कृषि क्षेत्रमा भने कर्जा विस्तार घटेको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा निजी क्षेत्रतर्फको कर्जा 0.4% अर्थात 23,58,00,000,00,000 रूपियाँले बढ़ेको छ। यो सँगै अहिलेसम्मको कुल कर्जा 58,80,64,00,00,000 रूपियाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो कर्जा 0.1% अर्थात 2,93,00,00,000,00,000 रूपियाँले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा भने 2083 साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रस्तावित कर्जा 7% बढ़ेको छ, तर एक महिनाको अवधिमा कर्जाको विस्तार 0.4% सीमित हुन भनेको बैंकिङ प्रणालीमा कर्जा लगानीको गति एकदमै सुस्त हो। साउनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा खनिज क्षेत्रमा 3.7% र धातुजन्य उत्पादन यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मरमत क्षेत्रमा 3% बढ़ेको छ। केन्द्रीय बैंकका अनुसार निर्माण क्षेत्रमा 2.1%, सेवा उद्योगमा 1.8% तथा यातायात संचार तथा सार्वजनिक सेवामा 1.2% कर्जा बढ़ेको खबर आजको कारोबार दैनिकमा छ। यसैबीच आजको कान्तिपुर दैनिकले बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर बन्दै गएको खबर छापेको छ। आयात निर्यात, राजस्व र घरजग्गा कारोबारमा देखिएका झिनो सुधारले अब अर्थतन्त्रलाई गति दिन सक्छ वा मूल्यवृद्धिको दबाव थपिएर सर्वसाधारणको दैनिकी थप कष्टकर हुन्छ, शीर्षकको खबर कान्तिपुर दैनिकमा छ।
4: चालू आर्थिक वर्षको शुरूआती 2 महिनामा बिजुली निर्यातबाट आमदानी बढ़ेको छ। गएको साउन र भदौमा नेपालले 10,17,00,000,00,000 रूपियाँको बिजुली निर्यात गरेको हो। गएको आर्थिक वर्षको यसै अवधिमा भारत र बंगलादेशमा 8,88,19,00,000,00,000 रूपियाँको बिजुली निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यी 2 महिनामा 1,28,81,00,000,00,000 रूपियाँ बढ़ेको बिजुली बिक्री भएको हो। समग्रमा निर्यात रकम बढ़ेको छ। साउनमा बिजुली बिक्री बापत पाउने रकमसँगै निर्यात परिमाण समेत बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 53,82,87,287 युनिट बिजुली निर्यात भएकोमा चालू आर्थिक वर्षको साउनमा 62,05,69,112 युनिट निर्यात भएको प्राधिकरणले बताएको छ। तर गएको आर्थिक वर्षको तुलनामा यस वर्ष भदौमा रकमका हिसाबले बिजुली निर्यात बढे पनि परिमाण घटेको छ। गएको वर्षको भदौमा भारत र बंगलादेशमा 59,37,510 युनिट बिजुली निर्यात भएको थियो। चालू वर्षको भदौमा 56,56,6443 युनिट मात्र निर्यात भएको प्राधिकरणको तथ्याङ्क रहेको छ।
5: भदौ 10 गते रसुवाको भोटेको छिममा आएको बाढ़ीले 17,000 बालबालिका प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ। राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1,200 भन्दा धेरै बालबालिका बढ़ी समस्यामा परेका छन्। यसमध्ये 102 जना बालबालिकाले आमा बुबा नै गुमाएका छन्। घर परिवार गुमाएका बालबालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बालबालिकालाई मुस्ताङ र काठमाडौँको गुम्बामा ल्याएर राखिएको छ। आमा बुबा गुमाएका बालबालिकालाई पाल्नका लागि हेरचाह केन्द्र र होल्डिङ सेन्टरमै पुगेर बच्चाको माग हुन थालेको छ भने कतिपय बालबालिकालाई सिधै बालगृहमा पठाउने काम पनि हुन थालेको छ। बाढ़ी प्रभावित बालबालिकाहरूलाई सिधै बालगृह पठाउने वा धर्म पुत्र पुत्रीको माग गर्न मिल्छ कि मिल्दैन भनेर साथी सम्झना महर्जनले परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेलाई सोध्नुभयो।

0: भने अर्को हाम्रो देवारी संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसै हामीले अहिले वैदेशिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ, रोकिएको छ। अहिले चाहिँ हाम्रो देवारी संहितामा पनि जुन फौजदारी संहिता जो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर बन्न हामीले पठाएको स्थानले सिफारिस गरेको छ सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिका लिएर पाउँदैन, अदालतबाट आदेश दिनुपर्छ, अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ, उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कुनै गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन। त्यसमा एउटा चरणहरू छ, चारवटा चरणहरू छ स्पष्ट रूपमा। पहिलो उहाँहरू हामी त्यही समुदायमा हुन खोज्छौँ, समुदाय परिवारमै मिलन गर्न खोज्छौँ। त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ। तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ, जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा परिवारमा आधारित हेरचाह गराउने कुरा। त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने, सोझै बालगृहमा दिने के बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन पोषण गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन। त्यो त प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ, त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ। उसको कोही नभएको कुरा यकिन हुनुपर्छ, त्यो कुरा सिफारिस हुनुपर्छ, मुझुका हुनुपर्छ। यदि आफ्नो आफन्त छ भने, आमा वा बुवा छ भने स्वतकै समस्या रहेन। यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट संरक्षण गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरण पाल्नलाई जान सक्ने हुन्छ, त्यो पनि निर्णय गरेर त्यता पठाउन सक्छौँ। त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो।
1: राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि बाल बालिकाकै प्रसंग, शरीरमा अचानक राता डाम देखिएपछि 3 वर्षीय बच्चा लिएर एक अभिभावक डाक्टर कहाँ पुगे, तर बच्चाको कुराकानी र व्यवहार देखेपछि डाक्टर रामकुमार शाहले मानसिक समस्या समेत औल्याएर औषधि दिनुभयो। किनकि बढ़ीमा 1 घण्टा हुनुपर्ने स्क्रीन टाइम 9-10 घण्टामा थियो र मोबाइल नपाए बच्चाले रूने चिच्याउने तथा अभिभावकलाई नै झम्किने गर्थे। यस्तै समस्या देखिएपछि अर्का 5 वर्षीय बालक पनि अस्पताल पुगेका थिए। खाना खुवाउने बेलादेखि कुनै पनि काममा फकाउन अभिभावकले नै मोबाइल दिने गरेको र अरू समयमा टीभी हेर्ने बानीले उनको शारीरिक विकास उमेर अनुसार नभएको ठहर डाक्टर शाहको थियो। ती बालकको शारीरिक गतिविधि न्यून थियो भने घरका मान्छेसँग पनि धेरै नबोल्ने, साथीहरू नबनाउने, दोहोरो संवाद नगर्ने जस्ता व्यवहार थियो। पछिल्लो 5-7 वर्ष यता यस्तो समस्या थुप्रै आउन थालेको डाक्टर शाहले बताउनुभयो। बच्चालाई सानैदेखि मोबाइल र स्क्रीनको लत लागेको छ, यसले बच्चाको आँखालाई त असर गर्छ नै, अहिलेदेखि नै ढाड घाटीको समस्या निम्त्याउँछ। उहाँले थप्नुभयो, पोस्चर अर्थात बस्ने पोजिसनको समस्या जस्ता शारीरिक मात्र होइन मानसिक समस्या पनि बढ़दै गएको छ। यसमा मुख्य दोष अभिभावकै रहेको उहाँ बताउनुहुन्छ। विश्व स्वास्थ्य संगठन WHOले 2 वर्ष मुनिका बाल बालिकाका लागि स्क्रीन टाइम 0 हुनुपर्ने र 4 वर्षसम्मका लागि बढ़ीमा 1 घण्टा मात्र स्क्रीन टाइम बनाउनुपर्ने जनाएको छ। डाक्टरहरूका अनुसार बच्चाहरूले ध्यान केन्द्रित गर्न सिक्नुपर्नेमा फोनका कारण एटेन्सन स्पानमा असर पर्छ। बाल बालिकाले सामाजिक हुन र मुहारको भाव बुझ्न पनि मानिससँग अन्तर्क्रिया गर्नुपर्छ, तर मोबाइलको बढ़दो प्रयोगले उनीहरूलाई कम भावनात्मक बनाउने विभिन्न अध्ययनहरूले देखाएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने,
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: कृषि मन्त्र नार्क सँग
1: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वर्षौंदेखि सुनसान रहेको काभ्रेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानीमा रहेको थुम्का गाउँमा 2 दशकपछि चहल पहल बढ़ेको छ। हरेक चाडपर्वमा सुनसान हुने थुम्का गाउँमा धेरै वर्षपछि पुरोहितले यजमानको घरमा कुश लिएर जान पाएका छन् भने गाउँका चौतारामा वर्षौंपछि तीजको गीत घन्किएको छ। गाउँबाट शहर पलायन भइरहेका मानिस फर्किएर गाउँलाई नै उज्यालो पार्न थालेसँगै चहल पहल बढ़ाएको छ। स्वर श्राद्ध सकिएसँगै गाउँमा लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ। सकिएपछि गाउँमै लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ भने वर्षौंदेखि लिपपोत हुन नसकेको घरमा कमेरो लगाउने सुरसारमा स्थानीय बासिन्दा पनि जुटेका छन्। 2 दशकपछि आफ्नै गाउँमा तीज मनाउन पाउँदा मन्जु मन्दिर र जानुका मैनाली लगायतका चेलीहरू खुशी भएका छन्। वर्षा सराईका कारण वर्षौंदेखि टाढिएका चेलीहरू तीजको अवसरमा गाउँमा भेला भएपछि पुराना आफन्त र छिमेकीसँग भेटघाट समेत भएको छ। आफ्नै जन्मघरमा आएर यसरी चाडपर्व मनाउन पाइएला भन्ने लागेको थिएन। मन्जु मैनालीले भन्नुभयो, वर्षौंपछि गाउँका दिदीबहिनी र आफन्तसँग भेट भएर चाडपर्व मनाउन पाउँदा निकै खुशी लागेको उहाँको भनाइ छ। तीजमा चेलीबेटीको पुनर्मिलन भएपछि आउँदो दशैं तिहार लोसार लगायत चाडपर्वमा पनि गाउँमै भेला हुने वातावरण बन्ने आशा स्थानीय बासिन्दामा पलाएको छ। 2 दशकपछि थुम्कामा खुशी, गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन र चीनिया उप प्रधानमन्त्री हे लिफिङ बीच हिजो न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अरू आर्थिक र रणनीतिक विषयमा छलफल भएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र चीनबीच जारी व्यापारी युद्ध विराम 2 महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापारी युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा गरिएको छ।
3: अब खेल खबर। इंग्लिस प्रिमियर लीगमा लिभरपूल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। गैराती भएको खेलमा लिभरपूलले बर्नमाउथलाई 1-0 हरायो। भाइटालिटी स्टेडियममा भएको खेलमा लिभरपूलका लागि अलेक्जेन्डर इसाकले 57 मिनटमा गोल गरे। यस्तै इतिहाद स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्याण्डलाई 5-3 पराजित गरेको छ। सिटीका लागि एन्टोइन सेमेनवेल ले 2 तथा एन्जो फर्नाण्डेज, रयान चेर्की र एर्लिङ हलानले 1-1 गोल गरेका छन्। सन्डरल्याण्डका ब्रायन ब्रोबीले ह्याट्रिक गरेका छन्। यस्तै म्यान्चेस्टर युनाइटेड फुलहामसँग 1-1 बराबरीमा रोकिएको छ। फुलहामले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको छ। तर खेलको निर्धारित समय सकिने 1 मिनट बाँकी रहँदा मार्टेउस कुन्हाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका छन्। यस्तै लिड्स युनाइटेड र क्रिस्टल प्यालेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पुनर्गठन पक्षधर नेताहरू पछि हटेपछि एमालेको तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकिलिएको छ। यससँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन, प्रतिनिधि परिषद, उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनलाई जाने विषय प्राथमिकतामा राखिने भएको छ। यस्तै कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6162 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा आज चुनाव हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम ओडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षले ओडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तह समय पुगेको छ।
3: संघीय निजामती सेवा विधेयकको मस्यौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने देखिएको खबर मर्का नपर्ने भएको खबर गोर्खापत्रमा छ।
2: सरकार संघीय संसदको वर्षीय अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम हप्ताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भनेको संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता नगराएको खबर नागरिक दैनिकले लेखेको छ।
3: भदौ 10 गते लेन्दा खोला हुँदै भटेकोसीमा आएको बाढ़ीमा परेर रसुवाका 285 जना विद्यार्थी बेपत्ता भए। 4 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। गोसाईकुण्डमा रहेको नीलकण्ठ माविका सबैभन्दा धेरै विद्यार्थी बेपत्ता छन्। विद्यालयमा अध्ययनरत 508 जना विद्यार्थी मध्ये 150 जना विद्यार्थी बेपत्ता रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
2: लोक सेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढ़ी भए पनि सफल हुनेमा भने पुरूष बढ़ी छन्। आयोगको परीक्षा पार गरी निजामती सेवामा सिफारिश हुनेमा पुरूष बढ़ी र महिला कम रहेको लोक सेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रस्तुत गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ।
3: दशैं तिहार सहितका चाडपर्वको मुखैमा 2 वटै वाइड बडी जहाज ग्राउण्डेड हुँदा नेपाल वायुसेवा निगमले 3 हप्तामै 40 करोड़ भन्दा धेरै कारोबारको नोक्सानी बिहोरेको छ। निगमका अनुसार ग्राउण्डेड भएका जहाज मरमतमा लाग्ने कम्तीमा 50 करोड़ समेत जोड्दा निगमलाई 90 करोड़ रूपियाँ बराबरको वित्तीय भार पर्ने देखिएको खबर कान्तिपुरमा छ।
2: पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय शुरू गरेको द क्लिप समूहले देशका प्रमुख पर्यटकीय शहरमा लगानी विस्तार गर्ने भएको छ। द क्लिपले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्ने तयारी गरेको हो।
3: भोटेकोशीको अकल्पनीय बाढ़ीले त्रिदेशीय मार्गको बेत्रावधिमा 2 वटा पक्की पुल बगाएपछि आउजाउ ठप्प छ। यातायात सञ्चालनको पूर्वाधार खड़ा गरी राहत उद्धार र पुनस्थापना लगायतको कार्य सहजताका लागि बेत्रावतीमा बेलीब्रिज निर्माणको कार्य शुरू भएको छ। सरकारले यो ठाउँमा रहेको फुलाङ खोलामा बेलीब्रिजको निर्माणका लागि आवश्यक संरचना तयार गर्न निर्देशन दिएको हो।
2: र नवयुवा आन्दोलनमा जलाइएको सिंहदरबार भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान छ। काया कैरनमा अब पालो उखानको
3: जहिलेसम्म सास तैलेसम्म आस।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी। बेत्रावधि र स्याफ्री बेसीमा बेली ब्रिज बनाउने काम शुरू।
2: आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह। मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
3: निर्माण क्षेत्रमा कर्जा बढ़्यो, कृषिमा घट्यो, बैंकको ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
2: ट्रम्प सी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। व्यापार, एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
3: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा सभापतिलाई केही दिन अघि पत्रकारले ग्रे जोनको रिपोर्ट बारे सोद्धा थाहा छैन भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ रासोपा सभापति जस्तै देखिने मान्छे बसिरहेका छन्। नजिकै रहेका अर्को मान्छे उनलाई भन्दैछन्, राजनीतिमा थाहा पाउने दिन नि कसो नआउला र, होइन त हजुर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि दिदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 67। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98 5251 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। यस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे टाँचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाँचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय सङ्खुवासभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067। मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 इकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
7: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
7: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
7: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
5: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
7: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
5: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
7: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
5: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
7: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
5: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
7: र विविध
5: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8-9-10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
7: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
5: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
7: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
5: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98422-93-88 र 98520-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
8: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि
9: त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि
9: टप टप त्यहीबाट हुन्छ त
8: हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड सिस्टम मोबाइलका ब्याट्री चार्जर हेडफोन सिम कार्ड सबै किसिमका रिचार्ज कार्ड लाइट खडी रेडियो टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि साथै फोटोकपी फ्याक्स लेमिनेसन फोटो फ्रेमिङ प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ फ्रेमिङ अर्जेन्ट फोटो ब्यालेन्स स्टक अफ इमेल इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि
10: त्यति मात्र होइन विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधी नगरपालिका 4 ओखरगोटे संखुवा सभा मोबाइल 98421-93-181 र 98-69-78-33-33
12: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

0: कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
2: भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 029570208, 9841-25969, 9842-52496, 9841-93686 र 9842-76778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्र।

र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 मेगाहर्ज हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालसा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचखाकन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचखाकन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
5: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
6: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
7: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
8: लिम्बू विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
9: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
10: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
11: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
12: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
13: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
14: गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर
15: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
16: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
17: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हार्दिक स्वागत गर्दै गर्दै सदा चाहिँ आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेखबेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र त्यसै गरी बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ। मिडियाप्रेमी साथीहरूले यस कार्यक्रमलाई सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बेसीको दुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले भनौँ हप्ताको सातै दिन साथीभाइ सुनिराख्नु भएको छ। र अब भने चाहिँ फटाफट हामी सक्नुहुनेछ 9840668623 लाइनको ल छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ। यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, मैले यहाँबाट तपाईँहरू कुन अवस्थामा हुनुहुन्छ देख्न त सकिरहेको छैन, रै पनि एकदम बिहानीको बसाइ छ। कतिपय साथीहरू त बेलापात गर्नको लागि बारीतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू बाटोतिर यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू घरै सिक्कामा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला भनौँ घाँस दाउरा गर्नको लागि जङ्गलतिर पुगिसक्नु भयो होला। तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ 9840668623 लाइन खुल्ला छ। र त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, त्यहाँबाट तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला भन्न चाहन्छु। व्यवसायमा तपाईँले फोन नलागेको अवसरमा तपाईँले चाहिँ होइन अब भन्दै पनि लेख्नै पनि शुभकामना सन्देश छन् भने पनि तपाईँले ठ्याक्कै यो भनौँ हामी फेसबुक लाइभमा छौँ, लाइभको कमेन्ट बक्समा गएर चाहिँ तपाईँले आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनु होला भन्न चाहन्छु।

बोल्यो लेखेर पठाउनु होला भन्न चाहन्छु र समय मिले अनुसार तपाईँको कमेन्टहरूलाई पनि व्यवसायमा म वाचन गर्ने नै छु। एकदमै मलाई चाहिँ अलिकति बोल्न पनि निकै गाह्रो नै भइरहेछ होइन, अब मैले के गर्ने, अब ओपनिङमा यति गाह्रो भएपछि भएर तपाईँहरूसँग कसरी कुराकानी गर्ने होला भन्ने धेरै सोचमा अन्यलमा छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई शुभकामना दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 5 गते जति पनि साथीहरूको जन्मदिन परिरहेछ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि एकदम विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी आफ्नो ग्राम क्षेत्रमा रहेर यति बेला काम कार्य गरिराख्नु भएको छ भने तपाईँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पनि आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि चाहिँ फटाफट फोन डायल गर्दै गर्नुहोला साथीहरू 9840-6863 को लाइन खुल्ला छ। तपाईँहरूसँग म आज सम्भव भयो भने कुराकानी गर्छु, सम्भव भएन भने कुराकानी गर्न सक्दिनँ किनकि मेरो आवाजमा एकदमै होइन एकदमै भनौँ अलिकति रुगामर्गीले गर्दाखेरि बोल्न निकै असहज भइरहेछ। यदि सम्भव भएसम्म म तपाईँहरूसँग कुराकानी गर्नेछु, असम्भव भए म यो बसाईमा तपाईँहरूले एकदमै देशभक्ति मिठा मिठा गीत राखेर साथ दिनेछु। र अब पनि कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो देशको भक्ति गीत सुन्छौँ। पहिलो सांकेतिक कोसेली किरण बाबु पुनको आवाजमा रहेको राष्ट्रिय भावले ओतप्रोत गीत तपाईँको लागि राख्दैछु, नयाँ नेपाल बोलो गीत छ। यो गीत सुन्दै रहनु होला, गीतपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँहरू सुन्दै गर्नुहोला।

0: हजुर, कार्यक्रमको सुरुवातमा राखिएको एकदमै मिठो देशभक्ति गीत पश्चातपूर्ण स्वागत छ। र अब भने चाहिँ तपाईँहरूसँग म कुराकानी गर्छु 9840668923 को लाइन खुल्ला छ। र यति बेला आजको लागि फर्स्ट स्ट्यान्ड लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्नेछु। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार। हजुर, बोल्दै हुनुहुन्छ सपना तामाङ पासकभनबाट। के छ नि सपनाको खबर खबर सुनाउनुहोस् न। हजुर, मेरो खबर एकदमै समग्रमा ठिकै नै छ भनौँ, भन्दा पनि एकदमै रुगामर्गीले आज कार्यक्रम नै सुरुवातदेखि नै बिग्रिरहेको अवस्था छ होइन। बोल्नलाई एकदमै गाह्रो भइरहेको थियो र पनि आज पनि गाह्रो भइरहेछ भन्नुपर्छ है त। हजुर हजुर, हस् हुन्छ, अब चारो ठिक हुने कोसिस चाहिँ गर्दैछु, हेरौँ अब के हुन्छ कसो हुन्छ भोलिको दिनमा। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको यो बसाइमा, तपाईँको शुभकामना सन्देश तर्फै लगाउँ है।
1: हुन्छ,
0: हजुर नमस्ते। हजुर नमस्ते, टेकियोहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला, सपना तामाङ हुनुहुन्थ्यो सङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्को छ मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो, नमस्ते, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, अरुण पारी भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। हजुर, के छ वरुणको खबर खबर सुनाउनुहोस् न, बिहानीको बसाइ छ, के गरिदिनुहुन्छ नि? हजुर, खबर ठिकै छ, राम्रै छ, भर्खरै उठ्नुभयो है। हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाइमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: विशेष गरी तपाईँलाई नै आज एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि तपाईँलाई एकदम क्याटल्सन पनि भने है।

0: त्यही डेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ व्यवसायमा। यति बेला अर्को जना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, शुभ बिहानी, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यता राजु पटवाल भोजपुरदेखि बोल्दैछु। अनि बिरामी हुनुहुन्छ लाभको कामना भने मैले
0: धन्यवाद छ हजुरलाई। अनि के छ तपाईँको खबर खबर?
1: मर्तीको समय चालिस साल गर्नु होला, यति बेला बसी बसाइ छ भन्नुपर्छ, अब यस्तै त
0: हजुर भनेपछि बसी बसाइ छ
1: भन्नुपर्छ होइन,
0: हजुर जिन्दगी चलाउनै पर्छ।
1: अब कठिन
0: हजुर हजुर पक्कै पनि
1: फोन ट्राई गर्दै थिएँ, कसो कसो हुनाले यसो लाग्न सफल भयो, आज दिनकै लाग्छ क्या हिजो आज मेरो,
0: हजुर दिनकै लाग्छ होइन, अब ट्राई गर्यो भने अवश्य लाग्छ नि त,
1: कहिले काहीँ अलि नलाग्नु होला कुरा हो, नभए प्रायः लागिराखेको हुन्छ। ल हुन्छ, अब धेरै बोल्नु भन्दा नि अरू साथीहरूलाई पालो
0: दिनुपर्छ,
1: बोल्नेतिर शुभकामना राखिहाल्छ। त आजको दिन शुभरस हजुरलाई कार्यसफल लगामना भने अनि रेडियो अरू आजको दिन शुभरस आफ्नो कार्यसफल लगामना रेडियो सुनेर बनाउने सम्पूर्ण साथीहरूको दिन शुभरस सबैलाई आफ्नो शुभ दिनको कामना गर्दा बिराउँछु, नमस्ते।
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट, साथी राजु कटुवाल हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि हाम्रो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म कमेन्टतर्फ लाग्छु, भन्दा नि म एकजना साथीले कलमा लिइहाल्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते, हजुर नमस्ते, गुड मर्निङ, तपाईँको एकदम डिस्टर्ब आयो, कहाँबाट को बोल्नुभयो? तपाईँको फोन डिस्टर्ब आयो साथी, फोन मैले यताबाट काटिदिएँ ल हजुरको, साथी हुनुहुन्थ्यो उहाँसँग मैले कुराकानी गर्न सकिनँ, उहाँको एकदमै फोनमा डिस्टर्ब आइरहेको कारणले गर्दाखेरि मैले उहाँसँग कुराकानी गर्न सकिनँ। म एकजना साथी लिन्छु, त्यसपछि कमेन्टतर्फ लाग्छु। म आज निकै गाह्रो नै भइरहेछ मलाई, कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो म गुड मर्निङ, नमस्ते, हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर किमालुङबाट पासाङकी शेर्पा बोल्दै हुनुहुन्छ, हजुर के छ हाम्रो पासाङकी शेर्पाको खबर खबर? हजुर भर्खर उठेर बसिराख्नु भएको छ है, हजुर ल अनि के छ तपाईँको नयाँ नौलो खबर पनि सुनाउनुहोस् न। हजुर खबर सबै ठिकै छ, राम्रै छ, हल्का घाम लाग्दैछ है, हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो यो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
2: शुभकामना सन्देश फर्स्ट अफ अल हजुरलाई स्वस्थ लाभको कामना भन्न चाहन्छु,
0: धन्यवाद छ।
2: अनि केही मेरो पुराना साथीहरूलाई आज दिन शुभरोस् भन्न चाहन्छु, रानीको हल्का निरुदयका अनि फुचिएम कलाई अनि धेरै साथीहरू हुन्छ काली कमल हुने उहाँहरूलाई चाहिँ आज दिन शुभरोस् भन्न चाहन्छु, अनि सुनेर पुलुङ राईलाई पनि आज शुभ दिन रहोस् भन्न चाहन्छु, भाउजू तामलिङ निर्माला अनि आवाज शेर्पा दाईलाई पनि आज शुभ रहोस् भन्दै आफ्नो है।
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला पासाङकी शेर्पा भोजपुरबाट, उहाँसँग म छुटे, यति बेला सपना तामाङले हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु यता पाँच कपनबाट शुभ दिनको कामना अल भन्नुभएको छ, मिलन घायल मुटुले पनि शुभ दिन अल भन्नुभएको छ, एल सन्नाले पनि हाव अ ग्रेट डे अल भन्नुभएको छ, नवीन देवलले शुभ दिन अल भन्नुभएको छ, रोमन मोक्तान तामाङले गुड मर्निङ नमस्ते भोजपुर घर भइहाल सात समुद्र पारेको देशबाट हो सबैमा शुभ दिन भन्नुभएको छ, स्वर्णिम राईले गुड मर्निङ अल भन्नुभएको छ, त्यसै गरी सम्झना रोङभाङसाले सबपोखरीबाट सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ, सुनिता कुलुङ हुनुहुन्छ गुड मर्निङ नमस्ते प्रोग्राम सुन्दैछु फ्रम बाला गेट वेलसन हजुरलाई भन्नुभएको छ, धन्यवाद छ सुनिताजी, हाव अ ग्रेट डे अल भन्नुभएको छ भने। यति बेला रामलाल सुमन हुनुहुन्छ, गुड मर्निङ नमस्कार म हजुर रामलाल सुमन मलेसियाको पेनाङबाट कार्यक्रम सुन्दैछु सबैमा शुभ दिन भन्नुभएको छ भने, मनकुमारी कान्छे गुरुङले शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ, र गेट वेलसन डियर एन्ड शुभ दिन अल भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते भावना चामलिङ राई हो भन्नुभएको छ, उहाँले उहाँले लेख्नुभएको छ शुभकामना सन्देश राख्नुपर्दा भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, मिडिया प्रेमी निमु शेर्पाले पनि यति बेला पाँच खपनबाट सुन्दै हुनुहुन्छ, अनि प्रोग्राम सुन्दैछु गेट वेलसन हजुरलाई भन्नुभएको छ, धन्यवाद छ निमु तपाईँलाई, र शुभ दिन अल भन्नुभएको छ। राजकालीकोटेले पनि गुड मर्निङ नमस्ते मि झापाले हिरो राजकालीकोटे बिर्तामर झापाबाट जस्ट नाउ युवैबाट है भन्नुभएको छ।

शुक्रराज रसाईले निर्दोष हुनुहुन्छ, उहाँले पनि हामीलाई पासर हिलियाङ साथ घर बैहाल फिदिन चार डब्लू चोकबाट सुन्दै हुनुहुन्छ। रिमा थामी हुनुहुन्छ, उहाँले गुड मर्निङ सुमिता सेवा सेवारो भन्नुभएको छ। प्रोग्राम सुन्दैछु भोजपुरबाट, शुभकामना सन्देश राख्नुपर्दा हजुरलाई एकदमै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु भन्नुभएको छ, हजुरलाई धन्यवाद छ। र उहाँले लेख्नु भएको छ, आज जन्मदिन मनाउनु हुने दिज्यू विनिता थामीलाई उहाँलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि म तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि म गीततर्फै मोडिन्छु। आज अलिकति मलाई गाह्रो नै भइरहेछ होइन, त्यही भएर पनि म आज तपाईँहरूसँग त्यति धेरैजना साथीहरूसँग त कुराकानी गर्न सक्दिनँ होला, किनकि मलाई बोल्नु निकै गाह्रो भइरहेको छ। र अब पनि म फेरि गीततर्फै लाग्छु। दोस्रो साङ्गीतिक कसैले एकदमै मिठो गीत छ, यो देश मेरो बोल्नु गीत छ, यो गीत सुन्दै रहनु होला। गीत पछाडि म फेरि फर्केर आउने नै छु।

0: हजुर, कार्यक्रममा दोस्रो सांगीतिक कोसेली गुरुमा एकदमै मिठो गीत राखेको थिएँ मैले। यो मेरो देश बोलको गीत थियो, किरण बाबुपुनको आवाज मात्र नभनौँ, ठ्याक्कै मैले उहाँको आवाज भन्दा पनि ठ्याक्कै यो गीत चाहिँ विपिन घिमिरेको आवाज रहेको, त्यसै गरी राधिका भण्डारीको आवाज रहेको गीतलाई मैले राखेको थिएँ। गीत पश्चात पुनः स्वागत छ, र अब भने चाहिँ म फोन कल तर्फ लाग्छु। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, बोल्दै हुनुहुन्छ पाँच कमनबाट, चन्द्रमाया। हजुर, ल, अनि के छ हजुरको खबर, सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ नि?
1: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, त्यतिखेर त समयमा चाहिँ खाना बनाउँदै प्रोग्राम सुन्दै कल ट्राई गर्दैछु, कल पनि लागिहाल्यो भनौँ न।
0: हजुर, भनेपछि यो समयमा खाना बनाउँदै हुनुहुन्छ, सँगसँगै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर,
0: ल, हुन्छ, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। र अब भने तपाईँको खबर खबर के छ, सुनाउनुहोस् न भन्दा पनि मैले सोधिसकेँ है? हजुर, ल, हुन्छ, एकदमै राम्रै, सधैँभरि यस्तै राम्रै रहनु होला। र अब पनि कार्यक्रम शुभ सन्देश तर्फै लागौ न त, तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: शुभकामना राख्नु परेर स्वास्थ्य अनि यही हुनुहुन्छ मेरो भदनी, मेरो नाम प्लस अनि चलाउने पूजा पनि भनेर जान्छु, अनि भाउजू हुनुहुन्छ सपना तामाङ, अनि सोध्नु तामाङ पनि आजको दिन शुभ दिन भनेर जान्छु, अनि नाना हुन्छ भावना मगर प्लस खानु तपाईँलाई नै पूजा दिन। अब अहिलेको अहिलेको समयमा जति पनि साथीहरू प्रोग्राम सुविधा पनि भयो सबै साथीहरूलाई गुड ब्याक भनेर जान्छु, पाँच बजी।
0: हजुर, ल, साथी हुनुहुन्थ्यो यति बेला पाँचको वनबाट चन्द्रमा तामाङ हुनुहुन्थ्यो। कहिले कहीँ झुकिन पनि पाइन्छ साथीहरू, होइन, झुकिन पाइन्छ। अब यो बिहानको बेलुकाको कार्यक्रममा बोल्ने बानी परिरहेको छ भने त होइन, अवश्य झुकिन पनि सकिन्छ। यति बेला कोही साथी हुनुहुन्थ्यो उहाँसँग, कोही साथी हुनुहुन्थ्यो भन्दा नै हुनुहुन्छ लाइनमा, उहाँसँग कुराकानी गर्छु। हेलो, नमस्ते।
2: हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार नाना।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो?
2: भोजपुर घर भई हाजी सिसादेखि सम्भुकलुङ बोल्दैछु भन्नुपर्छ।
0: हजुर, भोजपुर घर भई हाल सिसुवाबाट सम्भुकलुङ बोल्दै हुनुहुन्छ।
2: हजुर, पक्कै पनि भन्नुपर्छ।
0: हजुर, के छ हाम्रो सम्भुको खबर खबर, सुनाउनुहोस् न, अनि यति बेला के गर्दै हुनुहुन्छ नि?
2: खबर खबर त ठिकै छ, राम्रै छ, यतिखेर चाहिँ अलैँची टिप्न जान आँटेको भन्नुपर्छ। अनि दिदी हजुर लगायत चैनपुरको खबर के छ?
0: हजुर, खबर खबर सबै ठिकै छ, चैनपुरतिर आएर हिजो त घाम लागेको थियो, आज त बिहानैबाट घाम लाग्न सकेका छैन भन्नुपर्छ। मेरो त खबर खबर एकदम ठिकै छ, भन्दा नि हल्का रुगा मर्किन सताइरहेछ, अरू सब ठिकठाक छ भन्नुपर्छ है त। ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ।
2: हुन्छ, पटना त दिदी हजुर लगायत अरुण एफएम होल इन्टर टिमलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस्तै गरी साथीहरूलाई शुभकामना सन्देश दिनु पर्दाखेरि जगत गुलुङ, सञ्जीव गुलुङ, मनोज गुलुङ, अनि नानाहरू हुनुहुन्छ जेनिसा गुलुङ, अनि शशिकला गुलुङ, मनिषा गुलुङ, अनि जो जति साथीहरूले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दैछु। दिन नमस्ते, बाई बाई।
0: हजुर, नमस्ते, टेकियोर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट शम्भु गुलुङ, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते।
3: गुड मर्निङ, नमस्ते, म इटरी युवराज पोखरेल मैडम, गुड मर्निङ।
0: हजुर, इटरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, ल, हुन्छ, अनि के छ युवराजको खबर खबर?
3: हजुर, खबर खबर सबै राम्रै छ, अहिले चाहिँ अलि शीतल शीतलै छ।
0: शीतल शीतलै छ है आज?
3: हजुर हजुर
0: हजुर, ल, अनि के छ तपाईँको खबर खबर पनि सुनाउनुहोस् न त। अब हजुर, सबै ठिकै छ, राम्रै छ, ल, सधैँभरि यस्तै रहनु होला। अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न त।
3: शुभकामना व्यक्त गर्दै हजुरलाई, साथीलाई जस्तै नाम त्यस्तै गरी हाम्रो आदान प्रदान भइरहेको छ नि शुभकामना, त्यस्तै गरी हजुरको भोजपुर देउरालीमा हुने हाम्रो परम मित्र काजी राजु कटवाल, उहाँको सुस्वास्थ्य दीर्घायु र दाम्पत्य जीवनको शुभकामना, त्यसै गरी सीता अनि मन कुमारी छोरी, त्यसै गरी मेरो घर परिवार श्रीमती लगायत छोरा बुहारी जति नातिहरूलाई जे होस् मङ्गल भन्न चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला इटहरीबाट युवराज पोखरेल, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते हजुर। हेलो, गुड मर्निङ, नमस्ते हजुर। साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग मैले कुराकानी गर्न सकिनँ, फेरि पनि आउनुहोला। को साथी हुनुहुन्थ्यो कहाँबाट? म यति बेला कमेन्ट पनि छोटोमा हेर्नेछु। राजकालीकोटेको भन्दा पनि शुक्रराज रसाइलीको पनि मैले रिड आउट गरिसकेँ। अनिता लिम्बू पन्धाक हुनुहुन्छ, गुड मर्निङ नमस्ते। सयपत्री मिडिया ग्रुपको मेम्बर तेरुथुम हाल तेरुथुमबाट अनिता लिम्बू हो। सबै सबैमा शुभदिनको कामना गर्छु भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। उहाँले विश्व शान्ति दिवसको शुभकामना। म ढकाल धर्मराज वीरतामर झापा घर भइहाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत जन्मदिन मनाउनुहुने साथी भन्दा नि मनाउनुहुने भान्जी एलिसा गौतम, बिनाजु श्याम थापा, मोरङ पथरिक्की साथी प्रिया सुवेदी बास्तोला र झापाका साथी गंगा विवश गिरीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। राई पीके राई हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते। सुमिता आशिष, म पनि कार्यक्रम सुन्दैछु मलेसियाबाट हो, शुभ दिन अल भन्नुभएको छ। भावना मगरले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते, हेलो सिस म पनि सुन्दैछु है इन्डियाबाट, शुभ दिन अल भन्नुभएको छ। भने सपना तामाङले गेटवेल्सन हजुरलाई चाँडो ठिक हुनुहोला अनि शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ। हस् हुन्छ सपनाजी, यति बेला फोन लाइन तर्फ लाग्छु म, कोही मित्र हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ। हजुर के छ नि हजुरको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
4: मेरो खबर त एकदम ठिकठाक छ, राम्रो छ। यतिखेर म एकदम चिया बनाउँदैछु, हजुर पनि प्रोग्राम सकेर आउनु होला
0: है। हस् हुन्छ, एकदमै म प्रोग्राम सकिएपछि आउनेछु नि है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
4: हुन्छ, विशेष त सबै लगायत हाम्रो अरिना फिल्मका तिमीलाई एकदम मिठो सम्झना, शुभ दिन। अनि अलिक अस्वस्थ पनि हुनुभयो रहेछ है तपाईँ, तपाईँलाई एकदम शीघ्र स्वास्थ्यलाई कामना चाँडै तपाईँको स्वास्थ्यमा सुधार पनि आओस् भने है।
0: हजुर हस् हुन्छ, अब हेरौँ कहिलेसम्म हुने हो होइन, कहिलेदेखि स्वास्थ्यमा सुधार आउने हो थाहै छैन, एकदम गाह्रो चाहिँ गाह्रो गाह्रै छ मलाई सुधार आउनको लागि।
4: हजुर एकदम कामना गरौँ चाँडै स्वास्थ्यमा सुधार आओस् भनेर। अनि यहाँ हुनुहुन्छ आमा अनि भाइ हजुर सबैलाई एकदम शुभ दिन। अनि भाइ भएर पनि खाँदाखेरि यता घरसम्म यात्रा छ शुभ यात्रा। अनि आजको दिनमा जन्मदिन परिया छ मेरो प्यारो छोरी रोजीको, उसलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगतिको कामना, सुस्वास्थ्यको कामना, एकदम राम्रो मान्छे गर्नु, ज्ञानी मान्छे गर्नु, म लगायत मेरो पुरा फ्यामिलीको तर्फबाट तिमीले एकदम जन्मदिनको शुभकामना भने। अनि यो समय कार्यक्रमलाई माया गरेर सुने सबै सबैलाई मिठो सम्झना, शुभ दिन भन्दै छुट्छु ल। नमस्ते बाई।
0: हजुर नमस्ते, टेकियोर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुन्नु सुनिता राई खाँदबारी बेथिनीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
5: हेलो गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, सानु कमला बोल्दै हुनुहुन्छ है चैनपुर भन्ज्याङबाट। हजुर अमै नि त भन्नुभयो कि कसो भन्नुभयो? एकदमै भन्नुभएको, म त अमै भने जस्तो सुने नि त। अनि के छ कमलाको खबर खबर?
5: मेरो ठिकै छ, म खाना बनाउँदै प्रोग्राम सुन्दै कल ट्राई गर्दैछु। कल पनि एकदम ठुलो ठुलो मान्छे अगाडि लागे पछाडि म पछि पछि साँचो साँचो मान्छे आउँदैछु होइन।
0: ए एकदमै, अब यस्तै हुने त नियम नै त्यस्तो छ कि के हो तपाईँको?
5: अनि नानालाई अगाडि नलैजाओ कि हिँड्नु भनेर नि म।
0: ए ल, अब नाना अलिकति अल्गो पनि हुनुहुन्छ ठुलो पनि हुनुहुन्छ होइन, अब अगाडि लाउनै पर्यो नि त होइन र? हजुर ल हुन्छ, अघि पछाडि आउनु भएको छ। अनि के छ तपाईँको खबर खबर? हजुर हस् हुन्छ, धन्यवाद छ। अब चाँडै ठिक हुने कोसिस चाहिँ गर्दैछु होइन, औषधिहरू नियमित रूपमा यसो खाँदैछु भनौँ न, अब हेरौँ कहिलेसम्म के हुने हो। टिकाउ हुँदैन, कुनै कुनै त टिकाउ पनि हुन सक्छ नि त.
5: हजुर हजुर
0: हजुर हस् हुन्छ, अब म एक्लै बस्ने निर्णय गर्छु अहिले भरेदेखि है त. हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त.
5: फर्स्टमा हजुर शुभ दिनको कामना प्लस शुभकामना भन्न चाहन्छु. अनि आजको दिनमा जन्मदिन मनाउनु बहिनीलाई शुभकामना, यता अन्तको यहाँको पनि एकदम जन्मदिन परेको रहेछ, उहाँलाई पनि एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. बिरामी हुनुहुन्छ मेरो मम्मी, उहाँलाई एकदम गेटाउँछ भन्न चाहे. अनि आगामी दिनमा जन्मदिन आउँदैछ नातिनी प्रदीक्षा, अनि त्यहाँदेखि साथी युनिकाको साथी भन्दै भन्न चाहन्छु. अनि प्रोग्रामको भएको छ सबैले आफ्नो क्षेत्रमा सफलता, अब कुन क्षेत्रमा आफ्नो हुनुहुन्छ त्यही त्यही ठाउँको चाहिँ सबै जान्छु.
0: हजुर नमस्ते, टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्जाङको साथी, उहाँसँग म छुटे. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. र अब पनि म फेरि पनि तपाईँहरू माझमा एकदमै मिठो गीत राख्दैछु. नेपालको छेउमा रेशम सापकोटाको आवाजमा आएको गीत तपाईँहरूको लागि राख्दैछु. गीत पश्चात छोटो ब्रेक रहनेछ, ब्रेक पछि म फेरि फर्केर आउने नै छु. कार्यक्रम शुभ सन्देशको व्यवसायलाई सुन्दै रहनु.

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिविजन कार्यालय चैनपुर को B20067 नामक फलामे टाचा हराई रहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाचा डिभिजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैन

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हरपल
1: तपाईसँगै।
2: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको छु। यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक व्यक्तिको ध्वनि रेडियो अरुण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र, हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय हप्ताको साथै दिन सतैबार सुन्दै आउनु भएको छ। यसै समय बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँहरूसँगै रहन्छौ। तपाईँको विशेष शुभकामना सन्देशहरूले सँगलेछौ र अब भने चाहिँ म फोन लाइनतर्फै लाग्छु। ढिला गर्दैन, यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हेलो, गुड मर्निङ, नमस्ते। हजुर
3: हजुर,
2: नमस्ते, गुड मर्निङ, शुभ बिहानी। कहाँबाट को बोल्दै हुनुहुन्छ नि?
3: हजुर,
2: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, करुणा चामलिङ उदयपुरबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो करुणाको खबर खबर सुनाउनुहोस् न।
3: मेरो खबर एकदमै फिट एन्ड फाइन हो भन्नुपर्छ है। मौसम मजाले घाम लागिरहेको छ। अनि हजुरको के छ खबर?
2: हजुर, खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्दा नि हल्का रुगा मर्गीले सताएको छ। अरू त एकदम ठिक छ, ठिक छ, राम्रो छ। मौसम बाहिर कुलकुल छ। हजुर हस् हुन्छ, धन्यवाद छ हजुरलाई। औषधिहरू मैले नियमित रूपमै लिइरहेको अवस्था भन्नुपर्छ है त। हजुर ल, हुन्छ। अनि आउनुभयो करुणाजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा। अब भने हामी तपाईँको शुभकामना सन्देश तर्फै लाग्छौँ है।
3: थ्याङ्क यू। यस्तै साल यति मिठो आवाज प्रदान हजुर टेक्निकल मित्र एकदम पुरा अलिक स्टाफको लागि मिठो सम्झना माया शुभ दिन कार्य सफलताको धेरै धेरै शुभकामना जलगत आउने दिनहरू पनि एकदमै बेस्ट होस् भन्न
2: चाहिँ
3: यस्तै साले हजुरलाई थ्याङ्क यू। आजको दिनमा जन्मदिन भव्य रूपमा मनाउँदै हुनुहुन्छ विशेष हाम्रो झापातिर हुनुहुन्छ किरण चामलिङ। उहाँलाई जन्मदिनको एन्डर्समै लाखौँ लाख शुभकामना साथी हजुरले चाहेका थालेका देखेका हरेक पाइलामा सफलतै सफलता निस्किनुहोस्। सधैँभरि आर्थिक रूपमा श्रेष्ठ देश उन्नति प्रगति अनि जल भविष्यको कामना वान ह्याप्पी बर्थडे भन्न चाहे। यो शुभकामना सन्देश पार्टी पढ्दाखेरि एकदमै सुर्खेतिरै हुनुहुन्छ दीपक छेत्री, सुर्खेतिरै नै हुनुहुन्छ विशेष मदन भण्डारी, रचना भण्डारी, गङ्गा भण्डारी साइडबाट उहाँले सिक्किम भन्न चाहन्छु। बर्थडेको पनि शुभकामना मेरो प्यारो भदिनी साइन्सा जयराम खड्का, रविन राई हुनुहुन्छ झापातिर हुनुहुन्छ, सागर गिरी पर्सातिर हुनुहुन्छ, रमेश राई खोटाङतिर हुनुहुन्छ, अनिल ज्योति लगायत अब साथबाट धेरै धेरै साथीहरू हुनुहुन्छ। नाम सुकेको साथी अनि प्रोग्राम सुनेर बस्ने सम्पूर्णलाई शुभ दिन विशेष प्यारो भाइ सरोज मैत्रीलाई धेरै सम्झना माया भाइ भन्दै जान्छु ल। नमस्ते, बाई बाई।
2: हजुर नमस्ते, टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला। करुणा चामलिङ हुनुहुन्थ्यो उदयपुरबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र पनि लाइनमा हुनुहुन्छ है। हेलो, गुड मर्निङ, नमस्ते। हजुर हजुर, सेवारू नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुमी लिम्बू तेह्रथुमबाट बोल्दै हुनुहुन्छ। के छ हाम्रो सुमीको हाल खबर सुनाउनुहोस् न।
4: मेरो खबर एकदमै ठिक छ। तेह्रथुमको खबर सुनाउने भने पानी परिरहेको अवस्था छ भन्नुपर्छ है।
2: ओहो, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ। तेह्रथुमतिर यति बेला पानी परिरहेको छ है। हजुर ल, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। पानी परिरहेको रहेछ त्यो सङ्घमा सभातिर चाहिँ बाहिर, अहिले भर्खरैबाट घाम लाग्दैछ भनौँ न। हजुर ल, हुन्छ। अनि कार्यक्रम पनि आइपुग्नु भएको छ सुमीजी, यो समयमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ।
4: तपाईँलाई कार्तिक मित्रलाई शुभदिनको कामना गरी आफ्नो बस्ने दशाल दरबारा जन्मदिनको तयारीमा रहनुहुने सिर्जना मित्रलाई एडभान्समा ह्याप्पी बर्थडे दिउँ। करुण संस्थाले अनि पूर्वी ल्याकाशलाई रत्नबहादुर खड्का र शङ्कर ढकाल अनि युवराज पोखरेललाई शुभदिन सुबेलाई नमस्कार।
2: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तेह्रथुमबाट सुमी लिम्बू, उहाँसँग म छुटे र आजको लागि लास्ट लकी कलर साथीलाई म फोन लाइनमा दिन्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
5: हेलो नमस्ते, गुड मर्निङ।
2: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ हाम्रो निमाको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
5: मेरो खबर सबै ठिकै छ, राम्रै छ। कामतिर जानु भर्खरै निस्किएको है, ढिलो पो भइसक्यो आज तपाईँ।
2: हजुर, भनेपछि कामतिर जानु भर्खर निस्किनु भएको छ, ढिलो भइसकेछ, धेरै सोध्नु भयो कि क्या हो आज?
5: होइन, धेरै काम चाहिँ थियो अनि अब
2: ए ल हुन्छ ल, राम्रोसँग जानु होला। फेरि तपाईँले अहिले उता फेरि गाली गर्नुहुन्छ नि उता काम गर्ने अफिसको सरहरूले। हजुर ल हुन्छ, राम्रोसँग जानु होला अनि आउनुभयो कार्यक्रममा। व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ न त। हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो निमा शेर्पा, आजको लागि लास्ट ट्रेन लगेको लड साथी। र अब पनि म थप साथीहरूसँग कुराकानी गर्दिनँ किनकि म तपाईँहरूसँग फेरि भोलिको बसाइमा नि कुराकानी गर्नेछु। आज चाहिँ मैले कलहरूलाई यति नै लिएँ, अलिकति एकदमै बोल्नलाई धेरै समस्या भएको कारणले गर्दाखेरि जो मैले तपाईँहरूसँग धेरैजना साथीहरूसँग त मैले आज कुराकानी गर्न सकिनँ होइन, अब मैले साथ मेरो स्वरले साथ पनि त्यति दिइरहेको छैन। यति बेला म कमेन्टतर्फ लाग्छु। माधव कुमारले गुड मर्निङ अल भन्नुभएको छ, सागर गिरीले हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु फेसबुक लाइभ मार्फत, अर्जुन धारा झापाबाट हो शुभ दिनको कामना अलको लागि भन्नुभएको छ। त्यसै गरी संगीता राई हुनुहुन्छ, उहाँले गेट वेलसन हजुरलाई भन्नुभएको छ, हुन्छ धन्यवाद छ हजुरलाई। अनि आई मिस यू नानु निस्मा बान्तवा भोजपुरबाट अनलाइन मार्फत सुन्दैछु है भन्नुभएको छ। विनिता दाहाल सुवेडी हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते के छ भन्नुभएको छ, धनकुटाबाट सुन्दैछु मर्निङ विशेष खुसबु सुवेडी लगायत सबैको लागि भन्नुभएको छ। सानु कमलाले गुड मर्निङ सुमी म सानु कमला चैनपुर भन्ज्याङबाट कार्यक्रम सुन्दैछु गेट वेलसन हजुरलाई भन्नुभएको छ, धन्यवाद छ। अनि ह्याप्पी बर्थडे टु यो अञ्जना शङ्कर कोइराला एन्ड शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते म पनि प्रोग्राम सुन्दैछु है सुमिता भन्नुभएको छ। यता पाँचभवनबाट चन्द्रमाया तामाङ गेट वेलसन हजुरलाई अनि सबै सबैमा शुभ दिन भन्नुभएको छ, धन्यवाद छ हजुरलाई। त्यसै गरी अनुराधा गुरुङले पनि शुभ दिन अल भन्नुभएको छ। सविता शेर्पा हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते म पनि सुन्दैछु यता ताप्लेजुङबाट हो शुभ दिनको कामना राख्नु पर्दा डियर वर्षा फिनासा लगायत सबै साथीहरूको लागि भन्नुभएको छ। त्यसै गरी यति बेला अनिता नाकोकले पनि गुड मर्निङ अल भन्नुभएको छ। रेसा यो आइडीबाट पनि शुभ दिन अल भन्नुभएको छ। मिलन कार्कीले गुड मर्निङ अल भन्नुभएको छ भने यति बेला बसन्त श्रेष्ठले हेलो गुड मर्निङ नमस्ते म त ताप्लेजुङ त नभनौँ उहाँले लेख्नुभएको छ, ताप्लेजुङ सिद्धुवा पाँचबाट हो मिस यु अल भन्नुभएको छ। त्यसै गरी यति बेला सुमन गुरुङले सबै साथीहरूमा सम्झना छ है भन्नुभएको छ। त्यसै गरी अञ्जना शङ्कर कोइराला हुनुहुन्छ, उहाँले यति बेला हेलो नमस्ते भन्नुभएको छ। त्यसै गरी उहाँले गुड मर्निङ नमस्ते सिस के छ खबर सन्चै हुनुहुन्छ होला नि, म यता पाँच खबर नौबाट अञ्जना शङ्कर हो, मेरो आज जन्मदिन परेको हुनाले तपाईँ एन्ड अरुण एफएम होल युनिटलाई इन्भाइट गरेर भन्नुभएको छ। हस् हुन्छ, तपाईँलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे। त्यसै गरी अनुसा राई हुनुहुन्छ, अनुसा भन्दा नि अनुष्का राई हुनुहुन्छ, उहाँले पनि हेभ अ ग्रेट डे अल भन्नुभएको छ। सन्तोष काफीले मिस यु अल भन्नुभएको छ भने रामजी घिमरेले पनि यति बेला शुभ दिन सबैमा भन्नुभएको छ, धन्यवाद छ हजुरलाई कमेन्टको लागि। र अब पनि चाहिँ मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। यति जसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी, केही अन्यर्थ नगर्नु होला, भोलिको विषयमा तपाईँहरूसँग म फेरि पनि यसरी नै जोडिनेछु होइन, सधैँभरि म तपाईँहरूसँग जोडि नै राख्नेछु होइन यदि समयले साथ दिएसम्म। र आजको विषयमा मैले कार्यक्रममा जति पनि मैले होइन बोल्नुमा गलती गरेँ होला मैले कति धेरै ठाउँमा मैले बिगारे होला, कति ठाउँमा भनौँ दोहोरिए होला, त्यसको लागि म क्षमा चाहन्छु। के गर्ने, यो समय यस्तै छ होइन, एकदमै रुगामर्गीको समय छ, भाइरल ज्वरोको समय छ। तपाईँहरू पनि आफ्नो ठाउँमा हुनुहुन्छ भने अलिकति सुरक्षित रहेर बस्नु होला होइन, यो पानीमा पनि धेरै नभिज्नु होला, आजदेखि झन् ठुलो पानी पर्ने सम्भावना छ एक दुई दिनसम्म। आफ्नो ख्याल गर्नुहोला, तपाईँ कतै हिँड्ने हुनुहुन्छ भने पनि मास्कको प्रयोग गरेर हिँड्नु होला भन्न चाहन्छु। र यति भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाइमा आउने वाचा गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता याखा बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

पहिले नेपाली बस स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बसलाई डिजिटल प्लेटफर्म फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइसकेका छौं। आदरणीय श्रोता, युट्युब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। र सबैभन्दा पहिले नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ र धेरै डिजिटल प्लेटफर्महरू छन् नेपाली बहसलाई सुन्ने र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो नेपाली बहस। आजको विशेष बहसमा हामी चर्चा र परिचर्चा पनि गर्न चाहन्छौ। आदरणीय श्रोता, सबैभन्दा पहिले देशको समसामयिक राजनैतिक बहसका बारेमा हामी छलफल र बहस पनि गर्न चाहन्छौ किनभने देशको समसामयिक परिस्थितिका बारेमा पनि बहस गर्न चाहन्छौ। हामी दशैंको सम्मुखमा छौं। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गर्ने तयारी पनि भइरहेको छ र होल्डिङ सेन्टरमा बसेका नागरिकहरूलाई पनि सकेसम्म दशैंसम्म चाहिँ राहत दिने प्रक्रियामा पनि सरकार अगाडि लागेको भन्ने विषय पनि सँगसँगै जोड़िएर आएका छन्। दशैं लगायतका चाड़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याइने र बेतावतीमा बेलीब्रिज निर्माणका लागि जगको काम भइरहेको, स्याप्रोपेशीमा बेलीब्रिज निर्माणका लागि डिजाइन शुरू भएको, स्याप्रोपेशी चिलिमे र माथिल्लो स्याप्रोपेशीमा बेलीब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्मै सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने लगायतका विषयमा सरकार उदारताका साथ काम गरिरहेको छ भन्ने विषय आएका छन्। आदरणीय श्रोता, आज हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। सरकारले जनताको पक्षमा काम गरोस्, पीड़ामा मलम लगाउने काम गरोस्, सरकारप्रति हाम्रो शुभेच्छा पनि छ र सबै नागरिकहरूले एउटा आशा र भरोसा पनि लिएका छन् यस सरकारसँग। त्यसैले गर्दाखेरि सरकार जनताको हुनुपर्छ, सरकार अपनत्व ग्रहण गर्न सक्ने खालको हुनुपर्छ। आजको नेपाली बसमा हामी यस विषयमा चर्चा गर्दैछौ र सुविधा दिएरै अवकाशको प्रस्ताव पनि आएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताइएको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै पनि प्रतिकूल असर नपर्ने भन्ने विषय पनि सँगसँगै जोड़िएर आएको छ। आदरणीय श्रोता, यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। आजको नेपाली बहसमा सरकारी जग्गामा निजी महलहरू ठड़िएका छन्, अझै पनि बिचौलियाहरूले चाहिँ सरकारी जमीनमा रजगज गरेका छन्। व्यक्तिगत नाममा बनाइएका सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तिनै व्यक्तिहरूले गरिरहेको विषय सँगसँगै जोड़िएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित जुम्ला रोडको मंगलगढ़ीदेखि चाइना पुलसम्मको करोड़ौं मूल्य पर्ने सरकारी जग्गामा व्यक्तिहरूले रजाई गरिरहेका छन्। बालिन सरकार आएको छ तर यो सरकारले काम गर्न सके कि सकेन भन्ने विषय पनि यतिखेर समस्यामा आएको छ। आदरणीय श्रोता, आजको दिनमा संसद अधिवेशन अन्त्य गर्ने तयारी पनि भएको छ। संसदले राम्रोसँग काम गर्न सक्यो कि सकेन, संसदले कतिवटा विधेयक पास गर्यो, संसदले नियम ऐन बनाउनका निम्ति कतिवटा विधेयक उपल्लो संसद राष्ट्रिय सभामा पठायो, वा चाहिँ अहिले पछिल्लो समय चाहिँ

0: कानून मन्त्री सुविता गौतमले भने अनुसार नै हो त, राष्ट्रिय सभाबाट असहयोगै प्राप्त भएको हो त, विधेयक नै नपठाउने, प्रस्ताव नै नगर्ने र राष्ट्रिय सभालाई दोष दिएर उम्किने पद्धति र परिपाटीको जुन विकास भएको छ त्यसले अहिलेको सरकार र सरकारका मन्त्रीहरूप्रतिको विश्वास पनि गुम्दै गएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ देश यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको कमाण्डमा छ, बालेन शाह प्रधानमन्त्री छन्, अहिलेको यो अवस्थामा कसरी देशलाई समृद्धितर्फ समुन्नतितर्फ लैजान सकिन्छ भन्ने विषयमा पनि हामी बहस गर्न चाहन्छौ। मनसून बाहिरिने बेला फेरि ठूलो पानी पर्ने संकेत देखाएको छ। मौसम पूर्वानुमान महाशाखाले यसमा सतर्क रहन भनिसकेको छ। पश्चिम नेपालमा बढ़ी वर्षाको सम्भावना छ, कृषिमा पनि असर पर्ने चिन्ता गरिएको छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा भारी वर्षाको सम्भावना देखिएको मौसमविदहरूले बताएका छन्। नडराउ, नात्यौ, सावधानी अपनाऊ, सजग रहौं भनेर पनि अपीलहरू भएका छन्। आदरणीय श्रोता, आजको बहसमा हामी यस विषयमा पनि हाम्रो दर्शक श्रोताहरूलाई जानकारी गराउन चाहन्छौ। भारी वर्षा पर्ने भनेको छ, भारी वर्षा पर्न त पर्छ नै, तर त्यसबाट जोगिनका निम्ति हामीले पूर्व सावधानी र पूर्व तयारी गर्नुपर्ने हुन्छ। असोज 8 गतेदेखि 12 गतेसम्मको अवधि मौसमले निकै ठूलो प्रतिकूलता ल्याउन सक्ने सम्भावना बढ़ेको भनेर मौसमविदहरूले बताएका छन्। तपाईँहरू सतर्क रहनुहोला, तपाईँहरू सजग रहनुहोला। आजको बहसबाट हामी यस विषयमा जानकारी गराउन चाहन्छौ। भ्रष्टाचारको जालोमा अख्तियारको शल्यक्रिया, 7 मन्त्री सहित 554 कर्मचारी प्रतिवादी, 40,842 उजुरी परेका छन्। यस विषयको पनि भ्रष्टाचारीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग निर्मम बनोस्। भ्रष्टाचारीहरूले यो देशमा यो देशको कानूनलाई मिच्न सक्ने, यो देशको कानूनलाई आफ्नो काबुमा ल्याउन सक्ने, यो देशका नियम कानूनहरूलाई मिचेर रजाई गर्न सक्ने वातावरणको अन्त्य अब हुनैपर्छ। अब धेरै ढिला भइसकेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी तपाईँहरूसँग चर्चा गर्न चाहन्छु, तपाईँहरूसँग परिचर्चा गर्न चाहन्छु। अब मुलुक बन्नुपर्छ, यसमा दुईमत छैन, तर पनि कता कता जनताहरूका आशाहरू, जनताहरूका अपेक्षाहरू अझै उस्तै छन्। नेपाली कंग्रेसको कुरा गर्न चाहन्छु, यो देशको ठूलो लोकतान्त्रिक दल नेपाली कंग्रेस आज कुन अवस्थामा छ? आदरणीय श्रोता, नेपाली कंग्रेसले काम गर्न सकेको छ त, नेपाली कंग्रेसले एकदिका बनाउन सक्यो त आफ्नो पार्टीलाई। आजको बहसको केन्द्रमा छ शेरबहादुर देउबा, 5-5 पटकको प्रधानमन्त्री, यो देशको ठूलो लोकतान्त्रिक दलको सभापति, आज किन अलग बस्नुपर्ने स्थिति आएको छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली कंग्रेसको अहिलेको पछिल्लो समसामयिक परिस्थितिका बारेमा चर्चा गर्छौ। नेकपा एमालेको अवस्था कस्तो छ त? नेकपा एमाले आज केपी ओलीको विकल्प खोज्न चाहिरहेको छ, तर विकल्प खोज्न किन सकिरहेको छैन? शंकर पोखरेलले लेखेको प्रतिवेदन आउट, बादलले लेखेको प्रतिवेदन किक आउट, त्यसै गरी अब प्रदीप ज्वालीले लेखेको प्रतिवेदन ठ्याक्कै ओली जोगाउने रणनीति अन्तर्गत लेखिएको र ल्याइएको प्रतिवेदन ठिक राइट 100 पूर्णाङ्कमा 99 नम्बर दिनुपर्ने परिस्थिति आज किन आइरहेको छ त? नेकपा एमाले आफूलाई रिफर्म गर्न चाहिरहेको छैन? जनताले केपी शर्मा ओलीको नेतृत्वमा फागुन 21 गतेको निर्वाचनमा जाँदाखेरि जुन किसिमको मतदान गरेका छन्, यसले नेकपा एमालेलाई फेरि समस्यातर्फ त धकेल्दैन भन्ने खालका बहसहरू पनि पार्टीभित्र चलेका छन्। तर विडम्बना छ, पार्टीभित्र केही आवाजहरू चल्छन् तर नेतृत्वले त्यसलाई दबाएर गएको छ। अब यसलाई कसरी नेकपा एमाले रिफर्म हुन्छ त? यसका विषयमा पनि आज हामी परिचर्चा गर्छौ। छोटो विश्रामी छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चाँदपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 98421066022।
4: गहना हेर न गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
5: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कस्तो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुन्दाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29।
6: सुप्रिम सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चमला गाई हुनुहुन्छ। माधवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको रौनक शुरू भयो होइन? एउटा अधिवेशन सौहार्दपूर्ण ढंगले सम्पन्न हुँदैछन्, कस्तो महसुस भइरहेको छ यतिखेर?
2: एकदमै हो, अहिले हामीले देशभरिका 6743 वडाहरूमा अधिकांश वडाहरू टिचे टेक्निकल बाहेक अधिकांश हाम्रो जुन बाढी पीड़ितको जुन किसिमको उसले जहाँ असर गरे त्यहाँ बाहेक धेरै जसो र केही केहीमा टेक्निकल्ली बाहेक अधिकांशमा अधिवेशन भइरहेको हुँदै गरेको, एक दुईवटामा रोकिएको बाहेक अधिकांशमा राम्रोसँग अधिवेशन भइरहेको सूचना प्राप्त भयो।
1: होइन, 15 महाधिवेशनले नेपाली कंग्रेसलाई एक ढिक्का बनाएर लैजान्छ, बलियो बनाएर लैजान्छ, तपाईँ विश्वस्त हुनुहुन्छ यतिखेर?
2: होइन, हामीले जुन किसिमले सुरुदेखि नै अधिवेशनको माहौल बनाउनको लागि जुन किसिमले हामीले काम गर्यौं त्यो किसिमले हेर्दै जाँदाखेरि आजसम्म आइपुग्दाखेरि महाधिवेशनले हामीलाई एकताको सन्देश दिएको छ, गाउँ गाउँमा उत्साह छ। म पनि इलाममा छु, इलाम जम्मै 5 पनि हिजो हामीले अधिवेशन सम्पन्न सकिसकेका छौं र असाध्यै सौहार्दपूर्ण वातावरणमा उत्साह जागेको छ र परिवर्तनको पक्षमा, रूपान्तरणको पक्षमा नागरिकले विश्वास गरेको आधारमा अब हामी नेपाली कांग्रेसलाई राम्रोसँग अगाडि बढाउन सक्छौ भन्ने नागरिकमा विश्वास पलाएको अवस्था।
1: यसको मतलब नेपाली कंग्रेसको गगन थापा सभापतिले चाहिँ पार्टीलाई बलियो बनाएर लैजान सक्ने आधारहरू तपाईँले देख्नुहुन्छ होइन? त्यस्तो आधारहरू के के हुन सक्छन्?
2: अहिले हेर्दाखेरि तपाईँले नेपाली कंग्रेसको गाउँ तहसम्म जुन एउटा विश्वास छ आजको दिनमा नेपाली कांग्रेसलाई परिवर्तन गर्न सक्छ, यो अहिलेको परिवेशमा विभिन्न परिवेशहरू विभिन्न घटनाहरू भयो, त्यो घटना पछाडि हेर्दै गर्दाखेरि नेपाली कांग्रेसलाई अगाडि बढाउन सक्ने र पुनर्ताजकी गरेर कंग्रेसलाई आजको दिनसम्म ल्याउँदै गर्दाखेरि एकजना यस्तो विश्वास पात्र नेपाली कंग्रेस मात्र होइन कि आजको दिनमा नेपालीहरूले विश्वास गरेको र परिवर्तन र देशलाई एउटा समृद्ध बनाउनको लागि विभिन्न कुराहरू हेर्दै गर्दाखेरि गगन थापाले नै सक्नुहुन्छ भन्ने कुरा चाहिँ स्थापित हुँदै गएको छ। हेर्नुहोस् न, हिजोको जुन बाढी पहिरोमा दिएको अग्रसता, जेएनजी हुने बित्तिकै उहाँले दिएको वक्तव्य, उहाँले गर्न खोजेको कुरा चाहिँ एकदम हामी सही ट्र्याकमा छौँ र सही ट्र्याकमा हुँदै गर्दाखेरि चाहिँ नागरिकमा विश्वास पलाएको अवस्था छ र हाम्रा नागरिकहरू, म यसरी भन्न सक्छु, केही वडाहरूमा जुन किसिमको हिजो अरूतिर गए, अरूतिर भोट हाल्न गए, मान्छेहरू रिसाएका छन् भन्ने जुन किसिमको हाम्रो चाहिँ सोच थियो त्यो बिस्तारै परिवर्तन भएको छ र हाम्रा नागरिकहरू अधिवेशनसँगै सौहार्दपूर्ण वातावरणमा फर्केका छन्, उनीहरूमा उत्साह जागेको छ र अधिवेशनमा आउँदै गर्दाखेरि पनि त्यो हिजोको जस्तो भोटमा रिसाएका जनताहरू बिस्तारै फर्केको मैले महसुस गरेको छु।
1: अब एउटा कुरा के छ भने, जस्तो अब कंग्रेसका कतिपय नेताहरू, पूर्व अग्रज नेताहरू त छुट्नु भयो नि त, यसमा तपाईँहरूलाई चाहिँ अलिकति पनि दया, अलिकति पनि समस्या भयो पार्टीलाई मिलाउन नसक्दाखेरि भन्ने खालको त्यो हिन्ताबोध छैन?
2: किनभने यसमा यसरी हेर्नु पर्यो, तपाईँले सोध्दै गरेको प्रश्नमा केही अग्रज नेताहरू छुट्नु भएको छ, उहाँहरूलाई हामीले पटक पटक हाम्रो विभिन्न टिमहरूले, विभिन्न साथीहरूले, अग्रजहरूले उहाँहरूलाई मूलधारमा फर्किनको लागि आग्रह गरेका छौं। हामी अहिले पनि उहाँहरूलाई सम्मान गर्छौं, उहाँहरूको अनुभव लिएर काम गर्न कोसिस गरेका छौं र केही उहाँहरूले अझै पनि जुन किसिमले आउनुपर्ने हो त्यो आइसक्नु भएको छैन, अझै पनि केही ठाउँहरू बाँकी छ, उहाँहरू आउनुपर्ने ठाउँहरू बाँकी छ, हामीले उहाँहरूलाई ससम्मान पार्टीभित्र ल्याउन प्रयास गरेका छौँ, इमान्दारीका साथ प्रयास गरेका छौँ, तर दुर्भाग्य नै भन्नुपर्छ उहाँहरूलाई विशेष महाधिवेशनलाई वास्तविक रूपमा विशेष महाधिवेशनमा जुन परिवर्तन र जुन उल्लास आएको थियो त्यसलाई उहाँहरूले राम्रोसँग त्यो अधिवेशनलाई मान्न तयार हुनु भएन। एउटा कुरा दोस्रो कुरा चाहिँ कहाँ समस्या देख्यो भने नेतृत्व नै छोड्नुपर्छ, गगन थापाले नेतृत्व नै छोड्नुपर्छ, उहाँले छोडे मात्रै हामी आउँछौ भन्ने किसिमको उहाँहरूको प्रस्तुतिको कारणले नै आज हामी केही सामान्य समस्यामा परेका छौं। तर त्यति हुँदाहुँदा पनि नागरिकमा तल्लो तहको कार्यकर्ताहरूमा त्यो पटक्कै छैन, उहाँहरूसँग जति नै जोडिए पनि उहाँहरू आज यो परिवर्तन भएको काँग्रेस र यो असर भएको काँग्रेस भित्रै बसेर काम गर्न रुचाउनु भएको छ र त्यो पटक्कै देखिएको छैन। पूर्वतिर हेर्नुहुन्छ भने त म पूर्व इलाकाको मान्छे, त्यो पटक्कै देखिएको छैन। सबै माथितिर जो जोसँग जोडिएका हिजोका नेताहरू हुनुहुन्थ्यो भने पनि आज पूर्ण घरमा आउनु भएको छ, हाम्रो सौहार्द पनि वातावरण छ। तपाईँहरू कतातिर हुनुहुन्थ्यो, कतातिर हुनुहुन्थ्यो, हिजो कतातिर हुनुहुन्थ्यो भन्ने कुरा हामीले कुनै पनि त्यसलाई चाहिँ कति पनि त्यसमाथि भेदभाव अर्थात् एकले अर्कोलाई

0: प्रदत्त गरेको हाम्रो अधिकार पार्टीभित्र कुनै पनि पार्टीभित्र लोकतान्त्रिक पार्टीभित्र अर्थात नेपाली कंग्रेसभित्र हेर्ने भने यो एउटा उत्साह जागेको छ. करिब करिब हाम्रो 2.24 जनसंख्या देखाए तापनि हामी 10-12% जति अपाङ्गता भएका नेपालभरि चाहिँ हाम्रो चाहिँ भनौँ न मान्छेहरू चाहिँ करिब करिब हाम्रो चाहिँ 10% भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू छन्. हामी निरन्तर रूपमा संविधान बनाउँदैदेखि हामी निरन्तर रूपमा लागिरहेका थियौँ र संविधानमा पनि हामीले राजनीतिक अधिकारहरू निकै नै हामीले प्राप्त गर्न सक्यौं. पछिल्लो समय तपाईँले हेर्नुहुन्छ भने पार्टीभित्र कुनै पनि पार्टीभित्र वडा तल्लो तहदेखि केन्द्रीय तहसम्म हरेक ठाउँमा सहभागिता सुनिश्चित सहभागिता चाहिँ नेपाली कंग्रेसभित्र मात्र छ. आजको दिनमा एउटा अपाङ्गता भएको व्यक्ति वडा तहमा पनि ऊ चाहिँ अट्न सक्छ, वडादेखि मासतिर पालिका तहमा अट्न सक्छ, प्रदेश कक्षामा अट्न सक्छ, नगर के अरे क्षेत्र नम्बरमा अट्न सक्छ, जिल्ला तहमा अट्न सक्छ, त्यसै प्रदेशमा अट्न सक्छ र केन्द्रीय तहसम्म उसको प्रतिनिधित्व सुनिश्चित भएको छ. र यो एउटा मैले अघि पनि भने संविधानले दिएको अधिकारलाई हेर्ने भने समावेशताको ज्वलन्त उदाहरण. एउटा अपाङ्गता मात्र होइन, एउटा अल्पसंख्यक, एउटा दलित, जनजाति सबैलाई तलदेखि माथिसम्म अटाएर लाने र आजको दिनमा कंग्रेसभित्र 16-17 हजार अपाङ्गता भएका व्यक्तिहरूले तलदेखि माथिसम्म प्रेतमा प्रतिनिधित्व गर्ने सुनिश्चित गराएका छौ. यो एउटा असाध्यै ठूलो उपलब्धि हो. यो यो वर्ल्डमै मलाई लाग्छ यो किसिमको पार्टीभित्र प्रतिनिधित्व गर्ने सुनिश्चितता छ. आजको दिनमा 165 निर्वाचन क्षेत्रबाट हरेक निर्वाचन क्षेत्रबाट अपाङ्गता भएको व्यक्तिको छुट्टै कोटा छ र त्यही कोटाबाट चाहिँ कंग्रेसको महाधिवेशनमा सहभागी हुनुहुन्छ. 200 भन्दा बढी अपाङ्गता भएका साथीहरू केन्द्रीय महाधिवेशनमा सहभागी हुने सुनिश्चितता छ. यो सान्चुने कुरा चाहिँ होइन.
1: विधानको व्यवस्था र नयाँ चुनिएका प्रतिनिधिहरूको समावेशिताको विषयलाई लिने हो भने चाहिँ अहिले केही रिफर्म, अहिले केही उत्साह अलिकति बढी थपिएको हो हिजोको तुलनामा नेपाली कंग्रेसभित्र?
0: अवश्य अवश्य. आजदेखि अपाङ्गतालाई हेर्नुहोस्, अल्पसंख्यकलाई हेर्नुहोस्, अरू तहहरूलाई पनि हेर्नुहोस्, हामीले हाम्रो नेतृत्वसँग पटक पटक कुरा प्रष्ट राखेका छौ. त्यसै गरी मैले नै तपाईँलाई भन्छु, मैले सर्वोच्च अदालतमा मुद्दा दायर गरे जबकि समावेशिताको कुरामा चाहिँ अपाङ्गता साथीहरू छुट्दैछन् भन्ने जुन हाम्रो प्रतिनिधित्व हुन्थ्यो, समावेशी प्रतिनिधित्व हुन्थ्यो हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व कुरा थियो. मैले जब सर्वोच्च अदालतमा मैले मुद्दा हाले पश्चात हरेक पार्टीहरूले सर्वोच्चले चाहिँ हामीलाई अन्तरिम आदेश दिए पश्चात निर्वाचन आयोगले सबै पार्टीहरूलाई चिठी लेखे पश्चात हाम्रो चाहिँ 5 साथीहरू चाहिँ अपाङ्गता भएका साथीहरू समेत संसदमा सहभागी हुने अवसर मिलेको छ. यो सानो उपलब्धि हो. आजको दिनमा हेर्नुहोस् त यो किसिमले हामीले हाम्रा मुद्दाहरूलाई इस्टाब्लिस गर्ने कुरामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आज राष्ट्रमा एउटा अपाङ्गताको लागि जुन किसिमको काम गरेको छ यो उदाहरण छ. हामीले हाम्रो नेतृत्वलाई बुझाउन सकेका छौँ, हाम्रो नेतृत्व बुझ्न सक्छ, परिवर्तन हुन सक्छ, यो चान्चुने कुरा थिएन र यो सम्भव पनि भएको छ.
1: पार्टीमा चाहिँ कसरी चुनिन्छन् व्यक्तिहरू, कस्तो कस्तो मान्छे कसरी आउँछन् अहिलेको अवस्थामा माधवजी? पुग्दै गर्दाखेरि
0: अहिलेको अवस्थामा संविधानले प्रदत्त गरेको अधिकार जुन छ यसमा हामीले अधिकतम साथीहरूलाई तल्लो तहदेखि माथिल्लो तहसम्म प्रतिनिधित्व सुनिश्चित गरेको छ. आज हामी त्यही वडाको जनसङ्ख्या हेरेर हामीले त्यो जनसङ्ख्या अन्तर्गत पनि हामीले केही प्रतिशत छुट्याएको छ र त्यहाँको जनसङ्ख्या अन्तर्गत मान्छेहरू आउँछन्. अर्को संविधानले प्रदत्त गरेको हरेक तह छ नि, जुन महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, अल्पसंख्यक, यस्तो किसिमको जुन किसिमको हामीलाई संविधानले हेरेको छ त्यो कुराहरूलाई चाहिँ सुनिश्चित गरेको छ. एउटा आजको दिनमा कसैले हेर्दै गर्छ भने हाम्रो समाज भनेको त्यही हो, हाम्रो सबैको साझा फुलबारी भनेको त्यही हो. जुन किसिमको साझा फुलबारी छ त्यही किसिमले हामीले परिकल्पना गरेको छ र सबै जात जाति सबै

0: मिलाएर चाहिँ हामीले चाहिँ तल्लो तहदेखि माथिल्लो तहसम्म प्रतिनिधित्व सुनिश्चित गरेको छ। अन्य पार्टीहरूमा जुन किसिमको नेपाली कंग्रेसमा समावेशिताको अभियान सुरु भएको छ यो चाहिँ विरलै छ।
1: तर अहिले नेपाली कंग्रेसको अहिलेको अवस्थामा चाहिँ वडा अधिवेशन हुँदै गर्दाखेरि कतिपय ठाउँमा एक पक्षलाई चाहिँ बहिष्कार गरेर जाने एक पक्षले अनि अर्को पक्षले चाहिँ खुसुक्क माइनेट गरेर केही व्यक्तिहरूलाई समेटेर निस्कने भन्ने खालका पनि त समाचारहरू आए नि त, यसमा कतिको सत्यता छ?
0: यो यस्तो हो, केही केही ठाउँमा साँप्ने आउँछ। हामीले यसलाई पोजिटिभ रूपले कसरी हेरौँ भने आजको दिनमा वडामा अधिवेशन हुँदै गर्दा उत्साह छाएको छ। आजको दिनमा तल्लो तह सबैभन्दा बलियो हुनुपर्छ। कंग्रेसको तल्लो तह भनेकै शक्ति भनेकै कंग्रेसको शक्ति भनेकै केन्द्र होइन र कंग्रेसको शक्ति भनेको वडा हो। आज हेर्नुहोस् त उहाँहरूले अर्थात् हाम्रा असन्तुष्ट पक्षले धेरै आह्वान गर्दै गर्दा पनि त अधिकांश ठाउँमा भएको छ। यही छिटपुट घटना बाहेक आजको दिनमा कंग्रेस एकदिका भएको छ। कार्यकर्ताहरूको मनमा उत्साह जागेको छ, उहाँहरूको मनमा एक किसिमको चाहिँ संचार जागेको छ। यो चान्चिने कुरा थिएन। यो परिवर्तनको उनीहरूको बीच र परिवर्तन नचाहनेहरू बीचको जस्तो अभ्यास हुँदै गर्दा आज कंग्रेसमा स्वाभाविकताको हिसाबले हेर्नुहुन्छ भने युवाहरूको स्वाभाविकता आजको दिनमा वडा वडामा 70-75% युवाहरू 60-70% युवाहरू महाधिवेशनमा सहभागी भएका छन् र तिनै युवाहरू प्रतिनिधित्व गर्दै माथिल्लो तहमा क्षेत्रीय प्रतिनिधित्वको रूपमा अगाडि बढेका छन्। यो एउटा चान्चुने कुरा छैन। युवाहरूको यो जाँगर लिएर हामी अङ्ग्रेजहरूको अनुभवबाट अगाडि बढ्दै गर्दाखेरि आजको दिनमा कंग्रेसमा एउटा उत्साह जागेको छ। कंग्रेसमा एउटा यस्तो किसिमको चाहिँ संचार भएको छ कि अब पक्कै पनि हामी वडा जित्न सक्छौ भन्ने किसिमको चाहिँ संचार जागेको छ। हिजोको दिनमा हामीले जित्दै गर्दा बिचमा हाम्रो निकै खस्किएको थियो, हाम्रो सोच्ने तरिका खस्किएको थियो। यही नेताहरूले हाम्रो केन्द्रदेखि तल्लो तहमा हरेक तहमा चाहिँ नेताहरूले नागरिकसँग टाढिने किसिमको व्यवहारहरू हामीले लोकतान्त्रिक विधि प्रक्रिया सिद्धान्त विपरीत गरेका कामहरूको कारण नागरिकहरू हामीसँग रिसाएका थिए, टाढिएका थिए। त्यो कुरा चाहिँ यो अधिवेशनले ढुङ्ग्याएको छ। हामी बिचमा केही नेताहरूलाई अझै असन्तुष्टि होला, केही नेताहरूलाई हामीले गरिरहेको काममा उहाँहरूले गरिरहेको काममा त्यो अरूलाई दिनु पर्दाखेरिको असन्तुष्टि होला। म कहाँ छु भन्ने कुराको हेर्दै गर्दाखेरि म पो छुटेँ कि अर्थात् म पो मैले पो जुन किसिमले काम गर्थेँ त्यो पाइनँ कि अरूलाई दिँदै गर्दाखेरि म भन्दै गर्दाखेरि स्वार्थ काम गर्नुपर्ने अहिलेको अवस्थामा म भन्दै गर्दाखेरि त्यो जुन किसिमको गर्नुपर्ने थियो जुन किसिमको टोक्नुपर्ने थियो अग्रजहरूले त्यो नगर्दै गर्दाखेरि थोरै समस्या आएको हो। तर अधिकांशसम्म संचार यस्तो संचार भएर गएको छ, देशभरि संचार भएको छ। विभिन्न साथीहरूसँग म सम्पर्कमै भइरहेको छु, मैले डाटाहरू हेरिरहेको छु। तर आजको दिनमा कंग्रेसमा परिवर्तनको पक्षमा आशाको पक्षमा संचार असाध्यै र आत्मविश्वासको रूपमा अगाडि बढेको छ।
1: अब जाँदा जाँदै पेसागत प्रतिनिधिहरूको अवस्था कस्तो छ पार्टीमा, ठिक छ? सबैको बौद्धिक समुदायको सहभागिताको कुरा के छ, बौद्धिक समुदाय लगायत समग्र सहभागी?
0: होइन, हामीले यसपालि अलिकति नयाँ व्यवस्था गरेका छौँ। हामीले पेसागत रूपमा छुट्टै, श्रमिकलाई छुट्टै, हामीले चाहिँ द्वन्द्व पीड़ित तथा प्रजातान्त्रिक सेनानी भन्दा छुट्टै किसिमले जुन किसिमको हेरिन्थ्यो, हिजोदेखि शहीदका परिवारहरू आन्दोलनमा जनआन्दोलनमा घाइते भएका परिवारहरू जुन किसिमको प्रतिनिधित्व सुनिश्चित थिएन, श्रमिक वर्गहरूको पनि प्रतिनिधित्व सुनिश्चित थिएन। पेसागत भनेर हामीले डाक्टर इन्जिनियरहरूको बौद्धिक वर्गको प्रतिनिधित्व जुन किसिमले हुनुपर्थ्यो त्यो एकदम कम थियो सबैले। तर अहिले हामीले त यो महाधिवेशनमा वडा तहदेखि केन्द्र तहसम्म हामीले सुनिश्चित गरेका छौँ। त्यो चान्चिने कुरा थिएन र बौद्धिक वर्गहरू पनि हरेक तहमा माथि समर्थन हुनेछन्। त्यसै गरी यङ साथीहरू पनि छुट्छन् कि भनेर 35 वर्ष भन्दा मुनिकाको पनि महिला पुरुषै सहभागिता हुने गरी हामीले गरेका छौँ।
1: हस्, माधव चौलागाईजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: नमस्कार। तपाईँहरूले पनि यो यति महत्वपूर्ण कार्यक्रम
1: हुनुहुन्थ्यो। नेपाली कंग्रेसको भातृ संगठन राष्ट्रिय अपाङ्ग संघका अध्यक्ष माधव चौनागाई आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
4: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-741।
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यति राम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री प्रकाश ज्वाला हुनुहुन्छ। ज्वालाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: अब पछिल्लो समय नेपालमा फेरि वाम गठबन्धन घटकहरू एक ठाउँमा उभिनुपर्छ भनेर विद्यादेवी भण्डारीको नेतृत्वमा एउटा तह पार गरेर नयाँ समीकरण बन्ने लाइनमा छ, होइन यतिखेर?
2: एउटा कुरा के हो भने, यति बेला वामपन्थीहरू मिल्नुपर्छ, कम्युनिस्टहरू मिल्नुपर्छ, एकताबद्ध भएर जानुपर्छ, वाम आन्दोलनलाई अझै बलियो बनाउनुपर्छ, सशक्त बनाउनुपर्छ भन्ने आवाज तीव्र रूपमा उठिरहेको छ। यो विगतदेखि नै आम जनता र कार्यकर्ताको एउटा भावना पनि हो। यो बीचमा अब त्यति अगाडि बढेर पदीय रूपमा समेत टुङ्गो लगाउने तहको छलफल त्यस्तो भयो जस्तो त मलाई लाग्दैन।
1: वर्तमान पुललाई महासचिव बनाउने
2: सुन्नुमा, त्यो त प्रचारमा आएका, समाचारमा आएका कुराहरू आफ्ना ठाउँमा छन्। जे हो त्यो कुरा म बताउँछु नि त। त्यस कारण चाहिँ एउटा महसुसीकरण, एउटा खालको चाहिँ रियलाइजेसन त्यो आम कार्यकर्ता र जनतामा छ। तर अब एउटा विडम्बना के छ त भन्दाखेरि, कार्यकर्ताको दबावमा एकता गर्ने, फेरि नेताहरूको स्वार्थमा विभाजन हुने खालका चाहिँ विगतका नीतिहरू पनि आन्दोलनले बन्दै आएको छ। त यो पछिल्लो समयमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको बीचमा प्रदेश सरकारहरू गठनका सम्बन्धमा छलफल भयो र एउटा खालको सहमति भयो, अन्डरस्ट्यान्डिङ भयो र त्यो कार्यान्वयन पनि भयो। अब सबैले देखेकै कुरा हो। त्यस बाहेक चाहिँ पार्टीहरूका बीचमा छलफल हुने कुरा, नेताहरूको बीचमा सामान्य कुराकानी हुने कुरा, यो त्यति ठुलो कुरा हो जस्तो मलाई लाग्दैन। छलफल भइरहेको पनि छ, तर अहिले नै दुई पार्टीको बीचमा एउटा चाहिँ सहमति भएर लिडरसिपको समेत टुङ्गो लगाएको त्यो स्थिति, त्यो अवस्था चाहिँ होइन। नेकपा एमालेभित्र आफैमा पनि अन्तर सङ्घर्ष पुनर्गठनका सन्दर्भमा, पार्टी संगठनको नेतृत्वको पुनर्गठनका सन्दर्भमा अन्तर सङ्घर्ष तीव्र रूपमा चलिरहेको छ। आन्तरिक सवालमै उहाँहरू चाहिँ बहस छलफलमा हुनुहुन्छ। हाम्रो पार्टी समायोजन, संगठन सुदृढीकरण र अधिवेशन महाधिवेशनहरूको तयारीमा केन्द्रित छ। त्यस कारण चाहिँ युनिटी हुनुपर्छ भन्ने चाहिँ सबैमा
1: भित्रभित्र आन्तरिक रूपमा चाहिँ व्यापक रूपमा छलफल भइरहेको छ, व्यापक रूपमा सहमति र सहकार्य गर्ने कुरा भइरहेको छ। एमालेबाट असन्तुष्टहरूलाई पनि त्यहाँ समेट्नुपर्छ भन्ने खालको पहिलो चरणको त एउटा छलफल त भएको छ नि त, होइन?
2: त्यही त, अब छलफल चाहिँ पार्टीहरूको बीचमा, नेताहरूको बीचमा छलफलै नहुने कुरा त भएन कि। तर युनिटीका लागि त्यो एउटा कुनै पनि घर बनाउँदाखेरि त सबभन्दा पहिले मेटेरियलहरू ग्यादरिङ हुन्छ होला, जग खन्ने काम हुन्छ होला, त्यसपछि वाल लगाउने कुरा हुन्छ होला र अनि मात्रै छानो बन्छ होला नि त। पहिला छानो बनाएर घर त बन्दैन होला। त्यस कारण चाहिँ युनिटीकै कुरा हुँदा पनि त छलफल होला, त्यसपछि आएर वैचारिक सवालमा, राजनीतिक सवालमा, कार्यक्रमका सवालमा होइन एउटा टुङ्गो लाग्नु पर्यो। त्यसपछि आएर बल्ल संगठनात्मक संरचनाको बारेमा टुङ्गो लाग्नु पर्यो, अनि अन्तिममा नै नेतृत्वको टुङ्गो लाग्छ। त्यस कारण चाहिँ यो त्यो तहसम्म छलफलै नहुने कुरा त हुँदै भएन। तर चाहिँ त्यो तहसम्म अहिले नै एकदम चाहिँ पदै बाँठन हुने तहको चाहिँ बहस छलफल वा चाहिँ वार्ता या कुनै औपचारिक चाहिँ त्यस्तो चाहिँ मिटिङ भएको छैन भन्ने मलाई लाग्छ।
1: अब यसलाई मिस त गर्नु भएन नि त प्रकाश ज्वालाजी, मौका यही हो। एमालेभित्र पनि निकै ठुलो रसाकसी छ, यतातिर एउटा घर तयार पारिराख्यो भने असन्तुष्टहरू यता आउँछन्, एउटा निकै ठुलो विरत एकता हुनसक्छ नि त वाम घटकहरू।
2: घर त छँदैछ त, नेपाली कम्युनिस्ट पार्टी चाहिँ नाम पनि साझा छ, पुच्छ पनि हामीले सबै हटाइसकेकै छौँ होइन।
1: होइन, प्रचण्डको नेतृत्व सर्वस्वीकार्य हुने कि नहुने भन्ने बहस हो नि त एउटा।
2: नै त्यो चाहिँ कुनै निश्चित व्यक्तिहरूले छलफल गरेर मात्रै टुङ्गिने विषय त होइन नि त. जे छलफल गर्दाखेरि एउटा निष्कर्षमा कहाँ पुगिन्छ त्यो पुगिहोला नि. पहिले त एमाले भित्रको चाहिँ पुनर्गठनको त्यो मुद्दाको टुङ्गो लाग्नु पर्ला होइन. त्यसकारण चाहिँ छलफल चाहिँ सुल्टोतिरबाट जान सक्छ कि जाने हो. एकता नै गर्दाखेरि पनि सुल्टोतिरबाट जाने हो. हिजो फेरि हामीले जो चाहिँ हतारमा वैचारिक राजनीतिक सवालमा संगठनात्मक सवालमा अलिक गहन छलफल गरेर एउटा निचोडमा पुगेर कार्यकर्ताको पनि त्यसमा चाहिँ अनरसिप त्यसको स्वामित्व लिने गरी युनिटी नगर्दाखेरि त नेताहरू चाहिँ टाउका टाउका मिल्ने फेरि चाहिँ टाउकाहरूको बीचमा स्वार्थ नमिल्दाखेरि फुट्ने त्यो हामीले नियति त भोगेकै छौ नि. त्यसकारण चाहिँ युनिटी हुनुपर्छ. यसमा कुनै विवाद छैन. हाम्रो पार्टीले त प्रष्ट रूपमा चाहिँ केन्द्रीय कार्य संयोजन समितिको बैठकले पारितै गरेको छ. अब हाम्रो आफ्नो संगठन सुदृढीकरणको पाटो एउटा कुरा भयो तर वामपन्थीहरूको बीचमा छलफल गर्ने सहकार्य गर्ने र व्यापक वाम एकताको निम्ति पहल गर्ने भनेकै छौ नि. त्यस कारण चाहिँ यो चाहिँ नीतिगत रूपमा यसमा कहीँ कतै कन्फ्युजन छैन, विमति पनि छैन. तर अब युनिटीका निम्ति त त्यही खालको वातावरण बन्नु पर्यो, त्यही तहको छलफल हुनु पर्यो, त्यही ढङ्गले चाहिँ सबै तह महसुस हुनु पर्यो. अहिलेका चाहिँ जनताका एजेन्डाहरू सम्बोधन गर्ने गरी अहिलेको समयको मागलाई सम्बोधन गर्ने गरी होइन यो चाहिँ समग्र आन्दोलनलाई चाहिँ शुद्धिकरण सुदृढीकरण पुनर्गठन पुनर्व्यवस्थित गर्दै नयाँ जागरण आउने गरी चाहिँ युनिटी गर्ने होला नि त. त्यस हिसाबले छलफल गर्दै जाँदाखेरि एउटा टुङ्गोमा पुग्न सकिन्छ र त्यसपछि अन्तिममा लिडरसिपको टुङ्गो त लाग्नु पर्छ नै. त्यो त सुरुमा टुङ्गो लगाएर अगाडि बढ्ने कुरा चाहिँ त्यो सुल्टो हुन्छ जस्तो मलाई लाग्छ.
1: अस्ति एउटा तस्विर सार्वजनिक भएको थियो हाम्रो वर्षमान पुञ्जी र शेरधन राईजीको, यसको रहस्य केही आयो के बुझ्नुभयो यसबारेमा?
2: अब यसमा वर्षमानजीले आफै पनि हामीसँग भनेको अथवा हाम्रो बैठकमा भनेको या प्रष्ट बनाउनु भएको कुरा के हो त भन्दाखेरि एउटा चाहिँ यो किराँत समुदायको पर्वका सन्दर्भमा दुई भाइको बीचमा भेटघाट भएर छलफल भएको र त्यति बेला तस्विर खिचेको र त्यो तस्विर चाहिँ उहाँले त्यो पनि पोलिटिकल कुनै कन्टेन्ट सहित होइन कि अब दुई भाइको भेट भएको भनेर तस्विर हाल्नुभयो. यति मात्रै विषय हो भन्नुभएको थियो. फेरि उहाँहरूको बीचमा भेटघाट हुने कुरा पनि त अनौठो त भएन.
1: सबैको
2: बीचमा भेटघाट हुन्छ त, छलफल हुन्छ होइन.
1: तर कस्तो बेला कुन टाइममा भेटघाट भयो होइन, उहाँहरूको के छ छलफल र सहमति हुँदैछ, फेरि तपाईँहरू पनि त सँगसँगै आएको धेरै पनि भएको छैन नि त. एउटा तबकालाई फेरि छोडेर चाहिँ आफै हट्याउने हो कि भन्ने खालका पनि त त्यहाँ आशंकाहरू पैदा भएका छन् नि त पार्टीभित्र पनि.
2: त्यस्तो आशंका केही पनि छैन. राम्रो कुरा हुनुपर्छ. पोजिटिभ कुराको निम्ति हामी सधैँ चाहिँ साथमा छँदैछौँ, पार्टीको साथमा, आन्दोलनको साथमा. त्यसकारण हाम्रो त कुनै प्रब्लम नै भएन. तर के हो कुरा भन्ने कुरा हो नि त खास कुरा त.
1: र अहिले समग्र स्थितिलाई हेर्ने हो भने नेपालको समग्र पोलिटिक्स, राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर सत्तासीन छ, सरकारमा छ र भटेपछि बाढीले पनि निकै ठुलो ताण्डव मचायो, देशमा अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ. सबै अहिलेको खर्चको विवरण हेर्ने हो भने अब हामी पुनर्निर्माण र पुनरुत्थानका लागि करिब करिब 7 खर्ब बराबरको चाहिँ योजना ल्याउनु पर्ने भन्ने खालका विषय उठेका छन्। अहिलेको सरकारले गरेका कामहरू, सरकारको एक वर्ष जेएनजी मुभमेन्ट भएको एक वर्ष पूरा हुँदै गर्दाको यो दृश्यलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ प्रकाश ज्वालाजी?
2: अब संक्षेपमा भन्दाखेरि अब एउटा कुरा के भयो भने नेपालमा सधैँ संक्रमण काल मात्रै भइरहने भयो कि उथल पुथल संक्रमण काल बाटै हामी चाहिँ गुज्रिनु परिरहेको छ. अब वास्तवमा चाहिँ आन्दोलनहरू हुन्छन्, समय समयमा आन्दोलन हुन्छ. समाजको टायर भनेको पछाडि फर्किँदैन नि त. समाजको चाहिँ पाङ्ग्रो भनेको अगाडि बढ्ने कुरा हो. हो अगाडि बढ्ने क्रममा त्यो चाहिँ कहिले सहज रूपमा अगाडि बढ्छ, कहिले चाहिँ अलिकति त्यो चाहिँ यो अलि प्रसव वेदना पनि व्यवहार्नुपर्ने हुन सक्छ. हामीले जस्तो चाहिँ विभिन्न पटक 7 सालमा आन्दोलन गऱ्यौँ, क्रान्ति गऱ्यौँ, त्यसलाई संस्थागत गर्न नसक्दाखेरि 17 साल हामीले चाहिँ बिहोर्नु पर्यो, पञ्चायत बिहोर्नु पर्यो। 35-36 आन्दोलन भयो, त्यसको चाहिँ आन्दोलनको उपलब्धिहरू पनि चाहिँ यतिकै हराएर बिलाएर गए। 46 सालको आन्दोलनपछि पनि एउटा सम्झौतामा संविधान बनाउँदाखेरि राजासँग सम्झौता गरेर संविधान बनाउनु पर्ने अवस्था आएर फेरि ती अधिकारहरू खोसिए बैसठी 63 अब राजतन्त्र समय ढाल्यो। हामी संविधान बल्ल बल्ल दोस्रो एउटा नेपाल एउटा यस्तो देश हो होइन, दुई पटक संविधान सभाको, सामान्यतया संविधान सभाको निर्वाचन एक पटक हुने हो, तर हामीले चाहिँ त्यो क्रान्तिका उपलब्धिहरू संस्थागत गर्नका लागि दोस्रो पटक संविधान सभाको निर्वाचन गरेर भए पनि संविधान ल्याएर छोड्यौं। त्यो एउटा चाहिँ एउटा अत्यन्त राम्रो उपलब्धि पनि हो त्यो। त्यसलाई जसरी हामीले संविधान बनायौं, गणतन्त्र ल्यायौं, क्रान्ति गरेर केही उपलब्धिहरू प्राप्त भए, तिनीहरूलाई व्यवस्थित गर्न नसक्दा, संस्थागत गर्न नसक्दा, गणतन्त्रको भावना अनुसार काम गर्न नसक्दा, होइन अब भ्रष्टाचार कुशासन धाइँदै जाँदाखेरि जनतामा फेरि असन्तुष्टि आयो। मूलत पछिल्लो समयमा सामाजिक सञ्जालहरू बन्द गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, भ्रष्टाचार हाकाहाकी भ्रष्टाचार चाहिँ संस्थागत हुने यो विषयले चाहिँ जनतामा मूलत युवाहरूमा नवयुवाहरूमा जुन असन्तुष्टि त्यो असन्तुष्टि आक्रोशमा परिणत भयो, त्यो आक्रोश विद्रोहमा परिणत भयो, जेएनजी आन्दोलन भयो। र जेएनजी आन्दोलनलाई समेत आफ्नो स्वार्थमा प्रयोग गर्दाखेरि चाहिँ 24 गतेको दुर्भाग्यपूर्ण विध्वंस भयो, देश जल्ने स्थिति बन्यो। हामीले यस्ता खालका उतार चढाव पनि बेहोर्दै आयौं। फेरि पनि त्यही जेएनजी आन्दोलन जसरी हामीले चाहिँ विगतमा आन्दोलनका उपलब्धि अनुसार, परिवर्तन अनुसार, जनताको भावना अनुसार चाहिँ काम गर्न नसक्दाखेरि चाहिँ दुर्घटनाहरू भए, 23 को जेएनजी आन्दोलनको भनौँ, 23 को जेएनजी आन्दोलनको भावना अनुसार त अहिले काम भइरहेको छैन। जेएनजी आन्दोलनका योद्धाहरू त अहिले पनि चाहिँ सडकमा छन्, उनीहरू अहिले पनि असन्तुष्ट छन्, अहिले पनि त्यति बेला चाहिँ उठाइएका सुशासनका मागहरू, भ्रष्टाचार नियन्त्रणका मुद्दाहरू, युवाहरूलाई चाहिँ निर्णय गर्ने ठाउँमा, निर्णायक ठाउँमा, नीति निर्माण गर्ने ठाउँमा पुर्याउने कुराहरू, अथवा चाहिँ देशलाई चाहिँ अग्रगतितिर लैजाने कुराहरू, समृद्धितिर लैजाने कुराहरू, सुशासन दिने कुराहरू, जनतालाई राहत दिने कुराहरू, यही यिनै व्यक्तिहरू जो सरकारमा नहुँदाखेरि पहिलेका सरकारहरूले गरेका कामहरू ललकार्ने गर्थे, होइन, आजको अवस्था त त्यस्तै निराशाजनक छ। फेरि जनता
1: आक्रोश
2: सताउँदै आएको छ, बुझै रसुवा भेटेपछिको चाहिँ विनाशकारी बारीको कुरा गरौँ, 72 को महाभूकम्पको कुरा गरौँ, अब यसरी अनेकौं चुनौतीका बीचबाट हामी गुज्रिनु परेको छ। त्यसैले यस्ता मुद्दाहरूमा चाहे प्रकृतिले हामीलाई चाहिँ प्रहार गरेका चाहिँ ठूला मुद्दाहरू हुन्, अथवा चाहिँ परिवर्तनलाई संस्थागत गर्ने कुरा हुन्, अथवा विदेशीहरूले हामीमाथि देखाउने दृष्टिकोणहरू होलान्, यस्ता सवालहरूमा एउटा राष्ट्रिय सहमति गरेर जो सत्तामा गए पनि एउटा विपक्षमा रहँदा पनि कहिले कोही सत्तामा हुन्छ, कहिले कोही विपक्षमा हुन्छ, मिलेर एकताबद्ध भएर जानुपर्छ। अहिलेकै यो चाहिँ बाढीको चाहिँ चुनौतीलाई पनि त मिलेर सामना गर्न पर्यो नि, मिलेर पुनः उद्धार राहत पुनर्स्थापना पुननिर्माणको काम गर्नु पर्यो। तपाईँले भने जस्तै हाम्रो चाहिँ विकास बजेटको 2 वर्षको विकास बजेट त यो पुनर्निर्माणमै लाग्ने अनुमान छ त, त्यस कारण चाहिँ यस्तो अवस्थामा राष्ट्रिय सङ्कटको बेलामा, चुनौतीको बेलामा, जसरी 72 को भूकम्पको बेलामा सबै राजनीतिक पार्टीहरू मिलेर संविधान ल्याउने तहसम्म अगाडि बढेको थियो, त्यसले मिलेर जानुपर्छ। चुनौती आउँछन्, समस्या आउँछन्, कहिलेकाहीँ चाहिँ परिवर्तनका भावना अनुसार अगाडि बढ्नुपर्ने हुन्छ, त्यस्तो बेलामा चाहिँ राष्ट्रिय सहमति, राष्ट्रिय एकताको जरुरत हुन्छ भन्ने मलाई लाग्छ।
1: हस् प्रकाश बालाजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हस्
1: नेकपाका नेता एवं पूर्व मन्त्री प्रकाश ज्वाला, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम।
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जताउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98423-4509।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
10: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98-62-13-67-44, 98-15-38-77-75।
1: हामी यतिखेर नेपाली बसमा कुराकानी गरिरहेका छौँ र नेपाली बसमा विभिन्न क्षेत्रका विषयमा छलफल र बहस पनि गर्ने गर्दछौँ र यतिखेर वैदेशिक रोजगारमा जाने नागरिकहरू पीड़ामा छन्। वैदेशिक रोजगारमा जाने, श्रमिक भएर जाने, खाड़ी मुलुकमा जाने, अझ भनौँ धेरै रोजगारीहरूको गन्तव्य रहेको मलेसिया लगायतका देशहरूमा जाने कामदारहरू श्रमिकहरू निकै पीड़ामा भएको बेलामा आज हामी बहस गर्न चाहन्छौ। बहसका निम्ति मैले वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष डिगबहादुर खत्रीलाई प्रत्यक्ष रूपमा जोडेको छु। खत्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ, नमस्कार।
1: होइन डिगजी, तपाईँहरूले चाहिँ श्रमिकहरूको भावनालाई किन बुझ्न सक्नु भइरहेको छैन भने, क्या सरकार र मेन पावर व्यवसायहरू बीचको यो ताण्डव के हो, यो झगडा के हो, 25 मेन पावरलाई मात्रै मलेसियाबाट कसरी अनुमति सम्बन्धन प्राप्त भयो, सरकारले तिनीहरूलाई चाहिँ छानबिन गर्ने भनिया छ, यो के भइरहेको छ?
11: यो नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक मानिन्छ मलेसिया, र मलेसिया जाने श्रमिकहरूको भर्ना प्रक्रियालाई एकाधिकार गर्नका निम्ति लामो समयदेखि एउटा शक्ति प्रयासरत थियो र यो चाहिँ चौथो एटेम्प हो। अहिले चाहिँ जे भइरहेको छ यो चौथो एटेम्प हो, लामो समयदेखि बेला बेलामा यो प्रयास नभएको भने होइन। र अहिले मलेसियाको चाहिँ एफडब्ल्यूसीएमएस भन्ने एउटा निजी संस्थाले 25 मात्रै रिक्रुटमेन्ट एजेन्सीहरू, म्यान पावर एजेन्सीहरूलाई आफ्नो सिस्टममा सूचीकरण गरेर ती संस्थाहरू मार्फत मात्रै मलेसिया श्रमिकहरू लैजाने भनेर चाहिँ जुन विषय अगाडि ल्याएको छ यसलाई हामीले एकाधिकार भनेका छौँ। यो एकाधिकार यस अर्थमा छ कि कुनै बिना, कुनै मापदण्ड बिना, कुनै क्राइटेरिया बिना, कुनै विशेष आधार बिना ती संस्थाहरू सूचीकृत भएका छन्। त्यहाँ सूचीकृत भएका संस्थाहरू त्यस्ता संस्था छन् जसले मलेसिया श्रमिक पठाएकै पनि छैनन् कतिले, कतिले त चाहिँ श्रमिक दुई तिनजना भन्दा श्रमिकै नपठाएको अवस्थाका संस्थाहरू पनि सूचीकृत भएको देखिन्छ। अनि केही केही संस्थाहरू चाहिँ भर्खर भर्खर दर्ता भएका संस्थाहरू देखिन्छन्। यसको मापदण्ड यसको सेलेक्सनको आधार तय नगरिकन व्यक्तिगत पहुँचका आधारमा व्यक्तिगत पहुँचका आधारमा कुनै न कुनै ढङ्गले चाहिने एडब्ल्युसिएमएससँगको आर्थिक चलखेलका कारणले गर्दाखेरि सूचीकृत भएको भन्ने हाम्रो ठम्याइ छ।
1: अनि मलेसिया सरकारले चाहिँ यस विषयमा केही कुराहरू आएको छ, यो मलेसिया सरकारसम्म पुगेको छ कि छैन?
11: यो नेपाल सरकार र मलेसिया सरकार बीच कूटनीतिक संवादहरू भइरहेका छन् हामीले चाहिँ बुझ्दाखेरि,
1: जसले नेपालका 25 मेनपावर कम्पनीलाई अब यस थ्रोबाट मात्रै नेपालबाट कामदार पठाऊ भनेर जुन किसिमको चाहिँ त्यहाँ सम्बन्धन दिएको भन्ने विषय बाहिर आयो, यसमा केही न केही साजिस छ होइन, जालसाजी भएको छ हो तपाईँहरूको विचारमा?
11: यो माप कुनै मापदण्ड बिना कुनै संस्थाहरूलाई निश्चित संस्थाहरूलाई सूचीकृत गरिन्छ भनेपछि यो जालसाजी नै हो होइन, एउटा कुरा। दोस्रो कुरा चाहिँ के हो त भन्दा, यो विषय मलेसियासँग नेपालको दुई खालको सम्बन्ध स्थापित छ, एउटा दौत्य सम्बन्ध स्थापित छ र अर्को चाहिँ श्रम सम्झौता भइसकेपछि श्रम सम्बन्ध पनि स्थापित छ मलेसियासँग। तर मलेसियासँग श्रम सम्झौता गर्दाखेरि स्पष्ट रूपमा श्रम सम्झौताभित्र एउटा कमिटीको चाहिँ परिकल्पना गरिएको छ, ज्वाइन्ट टेक्निकल कमिटी। त्यो ज्वाइन्ट कमिटी समेतको छल के अरे चाहिँ बसेर छलफल नगरिकन एक तर्फी रूपमा अथवा दुई देश बीच भएको श्रम सम्झौताको समेत सम्मान नगरिकन चाहिँ सूचीकृत संस्थाहरू सूचीकृत गरिएको छ एउटा। दोस्रो विषय चाहिँ यो मलेसिया सरकार र नेपाल सरकार भन्दा पनि मलेसिया सरकार र नेपाल सरकार बीच स्थापित भएको एउटा एफडब्ल्युसिएमएस नामको निजी संस्थाको चलखेल हो यो।
1: अब यो कुरा चाहिँ जस्तो अनि नेपालमा भएका भेदभाव व्यवसायहरूलाई पनि यसले निकै ठूलो समस्या पार्यो, किनभने यसलाई विभाजित पार्यो, सबैले लगानी गरेका छन्, लामो समयदेखि चाहिँ श्रमिकहरू पठाउँदै गरेका छन्, सरकारले 25 मेनपावर कम्पनीहरूको चाहिँ छानबिन गर्ने भनेर चाहिँ मेनपावर कम्पनीमा चाहिँ आफ्नो भनौँ न त्यो उहाँहरूको चाहिँ कागज पत्रहरू मगाएको एउटा परिस्थिति भयो, पीडामा को पर्यो त भन्दा नेपाली श्रमिक पर्यो। अहिले त पठाउनु बन्द होला त्यसो भए, मलेसिया त पठाउनु भएको छैन तपाईँहरूले होइन?
11: मलेसिया श्रमिकहरू गइरहनु भएको छ एक्जिस्टिङ सिस्टममै होइन, अहिलेसम्म एक्जिस्टिङ सिस्टम जे विद्यमान व्यवस्था थियो त्यो विद्यमान व्यवस्था अनुसार श्रमिकहरू गइराख्नु भएको छ अहिलेसम्म होइन। यो विषय कहाँनिर जोडिन्छ भन्नु छ भने श्रमिक यहाँ त सबैभन्दा ठूलो कुरा माइग्रेसन कस्ट, अबको नेपाल मलेसिया कोरिडोरको माइग्रेसन कस्ट कहाँ पुग्छ सबैभन्दा ठूलो प्रश्न एफडब्ल्युसिएमएससँग सूचीकरण हुने 25 संस्था सूचीकरण हुने बित्तिकै जन्मिएको विषय हो। अब मलेसिया जाने श्रमिकले त्यो एफडब्ल्युसिएमएस नामक संस्थालाई 4,000-4,500 मलेसियन करेन्सी अतिरिक्त शुल्क बुझाउनुपर्छ। यो बांगलादेशमा नजिरको रूपमा बांगलादेशमा प्रयोगमा ल्याइएको विधि र त्यहाँको नजिर समातेर म यहाँलाई यो विषय भनिरहेको छु। त्यहाँ के भयो, यही विधि यही संस्था ले केही वर्ष अगाडि बांगलादेशमा यही प्रक्रिया अन्तर्गत श्रमिक लग्यो र प्रत्येक श्रमिक त्यति बेला 5,000 मलेसियन करेन्सी प्रत्येक श्रमिक एफडब्ल्युसिएमएसले असुल गर्यो श्रमिकसँग र श्रमिकसँग त्यो अतिरिक्त रकम असुली गरिसकेपछि दुई वर्षसम्म यो विधि प्रयोगमा ल्याइयो र फेलियर भयो। कारण इन्टरनेसनल्ली लेबर एक्सप्लोइटेसन हाई लेबर एक्सप्लोइटेसन भयो भनेर चाहिँ यो विषय उठान भयो, विश्वका धेरै मिडियाहरूले यो कुरालाई चाहिँ बाहिर ल्याए, त्यसपछि त्यहाँको सरकारले ती संस्था सीमित संस्था यहाँका 25 भने जस्तै त्यहाँ पनि 25 संस्था थिए ती सीमित संस्थालाई कारवाहीको दायरामा ल्याएर आज ती संस्थाहरू बन्द भएको अवस्था छ बांगलादेशमा। यो नजिरलाई हेरेर हामीले यो विषय उठाइरहेका छौँ। यहाँ त वैदेशिक रोजगार व्यवसायले श्रमिक पठाउन पाउने कि नपाउने भन्ने प्रश्न भन्दा पनि त्यो कोरिडोरमा जाने श्रमिकहरूले अब अतिरिक्त शुल्क कति बिहोर्नुपर्छ भन्ने प्रश्न चाहिँ सबैभन्दा ठूलो प्रश्न हो।
1: तर अहिलेको अवस्थामा चाहिँ अब के हुन्छ, यसको समाधान कसरी हुन्छ, सोल्युसन कसरी हुन्छ, वार्ता सम्वादहरू कसरी भइरहेछ? तपाईँ त एउटा महासंघको नेतृत्व गर्नुहुन्छ, वैदेशिक रोजगार व्यवसाय संघको अध्यक्ष हो तपाईँ होइन, अहिलेको अवस्थामा चाहिँ कसरी चाहिँ तपाईँहरूले चाहिँ यसलाई चाहिँ भनौँ न वार्ता र सम्वादका माध्यमबाट समाधान गर्ने प्रयत्न गरिरहनु भएको छ त्यसो भए?
11: अब हामीले चाहिँ हामी निजी संस्थाको नेतृत्व गर्ने भएको हुनाले हामीले हाम्रो एप्रोच निजी संस्थाहरूसँग त्यहाँका सम्बन्धित मुलुकका निजी संस्थाहरूसँग हामीले छलफलहरू गरेका छौँ होइन मलेसियाका अन्य श्रमिक स्रोत मुलुकहरूसँग चाहिँ छलफल गरेर हामीले त पाँचवटा श्रमिक स्रोत मुलुकहरूले त कम्बाइन प्रेस रिलिज पनि गर्यौं होइन अब नेपाल सरकारसँग हामीले सोही ढंगले कुरा गरिरहेका छौँ. नेपाल सरकारले अहिले देखाउनु पर्ने विषय भनेको यसका सन्दर्भमा देखाउनु पर्ने विषय भनेको चाहिँ के हो त भन्दा कुशल कूटनीतिक संवाद कुशल कूटनीतिक संवादले नै यसको निकास खोज्ने हो मलेसिया सरकारसँग अथवा चाहिँ यो ज्वाइन्ट टेक्निकल टिमको चाहिँ अविलम्ब बैठक बसालेर चाहिँ त्यो छलफलले निकालेको जुन निष्कर्ष हुन्छ त्यो निष्कर्षलाई नै विधिको रूपमा स्थापित गर्नुपर्छ. अब यो विषय चाहिँ वास्तवमा सरकारको विषय रह्यो. निजी संस्थाहरूले उठान गर्नुपर्ने विषय निजी संस्थाहरूले चाहिँ भन्नुपर्ने विषय हामीले गरेका छौँ गरिरहेका छौँ. अब यो विषय सरकारको हातमा.
1: अब कामदारहरूले भोलि यदि यो लागू हुने स्थिति आयो भने यो सिन्डिकेट पनि त भयो नि त होइन 25 कम्पनीको उनीहरूले चाहिँ तपाईँहरूलाई अन्य मेन पावरहरूलाई चाहिँ डिस्ट्रिब्युसन गर्ने होला होइन कोटा त्यसो भए यदि यो लागू भयो भने
11: कोटा डिस्ट्रिब्युसनको पनि यसमा अर्थ छैन. यसमा लेयर्सहरू तयार गरियो जस्तै 25 तल 10-10 संस्थाहरू अरू एड गरिएको छ.
1: ए ओके
11: ती एड गरिएका 10 संस्थाले के अरे चाहिँ श्रमिकसँग पैसा कलेक्सन गर्ने र निश्चित शुल्क 25 बुझाउने र 25 निश्चित शुल्क एफडब्ल्यूसीएमएसलाई बुझाउने. अब माइग्रेसन कस्ट कहाँ पुग्छ हेर्नुहोस् है.
1: ए ओके ओके ओके भनेपछि कति जति कस्ट लाग्ने भयो त यसो क्यालकुलेसन गर्दा अहिलेको प्रि अनुमानमा हामीले एउटा श्रमिक मलेसिया जाँदा
11: यदि एफडब्ल्यूसीएमएसले स्थापित गरेको प्रणाली अन्तर्गत नेपालबाट श्रमिकहरू मलेसिया जानुपर्ने परिस्थितिको सृजना भयो भने कमसेकम 7.5-8 लाखसम्म एउटा श्रमिकले बिहोर्नु पर्ने अवस्थाको सृजना हुन सक्छ. यो
1: मलेसिया जाँदाखेरि महिनाको 50,000 कमाउनलाई
11: हो. त्यसो भएको हुनाले हामीले अर्को एउटा विषय के भुल्नु हुँदैन भने मलेसिया मात्रै त्यस्तो हाम्रो एउटा श्रम गन्तव्य मुलुक हो जहाँ मलेसिया जाने श्रमिकहरू मध्ये अहिले पनि 25-30% श्रमिकहरू चाहिँ इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत अथवा कम्प्लिटली नैतिक भर्ना प्रक्रिया अन्तर्गत कम्प्लिटली फ्री भिसा फ्री टिकट अन्तर्गत त्यो सुविधा उपभोग गरेर गइराख्नु भएको छ. तर यो विधि स्थापित भयो भने त्यो सुविधा जसले उपभोग गरेर जान पाउने संख्या थियो त्यो संख्या पनि वञ्चित
1: भनेपछि त अनि झन् नेपालीलाई गरिब बनाउने मेसो पो रहेछ नि त यो त बाटो. त्यसो भए टिक बाटो 7-8 लाख रुपियाँ तिरेर महिनाको चाहिँ 60,000 मलेसियामा चाहिँ तलब खाएर होइन त्यो 2 वर्षसम्म ठ्याक्कै त्यो ऋण तिर्न नै ठिक्क हुँदो हुने भयो नि त होइन त्यसो भए त. अनि यसमा सरकारले के भन्छ त्यसो भए सरकारले.
11: अब हामीले चाहिँ हाम्रो कन्सर्न मिनिस्ट्री युवा श्रम रोजगार मन्त्रालयसँगै हामीले यो विषयको कुरा गर्ने हो होइन. हामीले परराष्ट्र मन्त्रालयमा पनि विषय बुझाएका छौँ प्रधानमन्त्री कार्यालयमा पनि लगेर हामीले यो विषय बुझाएका छौँ. तर काहीँ कतै न कतै यो एकाधिकारमा लाग्ने संस्थाहरूले काहीँ न काहीँ राजनीतिक शक्तिलाई प्रभावमा पार्ने अथवा प्रशासनिक शक्तिलाई चाहिँ प्रभावमा पार्ने खेल पनि भइरहेको देखिन्छ पछिल्लो समय. यस्तो यो जनताले प्रत्यक्ष रूपमा के अरे चाहिँ उपभोग गर्ने विषयहरू सेवाग्राहीले सेवा लिने विषयहरूलाई एकाधिकार गर्नका निम्ति जस्तो सुकै अवस्थामा पनि सरकार तयार हुनुहुँदैन भन्ने नै हाम्रो विषय हो. हामीले कुरा उठान गरेका छौँ. मन्त्रालयले पनि यो विधिबाट श्रमिकहरू जानुहुन्न बरु जति श्रमिकहरू चाहिँ त्यो डेस्टिनेसनमा गइराख्नु भएको छ उहाँहरूको लागि बरु अर्को डेस्टिनेसन खोजौँ तर सिन्डिकेटलाई कसै दिएर श्रमिकहरू नपठाउँ भन्ने अडानमा मन्त्रालय पनि देखिन्छ अहिलेसम्म. तर त्यसो भनिरहँदा एउटा चाहिँ देशले रेमिटान्समा निर्भर भएको देशले चाहिँ श्रमिकहरूको संख्या घट्ने बित्तिकै रेमिटान्समा असर पर्छ भनेर चिन्ता गर्नु स्वाभाविक होला. तर रिसिभिङ कन्ट्रीहरूले अथवा रोजगारदाता मुलुकहरूले लादेको श्रमिकहरूलाई श्रमिक केन्द्रित आर्थिक शोषण गर्न चाहिँ स्थापित गर्न खोजिएका सबै एकाधिकारहरू मानेर त्यो डेस्टिनेसनमा श्रमिक पठाउनुपर्छ भन्ने चाहिँ वैदेशिक बजार व्यवसाय संघले पनि चाहिँ यो विषयलाई मान्दैन.
1: सरकारलाई हामीले सोही ढङ्गले भनेका छौँ. हस् समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. यो अभियानमा तीव्रताका साथ अगाडि बढ्नुहोस्. शुभकामना छ. नमस्कार. धन्यवाद। वैदेशिक रोजगारी संघका अध्यक्ष टिक बहादुर खत्री, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ। खेम्बम बिदा चाहन्छु, नमस्कार।

गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी एक दुई ठाउँ, भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी एक दुई ठाउँ र पर्सी पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापी प्रणालीका कारण आउँदो बिहिबारदेखि भने ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरूले यसअघि नै भन्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ। महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अध्यावधि गर्दै जाने उल्लेख गरेको छ। मौसम सम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर 1115 सम्पर्क गर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै सञ्चालनमा ल्याउने गरी सरकारले काम तीव्र पारेको छ। बाढ़ीका कारण नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रमा सड़क तथा पुल बगेपछि उत्तरी नाकासँगको सड़क सम्पर्क प्रभावित भएको छ। दशैंको समयमा हुने यात्रुको चाप र रसुवा गरी नाकाबाट हुने व्यापारलाई ध्यानमा राख्दै सड़क विभाग, नेपाली सेना र अरू सुरक्षा निकायका टोली सड़क पुनस्थापनामा खटिएका छन्। सड़क विभागका अनुसार बाढ़ीले अवरूद्ध पारेका धेरै सड़क खुलिसकेका छन्। स्याफ्रुबेसीदेखि रसुवागढ़ीसम्मको सड़क सञ्चालनमा ल्याउनका लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी उपकरण परिचालन गरिएको छ। भेत्रावती क्षेत्रमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ भने फलाखु खोलामा 75 मिटर लामो बेली ब्रिज निर्माण गर्ने योजना अघि बढ़ाइएको छ। गल्छी त्रिशुली रसुवागढ़ी सड़क अन्तर्गत गल्छीदेखि भैंसेसम्मको सड़क सञ्चालनमा आइसकेको विभागले जनाएको छ। भैंसे भेत्रावती खण्डमा भने झण्डै 500 मिटर सड़क खुलाउन बाँकी छ। ढुङ्गे भेत्रावती क्षेत्रमा पनि डोजर र एक्सावेटर प्रयोग गरेर सड़क खुलाउने काम भइरहेको छ। भेत्रावतीमा बेली ब्रिज का लागि जग निर्माण भइरहेको छ भने स्याफ्रुबेसीमा बेली ब्रिजको डिजाइनको काम शुरू भएको सड़क विभागले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सड़क तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ आवश्यक पर्ने अनुमान छ। नेपाली कंग्रेसले 73 जिल्लाका 6132 वडामा अधिवेशन सकेको छ। हिजो र अस्ति दुई दिनमा धेरै वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ। बाढ़ी प्रभावित रसुवा बाहेक सबै वडामा भोलिसम्म सबै वडाका अधिवेशन सक्ने निर्वाचन समितिले जनाएको छ। बाढ़ी प्रभावित नुवाकोट र धादिङमा आजदेखि वडा अधिवेशन गर्ने तयारी छ। सप्तरीका 2 र 4, मोरङ छ र उतहटको 1, सर्लाहीका 2 र नवलपरासीका 2 निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन। वडा अधिवेशनलाई कांग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ। वडा अधिवेशनले वडा कार्य समितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो। प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठन सम्बन्धी विषय हटाएको छ। पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई 45 पेजको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। त्यो प्रतिवेदन पनि चेत नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ग्यावालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनु भएको थियो। तीनवटै प्रतिवेदनलाई मिलाएर सहमतिको आधारमा प्रतिवेदन तयार पारिएको छ। चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुंगो लगाउने बाटो प्रस्ताव गरेको छ। साथै कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्न समेत प्रस्ताव गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: यस्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू विपदका कारण परिवारबाट छुटेका अभिभावक वा संरक्षण विहीन भएका तथा विशेष संरक्षणको आवश्यकतामा परेका बालबालिकाको शिक्षा र संरक्षणका लागि सरकारले सिहार योजना कार्यान्वयनमा ल्याएको छ योजना अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका 12 ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषदले केन्द्र सञ्चालनमा ल्याएको हो विपद वा अन्य कारणले परिवारबाट अलग भएका बालबालिकालाई तत्काल सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको छ परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्यूयर्कको प्रस्थान गर्नुभएको छ महासभाको उच्चस्तरीय सत्रमा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ प्रधानमन्त्री शाहले आउँदो शुक्रबार राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ मनास्लु आधार शिविरमा युवाहरूले 3 दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजनाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नुर्बु लामाले बताउनुभयो जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरण तथा हिमताल विस्फोट लगायतका खतराबाट बचाउन माग गर्दै गएको शुक्रबारदेखि आमरण अनशन शुरू भएको हो अब विदेशको खबर जर्मनीको मेक्लेनबर्ग भोर्बो पेनमा भएको राज्य चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी एएफडी पार्टी पहिलो बन्ने देखिएको छ एआरटी टेलिभिजनको प्रारम्भिक प्रक्षेपण अनुसार एएफडीले 38.3% मत पाउने देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ सत्तारूढ सोशल डेमोक्रेटिक पार्टी एसपीडीले 35.4% मत पाउने अनुमान गरिएको छ तर चान्सलर फेडरिक मर्जको नेतृत्वमा रहेको क्रिश्चियन डेमोक्रेटिक युनियन भने 5% थ्रेसहोल्ड भन्दा तल देखिएको छ पछिल्लो मतपरिणाम अनुसार सीडीयूले 4.9% मत पाएको छ यसैसँगै सीडीयू राज्य संसदमा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ यो सन् 1949 जर्मनीमा सीडीयूले बिहोरेको सबैभन्दा कमजोर राज्य चुनावको परिणाम हो अब खेल खबर नेपाल प्रहरीले खेलमा मिलेमतो अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ इन्फाका 2 कर्मचारीलाई पक्राउ गरेको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले इन्फाकाको सहअध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेलाई गैराति पक्राउ गरेको छ ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेपछि केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनु भएको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक आज कोशी बागमती गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना विकसित नयाँ प्रणालीको निरन्तर निगरानी भोटेकोशी बाढ़ीले भत्काएको सड़क दशै अघि नै सञ्चालनको तयारी यातायात पूर्वाधार पुननिर्माणका लागि मात्रै 73 अर्ब 34 करोड़ रूपियाँ लाग्ने अनुमान 6000 भन्दा धेरै वडामा कांग्रेसको अधिवेशन सकियो एमालेमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन तयार जर्मनीको राज्य चुनावमा चान्सलर मर्जको पार्टीको प्रदर्शन 1949 यताकै कमजोर 5% थ्रेसहोल्ड पनि पार गर्न नसक्ने अवस्थामा र अखिल नेपाल फुटबल संघकाको सहअध्यक्ष र लेखा अधिकृत पक्राउ
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन। साली नदीको सिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। गएको वर्ष नवयौवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर आजदेखि सञ्चालनमा आउँदैछ। आगजनीबाट ठूलो क्षति पुगेको स्टोरको पुननिर्माण सकिएपछि आज बिहान 10 बजेदेखि पुनः सञ्चालनमा ल्याउन लागि हो। भाटभटेनी कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका 12 स्टोर मध्य टंगाल सहित 10 स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौडामा रहेको स्टोरको पुननिर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। दिगो पर्यटनका लागि पथ प्रदर्शकहरूको दक्षता भन्ने मूल नाराका साथ 10 राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ। टुरिष्ट गाइड एसोसिएशन अफ नेपाल टुरगानको आयोजनामा टुरिष्ट गाइडको क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि वृहत छलफल गर्ने उद्देश्यले हिजो सम्मेलन आयोजना गरिएको हो। टुरिष्ट गाइड नेपालको पर्यटन क्षेत्रको विकासको स्तम्भ भएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन्। भक्तपुर क्यान्सर अस्पतालमा सही अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ। साँगुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ। अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई सही अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेले जानकारी दिनुभयो। उहाँले अस्पतालमा उपचारका सबै सेवा भए पनि सही अभावले बिरामीहरूको उपचार गर्न नसकिएको बताउनु भएको छ। अस्पतालमा क्यान्सर उपचारका लागि 90% सुविधा भए पनि बिरामीलाई सही अभावले अन्तै पठाउनु पर्ने बाध्यता छ। र प्रहरीले काठमाडौँ महानगरपालिका 31 प्रयाग मार्गबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ 410 मिलिग्राम र 5000 नगद सहित ललितपुर लुबु बस्ने भोजपुरका 38 वर्षीय विनोद कुमार बिकर र दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट लागू औषध नाइट्राजेपाम 210 ट्याब्लेट र स्पास्मो 168 ट्याब्लेट सहित सर्लाही कौडेना नगरपालिका 7 का 18 वर्षीय किशोर सहित 2 जनालाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोशी बागमती गण्डकी र लुम्बिनीमा ठूलो वर्षाको सम्भावना, विकसित नयाँ प्रणालीको निरन्तर निगरानी। नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भाटभटेनीको टंगाल स्टोर आजदेखि सञ्चालनमा, क्षति भएका अरू 2 स्टोर पनि छिट्टै सञ्चालनको तयारी। र सही अभावले भक्तपुर क्यान्सर अस्पतालमा बिरामीलाई शास्ति। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300 चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको

0: तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढ़ीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 5879 संखुवा सभा 029420049 98520773376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B-067 नामक फलामे डाटा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे डाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त डाटा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ। उक्त डाटा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन

शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98123742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
5: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
4: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
5: र विविध
4: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 शङ्खुवा सभा,
5: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 शङ्खुवा सभा,
4: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा,
5: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा,
4: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 27 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 099570191 98422938 र 98525531354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
7: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
8: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
6: टेलिफोन नम्बर 029570123,
7: मोबाइल नम्बर 98421067622।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको खालिलो

कोटी फकाए नि मान्दिन हौ कानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसमा दुईवटा महाधिवेशनको प्रक्रिया अगाडि बढ़दा निवर्तमान सभापति शेरबहादुर देवा गृह जिल्ला डडेलधुरामै अल्पमतमा परेका छन्। 14 महाधिवेशन निर्वाचित जिल्ला प्रदेश पालिका र वडा समितिमै देवा अल्पमतमा परेका हुन्। कांग्रेस केन्द्रीय सदस्य नयन सिंह महर सभापति गगन थापाको पक्षमा उभिएपछि देवालाई गृह जिल्लामै सकस परेको छ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरामा कांग्रेसबाट उम्मेद्वार समेत रहेका महरसँगै जिल्ला कार्य समितिका बहुमत सदस्य थापातिर लागेका छन्, जसमा डडेलधुराका जिल्ला सभापति भीमबहादुर साउत, उपसभापति भरत नेपाली, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव गोविन्द राज बोहरा र प्रेमबहादुर महर, पूर्व सभापति रघुवर भट्ट र पूर्व मन्त्री गोविन्द बोहरा, नेताहरू हरिभट्ट, करूणाकर भट्ट लगायत छन्। महरसँगको पारिवारिक सम्बन्धले सभापति साउद थापातिर ढल्किँदा बहुमत पदाधिकारी र सदस्यले देवाको साथ छाडेका छन्। महाधिवेशन र महासमिति सदस्य मध्ये पनि बहुमत संख्या थापातिर लागेका छन्।

0: गरेका थिए। खोजी तथा उद्धार टोलीले उनीहरूका सबकरी पश्चात फिटर गहिरो हिउमुनि पुगेको अवस्थामा फेला पारेको हो। अभियान आयोजक कम्पनी मकाउ एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सरका अनुसार खराब मौसमका बीच गुवा र शेर्पा क्याम्प दुईबाट क्याम्प तीन तर्फ अघि बढ़ेका थिए। त्यही क्रममा उनीहरू बसेको टेन्टमा तीन पहिरो खसेको थियो। अभियानमा सहभागी अन्य छ जना पर्वतारोहीले पनि मौसम बिग्रिएपछि क्याम्प दुईबाट फर्किने निर्णय गरेका थिए। उनीहरू भने सुरक्षित अवस्थामा रहेको बताइएको छ।
1: नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रपति अर्थमन्त्री डाक्टर सोरेन वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ। आइतबार पार्टी सचिवालय बैठकपछि राष्ट्रपति प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भ्रमण उपलब्धि पूर्ण र राम्रो भएको बताएका हुन्। नेपालको सन्दर्भ जोड्दै उनले भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले बसेको कोठामा भारतीय झण्डा मात्र देखिएको विषयमा प्रश्न उठाइएको भन्दै त्यसको समेत स्पष्टीकरण दिएका थिए। उनले भने झण्डाको विषय सामान्य हो, भारतको अर्थमन्त्रीज्यूको कार्यकक्षमा भेट भएकाले त्यहाँ नेपालको झण्डा नराखिएको हो। द्विपक्षीय भेटघाट बाहिर अर्को कोठामा थियो। भारतका वित्त मन्त्रीको आफ्नै कार्यकक्षमा केही समय सामान्य कुराकानी गर्दाको तस्वीर सार्वजनिक भएको हो। उनले भनेका छन् खरेलले औपचारिक द्विपक्षीय संवादमा भने दुवै देशको झण्डा राखिएको स्पष्ट पारे। उनले भने दुवैतर्फका प्रतिनिधि मण्डल सहितको औपचारिक द्विपक्षीय संवादमा प्रशस्त मात्रामा डिजिटल डिस्प्लेदेखि टेबलसम्म दुवै देशका झण्डा छन्। अर्थमन्त्री डाक्टर वाग्ले बस्नुभएको ठाउँमा नेपालको र भारतीय मन्त्री बस्नुभएको ठाउँमा भारतको झण्डा छ। झण्डा एउटा प्राविधिक कुरा हो, तर त्योभन्दा महत्वपूर्ण कुरा अर्थमन्त्री डाक्टर वाग्लेको भारत भ्रमणको उपलब्धि के हो भन्ने हो। भ्रमण निकै उपलब्धिपूर्ण रह्यो उनले भनेका छन्। पोखराको पद्य नर्सिङ होमलाई सया स्तर वृद्धिको अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिनका लागि समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवनिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ। अनुमति दिने क्रममा अनियमितता भएको भन्दै निवर्तमान स्वास्थ्य मन्त्री सचिव र कर्मचारीहरूको नाम मुछिएपछि गण्डकी प्रदेश मन्त्री परिषदले यस्तो निर्णय गरेको हो। बसौलालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री कार्यालयमा काज समेत सरुवा गरिएको छ। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जित बहादुर शेरसनले विज्ञप्ति जारी गरी छानबिन गर्ने निर्णय भएको समेत बताएका छन्। प्रदेश सरकारले थप छानबिनका लागि अख्तियारलाई पत्र लेखेको छ। अनुमतिको विषय हाल अनुसन्धान तथा छानबिनको क्रममा रहेकाले अनियमितताको विषय प्रष्ट नहुँदासम्म स्तर वृद्धिका लागि दिएका निर्णयहरूको कार्यान्वयन तत्कालका लागि स्थगित समेत गरिएको छ। निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर बसौलाले अस्पतालको स्तर उन्नतिका क्रममा 25,00,000 घुस मागेको आरोप छ। घटना बाहिरिएपछि नेकपा एमालेको संसदीय दलले पनि छानबिनका लागि समिति गठन गरेको छ। प्रमुख सचेतक देवका पहाड़ीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। यद्यपि आरोपितहरूले भने उक्त आरोप खण्डन गर्दै आएका छन्। पद्म नर्सिङ होमले 50 शैयाबाट विस्तार गरी 100 शैयाको अस्पताल संचालन समेत अनुमति मागेको थियो। भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षति र यसका कारणबारे सत्य तथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी शुरू भएको छ। यही विषयमा छलफल गर्न सभामुख डोलप्रसाद अरियालले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियालले जानकारी दिएका छन्। बैठक आज सभा 12 बजे सिंहदरबार स्थित प्रतिनिधि सभाकक्ष सँगै रहेको कार्य व्यवस्था हलमा बस्नेछ। पोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण क्षति र राहत तथा पुनर्स्थापनाबारे रणनीति बनाउन विशेष समिति गठन गर्ने सहमति राजनैतिक दलहरूबीच भएको थियो। बैठकमा विशेष समिति गठनको प्रक्रिया र समितिको कार्यादेशबारे समेत छलफल हुनेछ। पूर्व सूचना प्रणाली, विपद व्यवस्थापनमा सरकारी निकायहरूको भूमिका र आगामी दिनमा यस्ता विपद न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे समेत संसदले कानून बनाउनेछ।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 98421-25969 98422-54496 98413-96686 र 98426-77778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
4: बस्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मित वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मित। सम्पर्क नम्बर 98621-43460।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएर के पाक्क बोले, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 9994 54 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
0: बसको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बसको

ती फकाए नि मान्दिन कानाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। अनि मित्र, फरक बार फरक तवरले आउँछौ त्यही क्रम अन्तर्गत। आज सोमबार हो, बिहानीको समय छ, अनि सोमबारको बसाईमा कार्यक्रमको तालिका अनुसार चाहिँ तपाईँले प्रेषित गर्नुभएका तीनै एसएमएसहरू हामी वाचन गर्छौं, र टिकटक लाइभमा प्राप्त भएका कमेन्टहरू, फेसबुक लाइभमा प्राप्त भएका कमेन्टहरू, यिनीहरू नै वाचन गर्दै हामी यो बसाईलाई अगाडि बढ्छौं। त्यसैले मेचीदेखि महाकालीसम्मका अनि घरदेशदेखि परदेशसम्मका प्यारा प्यारा साथीहरू यतिखेर रेडियो नजिक रहेर यो कार्यक्रम सुन्दै गर्दा हामीलाई एसएमएस गरिरहनु भएको होला भन्ने विश्वास त छ। सँगै मैले भर्खरै सामाजिक सञ्जाल खोलेर हेर्दा चाहिँ यति धेरै साथीहरूले हामीलाई लाइभ हेरिरहनु भएको छ, सँगै कमेन्ट गरिरहनु भएको छ। यहाँहरू सबैलाई म इन्द्रेणीको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रमको प्रायोजक रहेको छ एक्सट्रिम इनर्जी ड्रिंक। पक्कै पनि एक्सट्रिम इनर्जी ड्रिंकले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। अग्रो फोर्सद्वारा उत्पादित एक्सट्रिम इनर्जी ड्रिंक तपाईँको प्रिय पेय पदार्थभित्र पर्छ, किनभने इनर्जी चाहिएको छ, थकान लागेको छ, यी सबै कुराहरूबाट दूर हुनको लागि चाहिँ टाढा बनाउनको लागि र एकदम ज्यानलाई अथवा शरीरलाई चाहिँ आनन्द दिलाउनको लागि तपाईँले स्फूर्ति जगाउनको लागि चाहिँ एक्सट्रिम इनर्जी ड्रिंकलाई नै प्रयोग गर्न सक्नुहुन्छ। अब यो कार्यक्रमको प्रायोजकका सन्दर्भ जोडे तपाईँ कमेन्ट गर्दै रहनुहोला, हामी कमेन्टहरू वाचन गर्दै अगाडि बढ्छौं। र आजको लागि सबैभन्दा पहिला म फेसबुक लाइभमा प्राप्त भएका कमेन्टहरू लिन्छु, किनभने कार्यक्रमको शुरूआतमा त ईशाले साह्रै मिठो गीत यहाँलाई सुनाइसक्नु भएको छ प्रविधिमा रहेर काठमाडौँबाट, अनि त्यस्तै भएका रेडियोमा रहेर प्रविधिमा जो साथ दिइरहनु भएको छ, यो आवाजलाई दूरदराज कुना कन्दराका मनहरूमा पुर्याइरहनु भएको छ, उहाँहरू पनि आनन्द लिँदै कार्यक्रम सुनिरहनु भएको छ, आम श्रोतालाई कार्यक्रम पुर्याइरहनु भएको छ, यसको लागि म सम्पूर्ण रेडियोका साथीहरूलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। अब यतिखेर कमेन्ट पढ्छु। आजको लागि मैले भनिसके सामाजिक सञ्जाल फेसबुक लाइभ जुन रेडियो काठमाडौँ एचडीमा प्राप्त भएका कमेन्टहरू म वाचन गर्छु, त्यसपछि इनबक्समा प्राप्त भएका इनबक्स गर्नको लागि चाहिँ तपाईँले 9841-43-42-72 निकै सजिलो नम्बर छ, 9841-43-42-72 मा एसएमएस छोड्नुभयो भने त्यो एसएमएसहरू म वाचन गर्छु। यो जानकारी यहाँलाई गराउँदै पदमबहादुर खातीले नमस्कार, गुड मर्निङ, सन्चै हुनुहुन्छ, चिया नास्ता भयो कि छैन, मौसम कस्तो छ त नि, रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ, परिवर्तन सम्भव छ, म पनि सुन्दैछु अहिले मुम्बईबाट, म पदम बहादुर खाती सायल गाउँपालिका ओडा नम्बर 3 सुदूरपश्चिम 7 नम्बर प्रदेशमा मेरो घर पर्छ, अनि तिम्रै नाममा यो मुटो धल्किरहन्छ भन्ने मनोज सिंह धामी दाजुको लोकदोहोरी गीत बजाइदिनु होला दाजी, नमस्कार, म पनि विदा भए छुट्टै अवस्था भन्नुभएको छ। प्रविधिमा रहने ईशालाई यो गीत पनि तयारी अवस्थामा राख्नको लागि आग्रह गर्छु, मनोज सिंह धामीको यो मुटो धल्किरहन्छ भन्ने गीतलाई पनि तयारी अवस्थामा राखौं। अहिले त हामीले तयारी अवस्थामा एउटा गीत राखिसकेका छौं, त्यो गीत सुनाउँछौ केही समयपछि। यतिखेर भने अर्को साथी नमस्कार भन्दै डडेलधुराबाट रेडियो आफ्नो एफएमबाट गणेश बहादुर अयर भन्नुभएको छ, परिवर्तन सम्भव छ, घर मेरो यता भेटा पर्छ 1 नम्बर भन्नु लेख्नु भएको छ, रेडियो डोटी स्मार्टबाट पनि कार्यक्रम बजिरहेको छ, रेडियो अम्बरगढ़ीबाट बजिरहेको छ, रेडियो शैलेश्वरीबाट बजिरहेको छ, अनि रेडियो मेलौलीदेखि रेडियो सुदूर आवाजदेखि लिएर 7 नम्बर प्रदेशमा रहेका धेरै रेडियोबाट इन्द्रणी प्रसारणमा छ। यतिखेर तपाईँले यो नाम वाचन गर्दै गर्दा ती रेडियो सुन्ने साथीहरूले पनि खुशी व्यक्त गर्नु भएको छ भन्न उहाँले लेख्नु भएको छ। गणेशजीलाई म नमन गर्न चाहन्छु। अनि हाम्रो पूर्ण बहादुर मगरले घर मेरो रोल्पा, अहिले म मलेसियामा छुदाई हेर्दै र सुन्दैछु सामाजिक सञ्जाल मार्फत, अनि पूर्ण बहादुर बान्ठा मगर भनेर चिन्नुहुने सम्पूर्ण जतिलाई मिठो सन्देना भन्दै अहिले छुट्टिन्छु भनेर लेख्नु भएको छ। अनि अर्को प्यारो साथी थमन परियारले पनि के छ खबर, सन्चै हुनुहुन्छ, म चेन्नई भारतबाट इन्द्रणीको बसाईलाई सुन्दैछु, अब बज्ने गीत मार्फत चाहिँ सम्झनु पर्दा हजुर लगायत मेरो घर दाङ घोराहीमा रहनुहुने घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम सुनेर बस्नुभएका सबैलाई मिठो सम्झना भन्न चाहन्छु दाई भन्नुभएको छ। अनि टेकु छेत्रीले पनि गुड मर्निङ भन्दै तनहुँबाट आइसक्नु भएको छ, अब बज्ने मिठो भाका हजुरलाई अनि ठाउँ ठाउँका रेडियोबाट सुन्ने सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई परिवर्तन सम्भव छ भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। अनि अर्को प्यारो मान्छे हुनुहुन्छ विशेष गरी इन्द्रणीको बसाईलाई माया गर्ने
आज विश्व शान्ति दिवस, विश्व शान्ति दिवसको अवसरमा सबैलाई शुभकामना भन्दै ढकाल धर्मराज दुबईबाट आइसक्नु भएको छ। आज जन्मदिन मनाउने मेरो प्यारी भान्जी एलिसा गौतम अनि भिनाजु श्याम थापा, मोरङ पथरीकी साथी प्रिया सुवेदी बास्तोला, झापाको साथी गंगा विवस गिरीलाई जन्मदिनको शुभकामना भन्न चाहन्छु भन्न लेख्नु भएको छ। अरू बाँकी रहेका एसएमएसहरू वाचन गर्दै अगाडि बढ्छु। यतिखेर एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीको श्रृंखलामा राख्छु यो लोकप्रिय गीतलाई।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको

अब मेची अनि पश्चिम महाकाली समका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको लोकदोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रेणीलाई सुन्दै हुनुहुन्छ। काठमाडौँबाट म चन्द्रमणि गौतम यहाँको साथमा छु। टेक्निकल सपोर्टमा ईशा धमला अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि साथ दिइरहनु भएका ती हाम्रा दूरदराजका मनहरूलाई पनि नमन गर्न चाहन्छु। एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रेणीको बसाई अगाडि बढ़दैछ। आज हामी तपाईँका एसएमएसहरू वाचन गर्दै सुमधुर गीत संगीतका बानकीले तपाईँलाई मनोरञ्जन दिलाइरहेका छौं। वसन्त थापाले गाउनु भएको वैशमा नगरकोट श्रोता संगीत प्रालीले यो गीतलाई बजारमा ल्याएको छ अनि वैशमा नगरकोट सुनाइसकेका छौ। अञ्जिता विश्वकर्मा वसन्त थापाको आवाजमा नवराज पन्तको शब्दभित्र वसन्त थापाको संगीतमा यो गीतलाई प्रस्तुत गर्यौं श्रोता। अब अन्य धेरै गीतहरू हामीसँग बाँकी छ, ती गीत संगीतहरू सुनाउँदै तपाईँका कमेन्ट र एसएमएसहरू इन्द्रेणीको बसाई मार्फत वाचन गर्दै म अगाडि बढ़िरहन्छु। मैले यो जानकारी यहाँलाई गराइ नै रहेको छु। जनक रजाली मगरले पनि मिस यु अल गुड मर्निङ भन्नुभएको छ। सुरेश घतानीले पनि यतिखेर म कपन काठमाडौँबाट इन्द्रेणीको बसाईलाई सुन्दैछु, धेरै राम्रो लाग्छ र यतिखेर जति साथीले सुनिरहनु भएको छ सबैलाई सम्झना गर्न चाहन्छु भन्नुभएको छ। निगम बहादुर साउदले पनि भारतको म चाहिँ उमरियाबाट हेर्दै र सुन्दैछु, अब बज्ने गीत चाहिँ अछाम मेल्लेख गाउँपालिका नन्देगडा साथ अठारे गाउँमा बस्ने मेरा सम्पूर्ण आमा बुबा दाजुभाइलाई सुनाउन चाहन्छु भन्नुभएको छ। त्यसै गरी चन्द्रमणि दाई नमस्कार, के छ खबर, सन्चै हुनुहुन्छ? ज्यू, म चाहिँ गुल्मी जिल्लाको इस्मा गाउँपालिका घर भई अहिले भने काभ्रे बेसी काभ्रे प्लाङचोकको भकुण्डे बेसीबाट हजुरलाई सुन्दैछु। अब बज्ने गीत मार्फत मेरा घर गुल्मी इस्मामा रहनुहुने बाबा मम्मी बुटोलमा रहने जीवन संगिनी प्यारा छोरा छोरी लगायत मेरो नाम र आवाजसँग परिचित रहनुभएका सम्पूर्णलाई अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। लिम्बू विजय पनि हलो हलो ब्रदर लोक सांगीतिक अभिवादन भन्दै आइसक्नु भएको छ संखुवा सभाबाट। अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। अनि काठमाडौँबाट विमला भुजेलले पनि चन्द्रमणि दाई हजुर नमस्कार, परिवर्तन सम्भव छ, म पनि सुन्दैछु इन्द्रेणी, धेरै राम्रो लाग्छ, मेरो नामसँग चिर परिचित रहनुभएका सबैलाई मिस यु अल भन्नुभएको छ। निशा ठोकरले पनि सुन्दै हुनुहुन्छ। नरेश बोहराले के छ, म बझाङको बुङ्गलबाट रेडियो सेरोफेरो 90.2 मेगाहर्ज बसेर प्राविधिकमा साथ दिइरहेको छु भन्नुभएको छ। नरेशजी पुर्याउनुहोस् यो आवाजलाई दूरदराज, तपाईँ बझाङको बुङ्गलमा हुनुहुन्छ, रेडियो सेरोफेरो मार्फत सुनिरहनुभएका तमाम प्यारा प्यारा मनहरूलाई इन्द्रेणीको यो बसाईबाट नमन गर्न चाहन्छु। अनि एसके लामा मंगोलले पनि संखुवा सभाको पाँच खप नगरपालिकाबाट तमाङ अनि मलाई

को पाँच खबर तमाङ मिठो माया सम्झना पक्कै पनि निर्णय सुन्नुहुन्छ पहिलेदेखि सुन्दै आउनु भएको कार्यक्रम अनि यतिखेर छोरीको नाम आउँदा पक्कै पनि बाबा मम्मी गाउँ बस्तीमा रहेका साथी संगीहरू खुसी हुनुहुन्छ रेडियो कार्यक्रम इन्द्रणी मार्फत सबैलाई सम्झना बिर्सेको छैन भन्न चाहन्छु भन्नुभएको छ जयन्ती धामी इन्द्रणीलाई माया गर्नुहुन्छ कञ्चनपुरको पुनर्वासबाट सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुहुन्छ किरण बोहराले पनि सुन्दैछु बैतडी पाटनबाट साथीहरू सबैलाई सम्झना भन्दै गोपाल तिरुवा पनि कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका नौ तेर्खातीबाट धेरै सम्झना भन्दै आइसक्नु भएको छ यहाँलाई पनि म नमन व्यक्त गर्न चाहन्छु हामी इन्द्रणीको बसाईमा छौं अनि तिलक पहरीले पनि हामीलाई सुन्दै हुनुहुन्छ यो टिकटक लाइभमा प्राप्त भएका कमेन्ट भाषण गर्दै गर्दा कान्छीले पनि गुड मर्निङ भन्नुभएको छ विष्णु मायाले पनि अब बज्ने गीत सबैको लागि भन्नुभएको छ ज्ञानु देवकोटाले पनि इन्द्रणीको बसाईलाई सुन्दै गर्दा हाम्रो कोशिका गिरीले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ नमस्ते भन्नुभएको छ अनि हिजो जन्मदिन मनाउने सन्देश कुमार खड्का दाईलाई धेरै धेरै शुभकामना ढिलाइ भए पनि भन्न लेख्नु भएको छ कोशु एकदम पुरानो मित्र काभ्रे कोशी पारीको हुनुहुन्छ अहिले काठमाडौँमा टक्क पसल व्यवसाय गरेर मजासँग आफ्नो दिनचर्या अगाडि बढ़ाइरहनु भएको छ कोशीले प्यारो सन्देश दाईलाई सम्झना भन्नुभएको छ अनि श्रीले पनि सबैलाई सम्झना कल्पना केसीले सुन्दै हुनुहुन्छ हरिमायाले अब बज्ने गीत सबैको लागि भन्दै गर्दा यतिखेर गौरीघाट काठमाडौँबाट श्री हरि शरणम भन्दै दुर्गा पराजुलीजीले पनि हामीलाई सुन्दै र हेर्दै गरेको जानकारी गराउनु भएको छ इन्द्रणीको नियमित मित्र भन्दा पनि फरक पर्दैन अम्बिका रेग्मीले पनि हामीलाई सुन्दै र हेर्दै गरेको जानकारी प्राप्त भएको छ अनि अर्को साथी हुनुहुन्छ रीता पुडा सैनीले पनि गोकर्णेश्वर नगरपालिका वडा नम्बर छबाट म सुन्दैछु भन्नुभएको छ महेन्द्र थापाले म पनि सुन्दैछु दाजु भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ सन्तुले पनि सबैलाई सम्झना म डोटीबाट दादा भन्नुभएको छ लक्ष्मी मगरले सबैलाई सम्झना दाई नमस्ते म पनि सुन्दैछु भन्दै हाम्रो सीताजीले पनि भन्नुभएको छ वीरेन्द्रले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ सीता बस्नेत कार्कीले पनि सम्झना गर्न चाहनु भएको छ यहाँलाई पनि नमन छ अब चाहिँ भने हामी इन्द्रणीको बसाईमा अर्को एउटा गीत राख्दैछौ अब कुन चाहिँ गीत बजाउँछौ हामी यो मुटुमा तिम्रै नाम धड्किन्छ मनोज सिंह धामीको आवाजमा रहेको हाम्रो साथीहरूले असाध्यै रुचाउनु भएको गीत हो प्यारो भाइ मनोज सिंह धामी धेरै धेरै सम्झना छ यतिखेर राख्दैछौ मनोज सिंहकी आवाजमा यो गीतलाई

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुन्दै गर्दा असाध्यै सुमधुर भाका तिम्रै नाममा यो मुटु यो गीत सांगीतिक बजारमा छ। मनोज सिंह धामी र देवी घरती मगरले स्वरबद्ध गर्नुभएको गीत हो अनि मनोज सिंह धामीको शब्द र संगीतमा

हिजो मात्रै त्यहाँ उहाँले एउटा भव्य कार्यक्रम सम्पन्न गर्नुभएको छ साँझको समयमा. मेरो पनि कुरा भएको थियो हिजो सुनिता मिसँग, दाई आज कार्यक्रम छ म माल्टामा छु भन्दै हुनुहुन्थ्यो. अनि मैले पनि त्यहाँ पनि मेरो बहिनी थिइन् होइन, मेरो भारती बहिनी भान्जी, अनि उहाँहरू पनि त्यो कार्यक्रममा सहभागी हुनुभएको रहेछ. मलाई मेरो बहिनीले चाहिँ त्यहाँबाट त्यो भिडियो तस्विरहरू पठाइरहेकी थिइन्. एकदम सम्झना छ. अब अहिले कलाकारलाई दसैँको बेला छ होइन, यो सिजनको बेला भनौ न. सुनितामीलाई पनि साङ्गीतिक सफलताको शुभकामना छ. तपाईँ पनि माल्टाका विभिन्न ठाउँमा हुनुहुन्छ भने तपाईँका ठाउँमा कार्यक्रम हुँदैछन्, सुनितामी परियार तपाईँकै ठाउँमा हुनुहुन्छ त्यहाँ होइन, त्यसैले कार्यक्रममा इन्जोय गर्नुहोला. नेपालीपन नेपाली मन भएर नेपालको झल्को मेटाउन कलाकार साथीहरू आउनु भएको छ. एकदम सुनितामीलाई पनि अहिले जुन माल्टामा कार्यक्रम भइरहेको छ सफलताको शुभकामना व्यक्त गर्दै राख्दैछौ माया हिरिकै.

मेची अनि पश्चिम महाकालीसम्मका धेरै रेडियोबाट एकसाथ प्रसारणमा आएको यो कार्यक्रम इन्द्रणीलाई सुन्दै हुनुहुन्छ। आज सोमबार तपाईँका कमेन्ट र एसएमएसहरू वाचन गर्दै हामी इन्द्रणीको बसाईलाई अगाडि बढ़ाइरहेका छौं र यही सिलसिलामा अहिले युरोपका विभिन्न मुलुकहरूमा चाहिँ कार्यक्रममा व्यस्त रहनुभएकी सुनितामी परियारको माया हिरिकै यो गीतलाई सुनायौं र लगभग 73 लाख भन्दा बढ़ी साथीहरूको चाहिँ नजर यो गीतमा परिसकेको छ र असाध्यै मन पराउनु भएको गीतभित्र माया हिरिकै पर्छ। वसन्त थापा सुनितामी परियारको आवाज यो गीतमा रहेको छ र यसमा हामीले चाहिँ नवराज पन्तकै शब्द वसन्त थापाको संगीत पाउँछौ अनि पल्सा र सुनितामी परियारले अभिनय गर्नुभएको छ र यो गीतले अहिले पछिल्लो समय सुनितामीलाई विभिन्न मुलुकहरूको प्रोग्रामहरूमा चाहिँ भ्याइ नभ्याइ बनाएको छ। यदि राम्रो सृजना आउँछ भने पक्कै पनि ती सृजनाले राम्रै गर्छ भन्ने उदाहरण चाहिँ यो गीत पनि बनेको छ र भनिसके अहिले माल्टामा हुनुहुन्छ, हिजो मात्र कार्यक्रम त्यहाँ एउटा सम्पन्न गर्नुभएको छ। अब भोलि पर्सि यसरी नै कार्यक्रमहरू होला नि त है, सफलताको शुभकामना। अनि मैले भनिसके मेरो प्यारो बहिनी भारती अनि भान्जी राबीसँग सुनितामीले हिजो भेट गर्नुभएको थियो, खुसी लाग्यो। टाढा रहेर पनि आफ्नो मनको आभास चाहिँ त्यहाँ दिलाइदिनु भएको छ। हामी इन्द्रणीको बसाईमा छौं, देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। हामी कमेन्टहरू पढिरहेका छौं। यतिखेर भने दिपेन्द्र कुमार डिसीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। धीरेनले नमस्कार, म कालीकोटबाट दाई भन्नुभएको छ। अनि सुप्रियाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्दै इन्द्रणीको बसाईमा आउनु भएको छ। खेम बस्नेतले फेसबुक पेज र टिकटक लाइभबाट भोजपुरको दिङलाबाट है दाई भन्न लेख्नु भएको छ, धन्यवाद छ। अनि लाल बहादुर ब्लोन हुनुहुन्छ, दाजु नमस्कार, म हेटौँडा मकवानपुरको हेटौँडा कमाने आठदेखि मेरा साथीहरू राजन उत्साह अशोक लगायत सबैलाई सम्झना गर्न चाहन्छु इन्द्रणी मार्फत भन्न लेख्नु भएको छ। अनि हाम्रो शोभा खड्का पाण्डेले पनि सर नमस्कार गुड मर्निङ, म पनि सुन्दैछु तपाईँलाई भन्नुभएको छ, शोभालाई पनि म धन्यवाद दिन्छु। त्यस्तै गरी हेर्दै र सुन्दैछौ है अछामदेखि भनेर हाम्रो बिनुले जानकारी गराउनु भएको छ। त्यस्तै गरी बिनुले सबैलाई सम्झना, शम्भु बराइली पनि नमस्ते भन्दै इन्द्रणीको बसाईमा आउनु भएको छ, शम्भुलाई पनि म नमन गर्छु। कुवेतदेखि सुनिल परियारले पनि सबैलाई सम्झना भन्नुभएको छ। रूपा बस्नेतले सुन्दैछु भन्नुभएको छ। तीर्थ वाइबा तामाङले पनि सिन्धु पाल्चोकको मान्छे मनमैजूबाट अहिले सुन्दैछु भन्नुभएको छ, शंकर चौधरीको मैले जानकारी गराइसकेको छु। अनि हामीलाई विमला पोखरेलले दाङघोराईबाट सम्झना, अब बज्ने गीत सबैको लागि, निकै राम्रा राम्रा गीतहरू चन्द्रमणले प्रस्तुत गरिरहनु भएको छ, खुशी लागिरहेछ भन्नुभएको छ। अनि यतिखेर हामीलाई मेनुका गुरूङले सामा खुशी काठमाडौँबाट इन्द्रणी सुन्दैछु, मेरो नामसँग चिर परिचित सबै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु रेडियो कार्यक्रम इन्द्रणी मार्फत भन्नुभएको छ। अनि हाम्रा धेरै साथीहरू सुन्दै हुनुहुन्छ, आज हाम्रो सुदूरपश्चिम धनगढ़ीका प्यारा भाइ हुनुहुन्छ हेमराज भट्ट, प्यारो मान्छे पत्रकार, आज उनको जन्मदिन हो। हेमराजलाई म जन्मदिनको अवसरमा रेडियो कार्यक्रम इन्द्रणी मार्फत शुभकामना व्यक्त गर्न चाहन्छु। अनि आजै तपाईँको चाहिँ अन्य धेरै साथीहरू पनि हुनुहुन्छ होइन, सुमन अधिकारी भाइले पनि जन्मदिन मनाइरहनु भएको छ, इमेज डायरीका संचालक हुनुहुन्छ। अनि हिजो मात्र नेत्र अरियालले आफ्नो जन्मदिनलाई भव्य रूपले सम्पन्न गरेका छन्। प्यारो भाइ नेत्रलाई पनि जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै एउटा गीत राख्छु अनि प्रस्तुतिको बीचमा आउँछु, सुन्दै रहनुहोला।

देशैभरका रेडियोबाट हेर्नेहरूलाई सुनिरहनु भएको छ। सुरेश नगरकोटीको प्रस्तुतिको रूपमा आएको पहिलो चरण यो गीतलाई सुनायौं, जुन गीतमा दीपिका ब्याम्बो र शीतल गुरूङको आवाज छ, रमेश परियारको शब्द संगीतमा सर्वत्र बजारमा रहेको पहिलो चरण यहाँलाई सुनाइसकेका छौं र निकै राम्रो सम्भावना बोकेर नेपाली लोकदोहोरीको क्षेत्रमा आएको यो गीतलाई सफलताको शुभकामना। अब भने हामी इन्द्रणीको बसाईबाट विदा माग्नै पर्ने तर्खर गर्दैछौं। यो साथ सपोर्ट र मायाको लागि सबैलाई धन्यवाद छ। कार्यक्रमलाई प्रायोजन गर्ने एक्सट्रिम इनर्जी ड्रिंक अग्रो फूडलाई धेरै धेरै आभार व्यक्त गर्दै इन्द्रणीको श्रृंखलाबाट टेक्निकल सपोर्टका सबै साथी, एसएमएस गर्ने, कमेन्ट गर्ने सबैलाई फेरि पनि आभार व्यक्त गर्दै इन्द्रणीको बसाईबाट चन्द्रमणि विदा भयो। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 11 बज्यो।
3: रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रूपियाँ जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 मौजदात छ। सरकारले कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। कार्यालयका अनुसार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा 11 अर्ब 14 करोड़ 20 लाख 50 हजार 947 र हिमालयन बैंक र लक्ष्मी सन्डाइज बैंकमा रहेको डलर खातामा 2 करोड़ 44 लाख 74 हजार 121 अमेरिकी डलर जम्मा भएको छ। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। बैठक आज पार्टी केन्द्रीय कार्यालयमा शुरू भएको हो। आइतबारदेखि शुरू भएको सचिवालय बैठक निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको थियो। सोही बैठकको निरन्तरता स्वरूप आज पनि सचिवालय बैठक बसेको हो। बैठकले आजदेखि शुरू हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेण्डा समेत तय गर्नेछ। यसै गरी एमाले केन्द्रीय कमिटी बैठक बिहान 11 बजे ललितपुरको भैंसेपाटी स्थित रामबाग ब्याटी भ्यालेसमा बस्नेछ। फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ। बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझाव समेटेर राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसमा 2 वटा महाधिवेशनको प्रक्रिया अगाडि बढ़दा निवर्तमान सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरामै अल्पमतमा परेका छन्। 14 महाधिवेशन निर्वाचित जिल्ला प्रदेश पालिका र वडा समितिमै देउवा अल्पमतमा परेका हुन्। कांग्रेस केन्द्रीय सदस्य नयन सिंह महर सभापति गगन थापाको पक्षमा उभिएपछि देउवालाई गृह जिल्लामै सकस परेको छ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरामा कांग्रेसबाट उम्मेद्वार समेत रहेका महरसँगै जिल्ला कार्य समितिका बहुमत सदस्य थापातिर लागेका छन्, जसमा डडेलधुराका जिल्ला सभापति बिमबहादुर साउत, उपसभापति भरत नेपाली, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव गोविन्दराज बोहरा र प्रेमबहादुर महर, पूर्व सभापति रघुवीर भट्ट, पूर्व मन्त्री गोविन्द बोहरा, नेताहरू हरिभट्ट, करूणाकर भट्ट लगायत छन्। महरसँगको पारिवारिक सम्बन्धले सभापति साउत थापातिर ढल्किँदा बहुमत पदाधिकारी र सदस्यले देउवाको साथ छाडेका छन्। महाधिवेशन र महासमिति सदस्य मध्ये पनि बहुमत संख्या थापातिर लागेका छन्। डडेलधुराका 7 पालिका मध्ये अमरगढ़ी र परशुराम नगरपालिका तथा बागेश्वर र मेरुका उपालिका सभापति संस्थापन पक्षमा उभिएका छन् भने गन्याधुरा, अलिताल र नवदुर्गाका उपालिकाका सभापति देउवा समूहमा उभिएका छन्। सभापति विपक्षमा उभिएका पालिका

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री वालेन्द्र सारे प्रस्तुत गर्ने लिखित सम्बोधन तयार भएको छ, जसमा जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोगको अपील समावेश छन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन असोज 6 गते अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृत बहादुर राई सहित 5 जनाको प्रतिनिधि मण्डल भने आइतबार न्यूयोर्कतर्फ प्रस्थान गरिसकेको छ। प्रधानमन्त्री शाहले महासभालाई असोज 4 गते सम्बोधन गर्ने तय भएको छ। रसोमा भुटेको सिवालीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीले महासभामा सहभागी भएर आवाज उठाउनुपर्ने सार्वजनिक दबाव बढ़ेपछि शाह राष्ट्र संघको महासभामा जान तयार हुनु भएको हो। त्यसअघि परराष्ट्र मन्त्री खनालले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने तय भएको थियो। प्रधानमन्त्रीको सम्बोधनमा नेपाल र संयुक्त राष्ट्र संघ बीचको 70 वर्ष लामो सहकार्यलाई स्मरण गरिएको छ। त्यसमा लैंगिक समानता, समावेशिता र विपद जोखिम न्यूनीकरणमा संयुक्त राष्ट्र संघले पुर्याएको योगदानको प्रशंसा समेत गरिएको छ। 2023 र 2024 भएको जेएनजी आन्दोलन, फागुनमा भएको निर्वाचन र सरकार गठन तथा वर्तमान सरकारले गरिरहेको काम र प्राथमिकताको विषयलाई पनि प्रधानमन्त्रीको सम्बोधनमा समेटिएको अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्रीको सम्बोधनमा सबैभन्दा बढ़ी जोड़ दिएको विषयले जलवायु परिवर्तनले निम्त्याएको असर, प्रभाव र नेपाल जस्ता असाध्य कम कार्बन उत्सर्जन गर्ने मुलुकले पाउनुपर्ने क्षतिपूर्तिको विषय समेटिएको छ। त्यसबाहेक ग्रीन हाउस ग्यास उत्सर्जनमा असाध्य कम भूमिका भएको जलवायु परिवर्तनको असर भने ज्यादा भोग्नु परेका देशहरूका लागि विकसित देशले प्रशस्त सहयोग र प्रविधि हस्तान्तरणसम्म सघाउनुपर्ने विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिएको छ। भोटेको सिरदी बाहेको बाढ़ीले पुर्याएको क्षति र यसका कारणबारे सत्य तथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी शुरू भएको छ। सोही विषयमा छलफल गर्न सभामुख डोल प्रसाद अर्यालले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियालले जानकारी दिएका छन्। बैठक आज सभा 12 बजे सिंहदरबार स्थित प्रतिनिधि सभा कक्षसँगै रहेको कार्य व्यवस्था हलमा बस्नेछ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण क्षति र राहत तथा पुनर्स्थापनाबारे रणनीति बनाउन विशेष समिति गठन गर्ने सहमति राजनीतिक दलहरूबीच भएको थियो। बैठकमा विशेष समिति गठनको प्रक्रिया र समितिको कार्यदेशबारे समेत छलफल हुनेछ। पार्टीको पूर्व सूचना प्रणाली, विपद व्यवस्थापनमा सरकारी निकायहरूको भूमिका र आगामी दिनमा यस्ता विपद न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे संसदले कानून बनाउनेछ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै
1: हरेक दिन साथी बनी आउँछरीको टाइम गाउँ शहर देश विदेश छाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नु।

0: नमस्कार।
1: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ मांगसिबुङ गाउँपालिका तीन इलाम
2: सुस्मिता नाछिरिङ सालफा सिलिछो तीन चौकी डाँडा भोजपुर हाल कुवेत
1: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा हाल कतार
2: जीवन खाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया
1: सपना शासनखर माझी नगरपालिका चार देवढुङ्गा संखुवा सभा
2: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा हाल मलेसिया
1: शुक्रराज याखा चैनपुर नगरपालिका दस खरान संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका छ उदयपुर
1: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका एक बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा
1: अर्जुन याखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा
2: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा
1: शरद याखा धर्मदेवी नगरपालिका छ संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका दस लेवारिङ संखुवा सभा हाल काठमाडौँ
1: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका नौ मूलगाउँ संखुवा सभा हाल कतार
1: मिडिया प्रेमी निमु शेर्पा पाँच खोपल नगरपालिका आठ चेङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन संखुवा सभा हाल युएई
1: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
2: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
1: सुजाता जिनी धर्मदेवी नगरपालिका सात अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललित बल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी
1: शर्मिला राई हातबारे नगरपालिका चार गैरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन माथी गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार
1: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणीत याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी संखुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
2: प्रदीप राई चैनपुर नगरपालिका दस खराङ संखुवा सभा हाल युके
1: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संखुवा सभा
1: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बरखाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बिर्सेको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। अनि त्यसै गरेर तपाईँले मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँ यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने संसारको जुनसुकै कुना काप्चामा रहेर भए तापनि यो समयमा हामीलाई सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ। सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अनि यो कार्यक्रममा कसरी सहभागिता जनाउने भन्ने पनि लागिरहेको हुन सक्छ कति साथीहरूलाई। तपाईँले सहभागिता जनाउनको निम्ति रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रहेको छ रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीले जोड़िनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका मेसेजहरूलाई मैले वाचन गर्छु अनि तपाईँको रुचाइका गीत संगीतहरू तपाईँलाई सुनाउँछु। कुनै गीत मन परेको छ भने प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम तपाईँले लेखी पठाउन सक्नुहुन्छ। अर्थात तपाईँले विशेष गरी चाहिँ गीतको लिङ्क नै पठाउनु भयो भने अझ राम्रो हुनेछ। भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा हामीलाई मेसेज पठाउनु भएको छ सानु कमलाजीले। हेलो क्युट सिज गुड मर्निङ है भन्नुभएको छ। म सानु कमला चैनपुर भन्ज्याङ हाल चैनपुर बजारबाट सुन्दैछु प्रोग्राम। मिस गर्नुपर्दा जस्ट फर यू अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिसमा भाइ दीपक सुनचेउरी त्यसै गरेर भाइ निमा शेर्पा बुनु मनिषा पया प्रवीण मगर नाना सुनु सुनिता राई बुनु सुनिता कुलुङ जुना लिम्बू रोमन मुक्तान तामाङ सपना तामाङ युनिसा तामाङ सरू छेत्री आशिष नयन बस्नेत कृष्ण तामाङ भाइ पूर्वेली आकाश राई दाई ढकाल धर्मराज अनि सचिन नेवाङ वरुण चञ्चले राई त्यसै गरेर चामलिङ निर्मला सुशीला विश्वकर्मा राजविरही काइला भौज प्रार्थना निरौला लगायत भगवती निरौला चन्द्रमाया तामाङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ अस्मी सोताङ। अस्मीजीले हेलो हाई सेवा सिस्टर विथ मी अस्मी सोताङ खानबारीबाट हो। फ्रेन्ड्स मिस गर्नुपर्दा हजुरलाई मिठो सम्झना छ माया छ अनि छोरी इच्छा लिम्बु मुटु सानो शशिका किराती प्यारी सोनिम शेर्पा क्युटी मुनागी सिंह क्युटी दिलसा राई माइलो सुनिता कुलुङ सम्बिनी सरू छेत्री फुच्ची यमकला कुलुङ सुमिता लिमुखी याखा त्यसै गरेर आचल योजन दादा माधव ढुङ्गेल भाइ शिशिर चञ्चले राजविरही काइना अनि लिम्बु विजय त्यसै गरेर लेख्नु भएको छ वहाँले राजविरही काइला लिम्बु विजय आशिष नयन बस्नेत वरुण चञ्चले राई सरनाने मगर सन्तोष काफले सुस्मिता नाथरिङ हर्पलको साथी समीक्षा सपना तामाङ मोक्तान कृष्ण तामाङ नाना सुनु सुनिता राई नाना भूमिका राई बहिनी रिमा थामी लगायत सम्पूर्णलाई भन्ने धेरै साथीहरूको नाम मेन्सन गरी पठाउनु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सुनिता कुलुङ। सुनिताजीले लेख्नुहुन्छ हेलो सी सेवा के छ खबर भन्नुभएको छ। खबर एकदमै राम्रो छ। इट्स मी सुनिता कुलुङ सुन्दैछु प्रोग्राम बालाबाट। आज मलाई थानेश्वर गौतमको सिन्दुर लाउने होली माया भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। विश्व हजुरलाई एण्ड माई फ्यामिली लभ यु फर हेल्सन कुलुङ बुनु फुच्ची यामकला कुलुङ अनि सासूमा जनिता चामलिङ राई प्यारीहरू अस्मी सोताङ एण्ड सुमिता लिमुकिन याखा एण्ड सपना तामाङ मोक्तान सरू छेत्री कमला घले त्यसै गरेर कृष्ण तामाङ जीवन फाबेन सुरज राई तुम्सा अमित किरात राई भाइहरू निमा शेर्पा एण्ड सुगम शेर्पा आशिष बराल मगर श्री अङ्गुहाङ लिम्बु पासङके शेर्पा दिदीहरू सानु कमला एण्ड सुनु सुनिता राई अनि युनिसा तामाङ दाईहरू शिशिर चञ्चले एण्ड वरुण चञ्चले राई राजविरही काइला लिम्बु विजय आशिष नयन बस्नेत आकाश राई ढकाल धर्मराज एण्ड सुजन थापा सुरज श्रेष्ठ शरण आले मगर

सबैलाई सम्झना गर्नुभएको छ। श्रोतालाई पनि थ्याङ्क यू सो मच भन्दै भन्दै अब भने कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको अर्को एउटा मिठो यो चाहिँ पहिलो साङ्गीतिक उत्सवले स्वरूप यो गीत तपाईँको लागि राख्न चाहन्छु। साथीको रोजाइमा रहेको गीत हो, थानेश्वर गौतमको आवाजमा रहेको गीत रहेको छ, सिन्दुर लाउने हौली माया बलको गीत रहेको छ। यो गीत त्यति बेला तपाईँको निम्ति राख्छु। यो गीत पश्चात फेरि तपाईँका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। हामीलाई सुन्दै रहनुहोस् र तपाईँका सम्झना सन्देशहरू छन् पठाउन चाहनुहुन्छ भने रेडियोको अफिसियल पेजमा पोस्ट गरेको स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट मेसेज पठाउँदै गर्नुहोस्। अहिले पनि यो सम्बन्ध गीत तपाईँ

हजुर, सिन्दुर लाउने हौली माया, चुरा लाउने हौली, यो निकै मिठो गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रोजाएका गीत संगीतहरू तपाईँको लागि मैले सुनाइरहेकी छु। फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला कमल श्रेष्ठले मेसेज पठाउनु भएको छ, लेख्नुहुन्छ, आज मलाई अन्जिता विश्वकर्मा र वसन्त थापाको आवाजमा रहेको लोकगीत बैसैमा नगरकोट भन्ने गीत बजाइदिनुहोस् ल सिस्टर भन्नुभएको छ। हेलो हजुर, नमस्कार, म तीन जुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु भुजेल, लोकेन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्रयोगी सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला उनिम, फूलमाया अंखेवा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। ओके, बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ रूपेश रायमाझी, नमस्ते, सुनिरहेको छु, भोसु गर्वै हाल बहराइनदेखि हो, बस्ने मिठो गीत हजुरको लागि अनि सबै सबै साथीहरूको लागि है भनेर लेख्नुहुन्छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ निमा शेर्पा, उहाँले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। सञ्जु शेर्पा, सञ्जुले दर्शन नमस्कार, ब्युटिफुल सिस्टर, के छ खबर, सञ्जय हुनुहुन्छ, म सञ्जु शेर्पा पाप्लेजुङबाट। साथीहरूलाई अब बस्ने गीत सुनाउनु पर्दा मनिषा छेत्री, रोसा भोटिया, प्यारी मान्छे दिलसराई, एमपीबी बस लिम्बु, देवमान देवान, घायल अबिरमान सुनवा, सञ्जीव राई, त्यसै गरेर वर्षा फिनासा, तीर्थ राई, सन्देश खोलुङ, लिम्बुनी एक्ली छोरी छिरिङ योन्जन, समीर सहयोगी किराती, मुना कोइज्यूबी, विमला गुरूङ, लिम्बुनी साझा, सन्ध्या ढोमा शेर्पा, धनकुमार खाती, सरू ओनिम, माया पोया, त्यसै गरेर सरगम शर्मिला सापकोटा, पासङ डिगी पाङकर्मा शेर्पा, जानुका चोङमाङ, जानुका चापागाई भण्डारी, अन्त्यमा नाम छुटेको सबै सबै साथीहरूलाई मिठो माया सम्झना भन्दै सुनिन्छु। ओके, नमस्ते, बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई थ्याङ्क यू सो मच मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ लिम्बुनी साझा, मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। सपना तामाङ मुक्तानले पनि सबैलाई सम्झिनु भएको छ, सो तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। रञ्जना बाहिङ राईले, हेलो गुड मर्निङ सिज, म पनि सुन्दैछु सङ्खुवा सभाको मकालोबाट। रञ्जना बाहिङ राई हो, अनि मौसम कस्तो छ नि तपाईँकोतिर भन्नुभएको छ। यताको मौसम ठिकै छ, मन्द मन्द घाम लागेको छ लेख्नुहुन्छ, यता हाम्रोतिर त घाम लागिरहेको छ भन्नुभएको छ। अनि आज मलाई शान्तिश्री परियारको र रञ्जित सुनारको निर्माया बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यो सङ्ग सुनाउनु पर्दा जल्स फर यु एन्ड प्यारे जुनिता चामलिङ राई, दिलु रुङमाङ साउ जल, त्यसै गरेर सम्झना रुङमाङसा, मीना चामलिङ, अनि राज घनी मगर, निमा शेर्पा, सोल महेश राई, रोमन मुक्तान तामाङ, दुर्गा कटवाल, हर्पल रोशनी, सत्य कलाई सारा, सरू छेत्री, त्यसै गरेर वसन्त श्रेष्ठ, लिम्बु विजय, राजीव श्रेष्ठ, पीके राई, रिमा थामी, तीर्थ राई लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ रेनी सामसन, उहाँले देख्नुहुन्छ, नमस्ते रमा चामिङ सिस्टर, म रेनी राई धनकुटाबाट हो, सुन्दैछु हजुरलाई। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा आज जन्मदिन मनाउँदै हुनुहुन्छ मेरो दुईजना दादाहरू रोहित राई र दिपेश राईलाई जन्मदिन कथा शुभकामना अनि धेरै माया सम्झना गर्दै सुनाउन चाहन्छु। अनि आउने दिनमा जन्मदिन आइरहेछ साथी विपिन रन्दाली राई, सन्तोष लिम्बुलाई अग्रिम शुभकामना, अनि जिना जनम, रिमा थामी, प्रवीण मगर, दिल्सा राई, अनि हजुरको लागि पनि है भन्दै बाई बाई भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। त्यसै गरेर फुङसा लिम्बुले, सेवारो सभा पोखरीबाट श्रेय लिम्बु हो, प्रोग्राम सुन्दैछु म पनि, अल फ्रेन्ड्सलाई मिस यु भन्दै ओके बाई बाई भन्नुभएको छ। सुषमा रुङमाहाङ राईले, गुड मर्निङ, नमस्ते दिजी, म पाँच थरबाट सुषमा रुङमाहाङ राई हो, अनि सबैमा मिठो सम्झना, अनि खोज मुभीको सुन झै सुन्दर तिम्रो तान बलको गीत बजाइदिनुहोस् न है भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि सुषमाजी। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँको लागि तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँकै निम्ति मैले सुनाइरहेकी छु। अब मैले कार्यक्रममा अर्को एउटा मिठो गीत तपाईँकै निम्ति राख्न चाहन्छु। यो गीत पश्चात छोटो विश्राम लिनेछु, विश्राम पश्चात पुनः बाँकी सम्झना सन्देश वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले यो मिठो गीत सुन्दै रहनुहोस्।

0: सेवा रहे तत्मेवा।
1: औ लाउरेहरू हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
0: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
0: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीबाट जानु।
1: लाखे सल्लाह देकर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
9: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
10: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु?
9: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
10: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
9: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु?
10: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि।
9: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनचाँदी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9915-38-77-75।

Alright, welcome back after set commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ. सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलकम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँले रेडियो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्न सक्नुहुनेछ. आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं. आज पनि तपाईँकी सम्झना सन्देशहरूलाई वाचन गरिरहेकी छु अनि तपाईँका रुचाएका गीत सँगै तपाईँलाई नै सुनाइरहेकी छु. फेरि पनि म ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. यति बेला आकाश राईले मेसेज पठाउनु भएको छ. हेलो हजुर, नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान. अपकमिङ सङ डेडिकेट टु भूमिका गाई कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मोक्तान तामाङ, राई निराज कला, पूजा युङहाङ, सुनिता कोलुङ राई, चामलिङ निर्मला राई, अस्मी सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बू, मिडिया प्रेमी निर्मला वनिम, सुरज राई तुम्सा, सानु कमला, योगिनी मिहाङ लिम्बू, फुच्ची एमकला फुच्ची एन्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ. ओके आकाशजीलाई मेसेजको निम्ति धेरै धेरै धन्यवाद छ. हजुर, त्यसो गरेर अर्को साथी हुनुहुन्छ किशोर कोही राई. उहाँले हाई नमस्ते, नमस्कार हजुर, म पनि सुन्दैछु मजाले काठमाडौँबाट. हजुरहरूमा मिठो सम्झना, आज मलाई राजेश पाल राईको याद यति भन्ने गीत प्ले गरिदिनुहोस् न है भन्नुभएको छ. अनि यो गीत मार्फत डेडिकेट गर्नुभन्दा रेडियो अरुण 97.6 MHz युनिट अनि सम्पूर्ण साथीहरूलाई भन्दै बाई बाई भन्नुभएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ. सुनिम शेर्पाले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ. एल्सना कुलुङ राईले हेलो क्युट नाना सेवा, मि एल्सना कुलुङ राई भोसुरबाट सुन्दैछु प्रोग्राम. मिस यु सन्जु याखा, सुनिता राई नखोक बान्तवा, अनि सलिमा नाथरिङ, पवित्रा बमजन तामाङ, मिडिया प्रेमी निमु शेर्पा, दिल दुखिरिया, रिमा थामी, जीवन फाबिन, त्यसै गरेर अन्जना सरी अन्जान थुलुङ, सरनाले मगर, आयस रावत, रञ्जित राई, सन्तोष कार्ली, निरुता चामलिङ राई, सम्झना रुङबाङसा, रोनिसा राई, पवित्र राई एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ. विनिता दाहाल सुवेदीले हेलो दी, के छ खबर? विनिता दाहाल धनकुटाबाट हो. आज मलाई जे गर्न नि गाह्रो पशुपति शर्माको लोकसङ खुस बजाइदिनुहोस् भन्नुभएको छ. अनि खुसबु सुवेदी, लोचना सुवेदी, लुकेश सुवेदी, त्यसै गरेर सुषमा दाहाल, विमला दाहाल, झुमा दाहाल, तुलसा भेटवाल, अनि जामुका चापागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटवाल, डम्बरे ढुङ्गाना, विष्णु खनाल, सुक्कोराज रसाइली, निर्दोष हरपल, रोशनी पूर्वेली, खुसी ममता पैया लगायत सम्पूर्णको लागि भन्नुभएको छ. हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ. बिनु विनिता दाहाल सरी बिनु विनिता शङ्कर हुनुहुन्छ. उहाँले ह्याप्पी बर्थडे सिस्टर अञ्जना शङ्कर कोइराला एन्ड कोपिला विश्वकर्मालाई मिठो सम्झना भन्नुभएको छ. स्वर्णिम राईले सबैलाई सम्झिनुभयो. लिम्बू विजयले सबैमा मिठो सम्झना छ भनेर लेख्नुहुन्छ. सन्ध्या लिम्बूले पनि सबैलाई सम्झिनु भएको छ. अनुराधा गुरुङले पनि सबैलाई सम्झिनुभयो. हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि. हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ अन्जान थुलुङ. उहाँले लेख्नु भएको छ नमस्ते, म अन्जान थुलुङ युएबाट हो अनि सबैमा धेरै सम्झना छ, माया छ. शुभ दिन साथी सबैमा, सदा माया गर्ने साथीहरू. डियर विष्णु मगर्ने खान्सी, हिर्सो चामलिङ राई, पवित्र राई, सिम्पल सरिना, रमिला राई, एल्सना कुलुङ राई, छोरी अम्बिका मगर, बाँदरले जुनिता चामलिङ राई भन्नुभएको छ. मुना पाखेन, सपना सुङबाङ राई जमु लगायत सम्पूर्णको लागि भन्नुहुन्छ. सपना परियारले पनि सबैमा मिठो सम्झना, मिस यु अल भनेर लेख्नु भएको छ. मुना परियारले पनि सबैलाई सम्झिनुभयो. जिना जनमले हाई नमस्ते, म जिना जनम राई भोजबाट हो. बज्ने गीत चाहिँ जियान राई, रेनी सानसोन अनि धमशेर चामलिङ राई, त्यसै गरेर विपिन राई, प्रवीण मगर, सन्तोष लिम्बू अनि लगायत सबैलाई हाई भन्नुभएको छ. बबिता के छाकी मगरले पनि गुड मर्निङ एण्ड मिस यु अल भन्नुहुन्छ. अम्बिका मगरले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ. सो अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाइका गीत संगीतहरू मैले तपाईँको निम्ति सुनाइरहेकी छु. धेरै भन्दा पनि धेरै साथीहरूले आफ्ना मेसेजहरू पठाइरहनु भएको छ. केही साथी त नयाँ हुनुहुन्छ होला होइन, जसले चाहिँ आज यो कार्यक्रमलाई
पहिलो पटक सुन्ने अवसर पाइरहनु भएको छ अनि आफ्ना सम्झना सन्देशहरू पठाउनु मन छ। यो कार्यक्रमबाट आफ्ना आफन्तजन इष्ट मित्र साथीभाइहरूलाई सम्झिन मन छ तर कसरी म्यासेज पठाउने थाहा छैन भने तपाईँले हामीलाई म्यासेज पठाउनको लागि रेडियोको अफिसियल पेज रहेको छ नेपालीबाट तपाईँले सर्च गर्नुहोस् रेडियो अरुण 97.6 MHz भनेर सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरूले लाइक गरेर फलो गरेर पेजमा जोडिनुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट म्यासेज पठाउँदै गर्नुहोस्। अहिले भने कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको अर्को मिठो गीत राख्न चाहन्छु पशुपति शर्मा त्यसै गरेर टिकापुनको आवाजमा रहेको यो लुप्त हुँदै भएको छ तपाईँको निम्ति राख्छु।

हजुर, सानो तिमलाई बचाउन तयार छु मै मरेर पनि। यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे पशुपति शर्मा र टिका फुनले गाउनु भएको यो गीतलाई साथीले रोजाइमा पार्नुभयो। अब पनि कार्यक्रमको आखिरी खण्डमा छु, समयले पनि नेटो काट्नै लागिसकेको छ अनि यो व्यवसायबाट मैले पनि बिस्तारै बिस्तारै बिदा मागेर जाने बेला हुनै लागिसकेको छ। तर अन्त्यमा केही साथीहरूका सम्झना सन्देशहरू भने अझै पनि बाँकी रहेका छन्, सो ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ सन्तोष काफ्लेले, हेलो क्युट दिदी नमस्ते, म सन्तोष काफ्ले प्रवासदेखि हो। साथीहरू सम्झनु पर्दा पुष्पाञ्जली राई, अस्मि सोताङ, राजविदही गाइला, कोपिला सेन्सन, कल्पना तामाङ, अञ्जली श्रेष्ठ, एल्सना कोलुङ राई, मीडिया प्रेमी निमु शेर्पा, नानु निर्मला शाह, त्यसै गरेर मेरो प्यारो मान्छे तिमी, लिम्बु विजय, सरो छेत्री, शिशिर सञ्चले, सुस्मिता नाथरिङ, सुरज श्रेष्ठ, कृष्ण तामाङ, हर्कलको साथी समीक्षा, आकाश राई, सञ्चली कोलुङ शर्मिला, हिमा राई, वरूण सञ्चली राई, जुनिता चामिङ राई, बेनु बेनिता शासङ्कर, अनुराधा गुरूङ, अनु शेर्पा, नम्रता शेर्पा, अनि राई दिपा, सृजो गुरूङ अनि मन कुमारी कान्छी गुरूङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। सो थ्याङ्क यू सो मच सन्तोष दिलाई मेसेजको लागि। हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ अनिता भण्डारी, अनिताजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। अञ्जना शंकरको इराला हुनुहुन्छ, नमस्ते हजुर, म यता 559 अञ्जना शंकर हो, फ्रेन्ड्सहरू मिस गर्नु पर्दा जस्ट फर यु एन्ड साउदीतिर हुनुहुन्छ मेरो प्यारो मान्छे गोपाल कोइराला अनि छोरी सुहाना, त्यसै गरेर सुमना अनि नागी डाँगातिर हुनुहुने घर परिवारमा मिठो माया सम्झना छ भन्नुभएको छ। आज मेरो जन्मदिन परेको हुनाले जति पनि साथीहरूले जुन जुन माध्यमबाट शुभकामना दिनुभयो सबै सबै फेसबुक फ्रेन्ड्सलाई मिठो माया अनि मिस्यु भन्छु भन्नुभएको छ। त्यसै गरेर हरपलको साथी समीक्षा, त्यसै गरेर नम्रता शेर्पा, बुनु बिनु बिनिता शासङ्कर, मिडिया प्रेमी निमु शेर्पा, सानो कमला, मितिनी आनन्द ओके मितिनी अञ्चना लिम्बु अनि चामिर निर्मला अनि सबै साथीहरूलाई भन्नुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। रैनी दासकलाले सबैलाई सम्झिनुभयो, नम्रता शेर्पाले पनि सबैलाई सम्झिनु भएको छ, रमिला राईले मिस्यु अल भन्नुभएको छ, क्रेडिबल करण कुलुङले मिस्यु अल भन्नुहुन्छ, हजारमन राईले पनि सबैलाई सम्झिनुभयो, त्यसै गरेर आवाज निर्माले पनि सबै सबैलाई सम्झना गर्नुभएको छ। आवाजजीलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर रमिला दर्नाल हुनुहुन्छ, रमिलाजीले पनि सबैलाई सम्झिनुभयो, हर्पलको साथी समीक्षाले सबैलाई सम्झिनु भएको छ, अन्त्यमा एलिना राईले सबैमा मिठो माया है भन्दै बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईबाट अब भने चाहिँ मैले पनि बिदा मागेर जाने बेला भइसक्यो, किनभने समयले पनि त नेटो काट्नै लागिसकेको छ। सो यतिजेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकारीमा जोडिने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तिममा छुटिएर जाँदै गर्दा तपाईँको लागि वैशैमा नगरको डुबलको गीत छोड्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरु टाइम चेक
1: इट्स 2:00 PM
2: अहिले मध्याह्नको 12 बज्यो
3: डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन आज कारोबार नहुने प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तय गर्ने इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या स्थगित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडिनबर्गलाई नेपाल खबरमा अब पूरा खबर नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ यो समस्यामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आज कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेको भनाइ छ अघिल्लो कारोबार दिन नेप्से 22.85 अङ्कले बढ़ेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल कोषमा 14,88,90,38,871 रूपियाँ मौजदात रहेको छ सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा लगायत क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो 9 वाणिज्य ब्याङ्कमा गरी 11,14,20,50,946 रूपियाँ जम्मा भएको छ यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय गरेको छ आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको हो एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटि बैठकका लागि अध्यक्षको मन्तव्य राष्ट्रिय गान नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेण्डामा समावेश गरिएको छ 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो केन्द्रीय कमिटि बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव घट्दा चाँदीको बढ़्यो आज 17 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो

काठमाडौँ भक्तपुर ललितपुर बाँके र बर्दिया लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै तमर, अरूण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि तनहुतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसैगरी प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 सामुदायिक वन रहेका छन्। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ़दै गएको छ। झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो अस्तिसम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा अर्थात बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली अर्थात एफडीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराति आयरल्याण्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यू ह्याम्रेज र ग्याविन होइले 1-1 विकेट लिए। यसरी टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाएको। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। टाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गर्दै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडनबर्गलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

श्रोता महानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

आदरणीय श्रोता मानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरु टाइम चेक
1: इट्स 5 PM
2: अहिले अपरान्नको 5 बज्यो। परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको गठनको प्रस्तावमा पृष्ठभूमि तथा औचित्य सम्बन्धी विषय छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो। उक्त बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस घटनाले भविष्यमा जोखिमलाई प्राथमिकतामा राख्नुपर्ने देखाएको छ। सभामुख कार्यालयले बताउनु भएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीको कारण जलवायु परिवर्तन भएको निष्कर्ष सरकारको रहेको छ। संसदीय विशेष समितिले भोटेकोशीको विपदको अध्ययन र भविष्यमा काम गर्ने कामका लागि सुझाव दिनेछ। 15 सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगा देवी श्रेष्ठ, गणेश पराजुली, धनंजय रेग्मी, ध्रवराज राई, निशा डाँगी, पुष्पराज कणेल, मोहन आचार्य, मिङभ्या बु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ, सीता थपलिया रहनु भएको छ। समितिले पहिलो बैठकबाट संयोजक छनौट गर्नेछ। प्रतिनिधि सभाबाट राष्ट्रिय सेवादल विधेयक 2083 पारित भएको छ। आज बसेको सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको छ। नेपालको संविधानको धारा 51 को खण्ड 1 मा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति छ। राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री बालिन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सीमा दरबारमा उहाँहरूका बीचमा भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालिनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। छलफलमा कंग्रेस संसदीय दलका नेता विश्वराज आङदेम्बेसँगै विश्वप्रकाश शर्मा उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपरान्ह संयुक्त राज्य अमेरिकातर्फ जान लाग्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोस्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईले राजदूत नियुक्तिका लागि हालै भएको सिफारिशले पूर्व निर्धारित मापदण्ड पूरा नगरेको भन्दै प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आज बोल्दै उहाँले नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको बताउनुभयो। परराष्ट्र मन्त्रालयले लेखेको पत्र संसदमा देखाउँदै उहाँले त्यसको 10 नम्बर बुदामा हाल अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट परिचालित कुनै पनि गैर सरकारी संस्थामा कार्यरत हुनुहुँदैन, यदि भयो भने त्यो व्यक्ति राजदूतका लागि उपयुक्त हुनेन भनेर लेखिएको सुनाउनु भएको थियो। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आग लागि हुँदा चालक गम्भीर घाइते भएका छन्। आज मध्याह राहदानी विभाग अगाडि बस स्टपमा गाडीमा आगो लागेको थियो। प्रहरीका अनुसार चालक आफैले आगो लगाएको हुन सक्ने आशंका छ। रेड्डी सिद्धी यातायातको 2576 नम्बरको बसमा आगो लागेको हो। त्यो मूलपानी थानकोट रूटमा चल्ने गाड़ी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सूर्य नरेश राज सुवेदीले जानकारी दिनुभयो। घाइते भएका चालक 25 वर्षीय दावा लामाको अवस्था निकै गम्भीर छ। उनलाई उपचारका लागि कीर्तिपुर वन अस्पतालमा पठाइएको छ। अस्पतालका निर्देशक निदिना ताम्रकारका अनुसार बस चालकको अवस्था निकै नै गम्भीर रहेको छ। अहिलेको लागि काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू पाँच खपन एक कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
0: सरस्वता पोखरेल सैना मैना नगरपालिका छ बुटवल,
1: जीवन फावेन सभा पोखरी गाउँपालिका चार शङ्ख सभा हाल मलेसिया,
0: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका दुई बाला शङ्खुवा सभा,
1: सूरज राई तुन्सा पौवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
0: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका एक रिमचिम भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया,
0: जुनिता चामलिङ राई फिदिङ नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुवेत,
1: कृष्ण तामाङ पाँच खपन नगरपालिका छ वाना हाल साउदी अरब,
0: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका दुई राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कोलम मकालु गाउँपालिका छ शङ्खुवा सभा,
0: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका दुई नेवार गाउँ पाँच थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका साथ वावन शङ्खुवा सभा,
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर,
1: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका दुई शङ्खुवा सभा फिलहाल साउदी अरब,
0: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
1: सुजन कुलुङ राई सिलिचुङ एक बेसिन्दा शङ्खुवा सभा हाल कतार,
0: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा,
1: दिलसा राई देउमाई नगरपालिका एक पिलाङ,
0: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको पुर्खाईमा बसिरहनुभएका तपाईलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग संगे अनलाइन में तपाईले हामीलाई www.radioarun.com.np लगइन गरेर तपाईले संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ अनि त्यसै गरेर तपाईले मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट संसारै भरबाट केही साथ सुन्न सक्नुहुन्छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै नै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ अनि विशेष गरेर यो कार्यक्रम लोक चौतारीमा हामी तपाईँसँग फरकबार फरक बसाईको साथमा जोडिने गर्छौं। हप्ताको छ दिन आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग जोडिँदै आइरहेका छौं। यो कार्यक्रमलाई मीडिया प्रेमी लोकपारखी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, तसर्थ उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। आज पनि हामी हप्ताको दोस्रो दिन यानि कि सोमबारको बसाईमा छौं। सोमबारको दिन के गर्छौं त भन्ने कुरा तपाईँलाई थाहा छ, जसले कार्यक्रम नियमित रूपमा सुन्ने गर्नु भएको छ। कति नयाँ हुनुहुन्छ, आज पहिलो पटक कार्यक्रम सुनिरहनु भएको होला, तपाईँको लागि त मैले जानकारी गराउनै पर्छ। विशेष गरी हामी हप्ताको प्रत्येक सोमबारको दिनमा भने चाहिँ तपाईहरूसँग नै भलाकुसारी गर्छौं, तपाईँको आवाजबाट लोक भाकाहरू सुन्छौ, जुनै किसिमका भाकाहरू पनि तपाईँले गुनगुनाउन सक्नुहुनेछ अनि तपाईँको लागि पनि केही समदूर भाकाहरू सुनाउँछौ, ती भाकाहरूबाट तपाईँले भरपूर मात्रामा मनोरञ्जन लिन सक्नुहुनेछ। अबको 6 बजेसम्म तपाईँसँगै रहँदै गर्दा लोकगीत लोक भाका अनि लोक संस्कृतिको यो साझा चौतारी कार्यक्रम लोक चौतारीमा तपाईँसँग नै रम्नेछौ रमाउनेछौ 6 बजेसम्म। सँगै फेसबुक लाइभबाट सुनेर सहभागिता जनाउनु हुने साथीहरू पनि हुनुहुन्छ। तपाईँले हामीलाई लाइभबाट सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, के छ तपाईँको खबर खबर, त्यहाँबाट पनि यसो लेखी पठाउनुहोस्। तपाईँलाई त्यहाँबाट पनि जोड्ने जमर्को गर्नेछु। 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ। तपाईँले फोन गरेर तपाईँलाई मनपर्ने तपाईँलाई इच्छा लागेको जुनै भए पनि लोक भाका गुनगुनाएर सुनाउन सक्नुहुन्छ आज, र सँगै आफ्ना साथीभाइहरूलाई पनि सम्झिन सक्नुहुन्छ। तपाईँ पनि फोन डायल गर्दै रहनुहोस्, म पनि कार्यक्रमको आरम्भ गर्न चाहन्छु। यो निकै नै सुमधुर लोक भाकाबाट म पूजा गर्छु मायाको बलको मिठो पुरानो भाका रहेको छ रामजी खाँड अनि त्यसै गरेर टिकाफोनको आवाजमा रहेको भाका यति बेला कार्यक्रमको शुभारम्भमा।

0: हजुर, म पूजा गर्छु मायाको यो निकै नै सुमधुर लोक भागबाट आजको कार्यक्रम लोक चौतारीको आरम्भ गरिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ र यो बसाईमा हामी तपाईँका विशेष गरी तपाईँसँग नै भलाकुसारी गर्छौं र तपाईँको लागि केही मिठा लोक भाकाहरू सुनाउँछौं। तपाईँको आवाजबाट पनि ती भाकाहरू सुन्छौं। पाला तपाईँको हो, अब म तपाईँसँग नै भलाकुसारी गर्नेछु। 9840768823 नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। यति बेला साथीको आगमन भइसकेको छ। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ। कहाँबाट को आउनुभयो, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ? धनकुटाबाट हरपल रोशनी बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ? ठिक छ, आउनुभयो, खुसी लागेको छ। अब हामी ढिला नगरिकन रोशनीजीको आवाजबाट एउटा लोक भाका सुन्छौ नि है। हस् हुन्छ, ल जति सक्नुहुन्छ कोसिस गर्नुहोस् न।

0: सुनिरहेको छु अरुण मगर सरिना गुरुङलाई धेरै सम्झना दिवसको निम्ति छ रोगन इन्डियन लिम्बू अनि हाम्रो युनिसा तामाङ धेरै साथी हुनुहुन्छ मेरो पिँढी अनिता अर्जुन याकालाई एकदमै मिठो सम्झना बाई बाई
1: हस् नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो उहाँसँग म छुटिसके कार्यक्रम लोक सौतारीको बसाई तपाई सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईसँग नै मैले भलाको सारी गरिरहेकी छु अबको छ बजेसम्म तपाईसँग नै रहनेछु तपाईँको गाउँठाउँतिर के छ कस्तो छ होइन मौसम कस्तो छ कतिको पानी परिरहेको छ एकदमै ख्याल गर्नुपर्छ यो बर्खायामको बेलामा धेरै पानी पर्यो भने केही क्षति हुने सम्भावना हुन्छ पहिरोको जोखिम हुन्छ होइन अनि अब भनौँ न तराईतिर अथवा जो चाहिँ नदी तटीय क्षेत्रमा हुनुहुन्छ भने बाढीको जोखिम हुन्छ त्यो भएको हुँदा चाहिँ तपाईँले आफ्नो पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ भन्दै म फेरि पनि तपाईँसँग नै जोडिन चाहन्छु यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट आउनुभयो नमस्कार हजुर
2: हेलो नमस्ते नमस्कार
1: नमस्ते को बोल्दै हुनुहुन्छ
2: म यता भोजपुर अरुण पारीबाट वरुण चञ्चले
1: अरुण पारीबाट वरुण चञ्चले आउनुभयो के छ त यहाँको खबर आराम हुनुहुन्छ वरुणजी
2: ठिकै छ राम्रै छ आरामै छु यतातिर पानी परिरहेछ
1: पानी परिरहेछ
2: हजुर हजुर
1: ठिक छ एकदम ख्याल गर्नुहोला भन्न चाहे अनि कार्यक्रम पनि सुन्दै हुनुहुँदो रहेछ आज हाम्रो लागि यहाँले कुन भाका लिएर आउनु भएको छ वरुणजी
2: हुन्छ म एउटा गीत गाउँछु ल
1: हस् हुन्छ सुरु गर्नुहोस् त
2: हुन्छ

0: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको निम्ति। अब साथीहरू सम्झिनुहोस् न है,
1: विशेष गरी तपाईँलाई नि अब बस्ने गीतसँग एकदम मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउनु हुने हाम्रो एकदम विद्यार्थी सिस्टर हाम्रो सुनु सुनिताको छोरीको जन्मदिन रहेछ, एकदम नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आशिष नयन बस्नेत, हिमा प्रवीण निमा, अनि ढकाल धर्मराज सुमी लिम्बू, अनि हाम्रो अहिले भर्खरै फोन गर्ने हर्पल रोशनी, अनि कृष्ण तामाङ हाम्रो राजगिर एकाइलालाई पनि अब बज्ने गीत लगायत धेरै साथीहरू हुन्छ हाम्रो सुनिता कुलुङ सुनिता राई अनि चामिङ निर्मला अनि यता हुनुहुन्छ सुरी म्याङलाई सबै सबैलाई अब बज्ने गीत
0: नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले, हामीलाई फोन गर्नुभयो अरुण बारीबाट, उहाँसँग म छुटे कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। हामीलाई यति बेला फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ। लाइभको कमेन्ट बक्सबाट किशोर कोही किरातीले पनि नमस्कार सुन्दैछु मजाले काठमाडौँबाट, हजुरहरूमा मिठो सम्झना छ सबै सबै मस्तै नयाँ सम्झना है भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर कृष्ण तामाङले साउदीबाट सुन्दैछु सबैलाई सम्झे है।

भनेर लेख्नुभयो। हर्पल रोशनी हुनुहुन्छ, हेलो नाना, सेवा लोक सांगीतिक अभिवादन, म हर्पल रोशनी धनकुटाबाट सबै समय साथीहरूमा मिठो माया सम्झना हाई भन्नुभएको छ। पूर्वेली खुसी मम तपाईँहरूले पनि सबैलाई सम्झिनु भएको छ। अस्मी सोताङले मिस यु अल माई फ्रेन्ड्स भन्नुहुन्छ। रञ्जना बाहिङ राईले हेलो गुड आफ्टरनुन सुन्दैछु, शङ्खला सभा मकालोबाट रञ्जना बाहिङ हो, अब बज्ने भाका सबैलाई सुनाउँछु भन्नुभएको छ। जय कुलुङले नमस्कार सेवा, म पनि सुन्दैछु मलेसियाबाट भन्नुभयो। राई पिकेजीले पनि सुनिरहनु भएको छ। सानुमाया शेर्पा हुनुहुन्छ कुवेतबाट हामीलाई सुन्दै हुनुहुन्छ। अर्चना खुलालले पनि कार्यक्रम सुनिरहनु भएको छ। इलामको मित्र हाल चाहिँ बहराइनबाट हुनुहुन्छ। अनि त्यसै गरेर ओके अर्चना अलमोल अनमोल फेसबुक गाइडी भएको मित्र है। अनि अर्को साथी ढकाल धर्मराज हुनुहुन्छ, धर्मराजजीले लेख्नु भएको छ नमस्ते है, म पनि दुबईबाट कार्यक्रम लोक चौतारी सुन्दैछु, सबैमा मिठो सम्झना भनेर लेख्नु भएको छ। अम्बिका मगरले पनि जोडले गुड आफ्टरनुन, म अम्बिका मगर हो, उदयपुरको मित्र, हाल चाहिँ युएबाट सुनिरहेको छु भनेर लेख्नु भएको छ। धेरै साथीहरूको नाम मेन्सन गर्नुभयो, सबैलाई सम्झिनु भएको छ। कमल श्रेष्ठ हुनुहुन्छ, कमलजीले पनि हामीलाई सुनिरहनु भएको छ। तेह्रथुमको फेदाबाट हुनुहुन्छ, सबैलाई सम्झिनुभयो। भक्त कुमारी राईले पनि गुड आफ्टरनुन भन्नुभएको छ। रिमा थामी हुनुहुन्छ, उहाँले पनि सबै सबैमा मिठो सम्झना भन्नुहुन्छ। सन्तोष काफले पनि सबैलाई सम्झिनु भएको छ, यहाँलाई पनि विशेष धन्यवाद भन्दै। अब मैले कार्यक्रम लोक सौतारीको बसाईमा तपाईँको निम्ति अर्को एउटा सुमधुर लोक भाका नै प्रस्तुत गर्न चाहन्छु। रुदै रुदै जान्छु मेलामा बलको भाका रहेको छ। राजु परियार अनि सृजना विरहीको आवाजमा रहेको यो भाका यति बेला तपाईँको निम्ति रहन्छ। कार्यक्रम सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुन्चादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्चादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बर सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44 98 15 38 77 75।
5: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीँबाट जाने
5: लाखेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 52 51 94 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
0: अन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्छ, एक्लै गनगनाएर बसिरहेछस् त।
9: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
0: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
9: धन्यवाद दादा, म अहिले नै गइहाले।
0: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर, चैनपुर पोखरी बजार, शंखुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98 41 50 600।
9: खराङ सम्पर्क सञ्जु कटवाल 98 16 35 48 40।
0: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98 4 00 69 7 82।
10: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाइरहेछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
11: ल ल आमा, म तँ गए तँ आए,
10: होइन आजै आइपुग्छस् र।
11: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
12: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
13: आँखा चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन् सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस् नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
14: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
15: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
14: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
15: ए लु जताउन जानुपर्छ काका
14: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
16: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
17: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग सिनी रोग टन्सिल बात हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोटो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
18: प्रत्येक बिहीबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
17: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
18: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
16: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029570192 फोन नम्बर 9842345019
19: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
20: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
21: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
20: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
21: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
22: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ
23: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
22: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ अनि हाम्रो पात्रो नेपाली पात्रो अलएफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट पनि तपाईँले हामीलाई संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र अब पाला तपाईँको हो। समय थोरै बाँकी छ, यो बाँकी समयमा तपाईँसँग जोडिन्छु, तपाईँसँग नै भलाकुसारी गर्छु। यति बेला भने अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुनिता कुलुङ बोल्दै हुनुहुन्छ, कता हुनुहुन्छ आज भोलि सुनिताजी? ए बालातिरै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिक छ, ठिक छ, हुन्छ। अब हामी तपाईँको आवाजबाट भाका सुन्छौँ, आज कुन भाका सुनाउनुहुन्छ हामीलाई?
1: हुन्छ,
0: ल सुरु गर्नुहोस्।

0: साथी हुनुहुन्थ्यो सुनिता कुलुङ बालाबाट फोन गर्नु भएको थियो. मिठो भाका गुनगुनाउँदै गर्दा उहाँको सम्पर्क टुट्यो. बाला तपाईँको हो 9840 6768 23 नम्बर तपाईँको लागि नै खुल्ला छ. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार हजुर.
1: नमस्ते.
0: को बोल्दै हुनुहुन्छ? रिमा थामी याम्पाङबाट आउनुभयो. के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ रिमाजी?
1: हजुर, मेरो खबर एकदम ठिक छ. म सन्चै आरामै छु.
0: अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
1: हजुर, सुरुबाट नै एकदम मजाले सुन्दैछु भनौँ न.
0: ए ल, ठिक छ. अब हामी रिमाजीको आवाजबाट पनि एउटा भाका सुन्छौँ. कुन भाका सुनाउनुहुन्छ हामीलाई?
1: हुन्छ, आउँदैमा म छोटो पूर्वी भाका गाउँछु नि.
0: हस् हुन्छ, ल सुरु गर्नुहोस्.

0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, निकै नै मिठो भाका गुनगुनाउनु भयो। अब भने साथीहरू सम्झिनुहोस् अनि हामी छुट्टिन्छौँ है त।
1: हुन्छ प्रतिमा हजुरहरूको लागि एकदम धेरै माया सम्झ नानी बर्दिन गीत पनि सुन्दै एकदम मजाले इन्जोय दिनुहोला भन्न चाहे।
0: हस् धेरै धेरै धन्यवाद छ।
1: हुन्छ अनि इन्डियातिर हुनुहुन्छ त्यही दिदी भावना मगर उहाँको लागि एकदम धेरै माया सम्झना भन्न चाहे। अनि दिदी रेन्दिता राई अनि आफ्नो सोताङ दादा करणाले मगर अनि लिम्बू विजयी जीवन भावेन लगायत सबै सबैको लागि बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो रिमा थामी, हामीलाई भोजपुरबाट फोन गर्नुभयो। उहाँसँग म छुट्टे कार्यक्रम लोक सौतारीको बसाईमा धेरै भन्दा पनि धेरै साथीहरूसँग जोडिने जमर्को गर्दै गर्दा गर्दा गर्दै पनि समयले हामीलाई पर्खदैन, नेटवर्क काट्नै लागिसकेको अवस्था छ। सँगै फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि धेरै हुनुहुन्छ। फेसबुक लाइभको कमेन्ट बक्सबाट प्राप्त मेसेजतर्फ लाग्न चाहन्छु। यति बेला राजविरही गाइनाले सबैलाई सम्झिनु भएको छ। निश्चल राई हुनुहुन्छ, उहाँले पनि ओखलढुङ्गाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यसै गरेर मीडिया प्रेमी निमु शेर्पाले पनि कार्यक्रम सुनिरहनु भएको छ पाँच खबनाट छुङखुरुङबाट। अनि चन्द्रमाया तामाङ पाँच खबनबाट कार्यक्रम सुन्दैछ हजुर भनेर लेख्नु भएको छ। अनु शेर्पा हुनुहुन्छ, अनुजीले पनि हाल कुवेतबाट कार्यक्रम सुनिरहनु भएको छ, सबैलाई सम्झिनु भएको छ। मनिका फेसबुक आइडी भएको साथीले पनि सबैमा सम्झना कार्यक्रम सुनिरहेछ है म पनि भन्नुहुन्छ। उहाँ चाहिँ कुवेतबाट हुनुहुँदो रहेछ, खुसी लागेको छ। अर्को साथी रेमी सान्सन हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ। आज जन्मदिन परेको मेरो दुईजना दाईहरू रोहित राई र दिपेश राईलाई जन्मदिनको शुभकामना भन्दै बस्ने भाका सुनाउँछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। अनि गंगा पहाड़ी हुनुहुन्छ, गंगाजीले पनि नमस्ते सबैमा, म पनि सुन्दैछु हाल मलेसियाबाट भन्नुभएको छ। विष्णु कुमार तामाङ हुनुहुन्छ, विष्णु कुमारजीले पनि माडीबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनुभयो। अनि त्यसै गरेर अर्को साथी नानु प्रीति हुनुहुन्छ, प्रीतिजीले पनि हामीलाई कार्यक्रम सुनिरहनु भएको छ धनकुटाबाट हुनुहुन्छ। मेनुका मुखिया हुनुहुन्छ, मेनुकाजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना भनेर लेख्नु भएको छ। फिदिन नगरपालिका तीनबाट हुनुहुन्छ। जनक रजाली मगरले पनि सबैलाई सम्झिनु भएको छ, यहाँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। अब पनि कार्यक्रमको अन्तिममा एकजना साथीसँग भलाकुसारी गर्न चाहन्छु, कहाँबाट आउनु भएको छ स्वागत गर्छु। नमस्कार हजुर।
2: हेलो नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
2: आवाज
0: शेर्पा भोजपुरको किमालुङबाट है।
2: हजुर
0: हजुर। अनि आवाज

नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो भोजपुरको किमालुङबाट अवध शेर्पा. निकै लामो समय पश्चात उहाँसँग भलाको सरी गर्न पाए. हामीलाई निकै लामो समय पश्चात फोन गर्नुभयो र उहाँले एउटा भाका सुनाउँदै व्यवसायबाट छुटिसक्नु भएको छ. अब भने चाहिँ मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ. अन्त्यमा धेरै साथीहरू जसले चाहिँ कार्यक्रमलाई माया गरेर लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाइरहनु भएको छ. जस्मिन मगर्नीले पनि नमस्ते भन्नुभएको छ. लिम्बू विजयले संखुवा सभाको मित्र हाल प्रभासबाट सुनिरहनु भएको छ. त्यसै गरेर अर्को साथी लक्ष्मण माइला नाछिरिङ हुनुहुन्छ, उहाँले पनि हाई भन्नुभएको छ. अञ्जना शंकर कोइराला हुनुहुन्छ, पाँच खबर नौबाट कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ. अनि अर्को साथी हुनुहुन्छ मगर राज मगर फेस गाइडी भएको साथीले, हेलो दिदी म पनि सुन्दैछु, रोल्पाको मान्छे अहिले स्पेनबाट है भन्नुभयो. हस् धेरै धेरै धन्यवाद छ. स्वर्णिम राईले सबैलाई सम्झिनु भएको छ. लक्ष्मण मगर हुनुहुन्छ, लक्ष्मणजी पाखीवासी धनकुटाको मित्र हाल मलेसियाबाट हामीलाई सुनिरहनु भएको छ. तपाईँलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु. र आजको कार्यक्रममा अब धेरै साथीहरूले फेसबुक लाइभबाट आफ्ना मेसेजहरू त पठाउनुभयो. मलाई लाग्छ सबै साथीहरूको मेसेज त मैले रिड आउट गर्न सकिनँ होला, सो क्षमा चाहन्छु. जति साथीहरूको मेसेजलाई मैले वाचन गर्न सकिनँ, समय पनि छैन, अब समयले डो काट्नै लागिसकेको छ. त्यो हुँदाखेरि मैले पनि कार्यक्रमलाई यतैतिर बिट मागेर चाहिँ विदा हुने बेला भइसकेको छ. विशेष गरी आजको कार्यक्रमलाई केही साथीहरूले सेयर गरेर पनि साथ दिनुभएको छ. सेयर गरेर साथ दिनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद भन्न चाहन्छु. अनि यो कार्यक्रमलाई चाहिँ प्रायोजन गर्नुहुने मीडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्छु. आजको कार्यक्रमलाई सेयर गर्नुहुने साथीहरू हुनुहुन्छ लिम्बू विजय, रिमा थामी र सम्झना बाङसाले चाहिँ सेयर गर्नुभएको छ. तपाईँलाई धेरै धेरै धन्यवाद छ. र यो कार्यक्रममा चाहिँ जो जति साथीहरूले यति दिनसम्म हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा चाहिँ फोन गर्नुभयो, फोन प्रयास गर्नुभयो, सबै सबै साथीहरूलाई विशेष धन्यवाद भन्दै भन्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि यो अर्को एउटा मिठो भाका छोड्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु. हवस् त, नमस्कार, शुभ सन्ध्या.

0: रेडियो अरु टाइम चेक
1: इट्स 6 PM
2: अहिले साँझको 6 बज्यो।
3: स्वागतको त्रिपुरेश्वरमा बसमा आग लागि अघि चालक र ट्राफिक प्रहरी बीच विवाद भएको भिडियो सार्वजनिक, घटनाबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन,
4: भोटेकोशी त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन, बाढ़ीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, खोजी कार्य भने जारी रहने,
3: टाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो,
4: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो, चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना,
3: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन, जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-333, 4-93-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारी वर्षा हुन सक्ने मौसमविदहरूले प्रक्षेपण गरिरहँदा सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर चेतावनी जारी गरेको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही बेर अघि मात्र निकालेको सूचना अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा अत्यधिक पानी पर्नेछ भने 1-2 ठाउँमा अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगजन चट्याङ र हावाहुरी सहित अत्यधिक वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पनि थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले भर्खरै मात्र सूचना निकालेर जानकारी गराएको छ। देशका धेरै जसो ठाउँमा मेघगजन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य आसपास रहेको छ र त्यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र भई पूर्व पश्चिम र उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने र बिहिबार अझ बढ़ी भएर शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ। त्यसैले सम्भावित वर्षाका कारण भूछे बाढ़ी पहिरो तथा गेग्रान बहाव जोखिम रहेकाले शहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम देखिएकोले सावधानी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ। महाशाखाले मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा पनि अत्यधिक वर्षा र हिमपात हुन सक्ने भएकोले पर्वतारोही र सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको छ। यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यही अनुसार अध्यावधि गर्दै जाने भएकोले महाशाखाका सामाजिक सञ्जाल लगायतका सूचनाहरू हेर्नका लागि पनि सूचनामा अनुरोध गरिएको छ।
3: काठमाडौँको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगो लागि भएको छ। B2K 4274 नम्बरको बसमा चालक दावा लामाले आफ्नै गाड़ीभित्र आगो लगाएका प्रहरीको प्रारम्भिक अनुमान छ। काभ्रेको पनौतीका 23 वर्षीय लामालाई उद्धार गरी किर्तिपुरमा रहेको वन अस्पताल लगिएको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। घटना अघि चालक लामा र ट्राफिक प्रहरी अधिकारीहरू बीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागिएको भन्दै आक्रोश पोख्नु भएको छ। सम्झाउन आएका सशस्त्र प्रहरीका अधिकारीसँग उहाँले आफूले शुरूमा सम्मानपूर्वक माफी माग्दा पनि कार्यवाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कार्यवाही नगरेको दावी गरेको छ। विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रहरीले जनाएको छ। यसैबीच बसमा आगलागी भएको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई 5 दिनको समय दिइएको छ।
4: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकुशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अरियालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई प्रतिनिधि सभा बैठकले सर्वसम्मत स्वीकृत गरेको हो। समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गणेश पराजुली लगायत 15 जना सांसदहरू रहनु भएको छ। समितिको पहिलो बैठकले संयोजक चयन गर्नेछ। समितिले प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण र आवश्यक कानूनी तथा संस्थागत सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नेछ। यसैबीच गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून मात्रै रहेको बताएको छ। गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटताका बावजूद उद्धार कार्य भने चलिरहने बताउनुभयो। उता प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु विपद व्यवस्थापनका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति समीक्षा बासकोटाले अति जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक नक्साङ्कन गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मन्त्री परिषद तथा सम्बन्धित मन्त्रालयलाई प्रचलित कानून अनुसार परिमार्जन गर्न निर्देशन दिएको जानकारी दिनुभयो।
3: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीबाट भएको सम्पूर्ण क्षति पुननिर्माणका लागि 4.77 अर्ब अमेरिकी डलर अर्थात झण्डै 7 खर्ब 23 अर्ब नेपाली रूपियाँ आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्राधिकरणले 4 जिल्लाका 2027 बाढ़ी प्रभावित परिवारलाई अस्थायी आवास आवश्यक रहेको जनाएको छ। भोटेकोशी विपदपछि क्षतिग्रस्त पूर्वाधार निर्माण तथा पुनस्थापनाका लागि खर्बौं रूपियाँ लाग्ने देखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि झण्डै 1 खर्ब बजेट आवश्यक पर्ने र बजेट अभावका कारण काम नरोकिने बताउनुभयो। उहाँका अनुसार अब बाढ़ी प्रभावित जोखिमयुक्त ठाउँमा नभई बिल्ड ब्याक बेटर र नयाँ शहर विकासको अवधारणा अनुसार सुरक्षित ठाउँमा स्थायी सड़क र बस्ती निर्माण गरिनेछ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकाको पठन पाठन रोकिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले क्षति पुगेका विद्यालयको ठाउँमा तत्काल अस्थायी सिकाई केन्द्र, टोल शिक्षा र अभिभावक गुमाएका बाल बालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन गरिने जानकारी दिनुभयो।
4: यसैबीच भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन मानिसको तथ्याङ्कका सम्बन्धमा 75 वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल भएको छ। प्राधिकरणका सहसचिव बलराम निरोलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्याङ्क एकिन गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। खास गरी सम्पर्कविहीनहरूको नाम सम्बन्धित जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहोरिएका नामलाई एकिन गर्ने विषयमा छलफल भएको छ। तथ्याङ्कमा देखिएको दोहोरोपन रुजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा एकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।
3: डाटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार 72 वटा ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानदेखि प्राविधिक समस्या देखिएको हो। केन्द्रमा ऱ्यान्समवेयर आक्रमण भएपछि नेप्सेले आजको कारोबार बन्द गरेको हो। ब्रोकरहरूको टीएमएस सीडीएससीसँग सम्बन्धित प्रणाली तथा भुक्तानी गेटवेमा साइबर आक्रमण भएपछि थप जोखिम न्यूनीकरणका लागि स्टक ब्रोकर्स एसोसिएशनले नेप्सेलाई कारोबार रोक्न लिखित आग्रह गरेको थियो। डेटा सेन्टर र नेप्सेको प्रणाली बीच सीधा नेटवर्क जोड़िएकाले यथास्थितिमा बजार सञ्चालन गर्दा नेप्सेको मुख्य प्रणालीमै क्षति पुग्न सक्ने वा लगानीकर्ताको डेटा चोरी हुन सक्ने जोखिम देखिएको थियो। ब्रोकरहरूको प्रविधि व्यवस्थापन गर्ने वाईको प्राली र डेटा हबका प्राविधिकहरू अहिले समस्या समाधान र प्रणाली रिकभर गर्ने प्रयासमा जुटिरहेका छन्। 45.5 खर्ब भन्दा बढ़ेको पूँजी बजारको नियामक निकायले साइबर सुरक्षामा पर्याप्त ध्यान नदिँदा यस्तो संकट आएको भन्दै विश्लेषक र लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। प्रणाली पूर्ण रूपमा सुरक्षित भएर बजार कहिले खुल्छ भन्ने विषयमा नेप्सेले थप जानकारी दिएको छैन।
4: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन प्रक्रिया बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँको त्रिपुरेश्वरमा बसमा आग लागि अघि चालक र ट्राफिक प्रहरी बीच विवाद भएको भिडियो सार्वजनिक घटनाबारे छानबिन गर्ने एसएसपीको नेतृत्वमा समिति गठन, भोटेकोसे त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन, बाढ़ीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, आउँदो बिहिबारदेखि धेरै ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको चेतावनी, डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो लगायतका खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटि बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले सहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधि विहीन र लोछाचुड़ी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी, प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरण को ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नुभएको छ। पर्सीसम्म चल्ने एमाले केन्द्रीय कमिटि बैठकका लागि 9 वटा मुख्य कार्यसूची तय गरिएका छन्। केन्द्रीय कमिटिका मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटि, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ। बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अध्यक्ष ओलीले भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नल्याउन निर्देशन दिनुभएको छ।
4: सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वागले बीच सहमति भएको हो। दुई मन्त्री बीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानु हुने भएको छ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउन लागेको हो।
3: सरकारले कालो बजारी डिजिटल ट्र्याकिङको अभाव र फितलो अन्तरनिकाय समन्वयका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास अभावका पछाडि आपूर्ति पूर्वाधार नीतिगत र अन्तर्राष्ट्रिय कारणहरूको संयुक्त प्रभाव रहेको बताउनुभयो। समस्याको मूल कारण पहिल्याउन मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण फिसबोन डायग्राम प्रयोगमा ल्याएको जानकारी दिँदै मन्त्री शाहले आयात निर्भरता, भण्डारण क्षमताको कमी र डिलरहरूको असमान वितरणले माग र आपूर्तिमा असन्तुलन ल्याएको उल्लेख गर्नुभयो। उहाँले आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ सबै शक्ति परिचालन गरिरहेको दावी गर्नुभयो।
4: सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 संशोधन गर्न सुझाव संकलन गरिरहेको छ। सातवटै प्रदेशका 28 जिल्ला र विभिन्न पालिकामा पुगेर सुझाव संकलन गरेको सरकारी कार्यदलले अनलाइनबाट अझै पनि सुझाव लिइरहेको हो। समय सापेक्ष पाठ्यक्रम तयार पार्ने उद्देश्यले भइरहेको यो प्रक्रियामा कस्ता सुझाव आएर पाठ्यक्रम परिमार्जनको काम कसरी अघि बढ़छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेलाई सोधेका छौं।
13: चुकेको संख्या भन्दा हरेक क्षेत्रमा हामीले 30 देखि 40 जनाको सहभागी बनाएका थियौँ। त्यसमा 100-150 हुने गरी हामीले सुझाव गरेका छौँ। हामीले 28 जिल्लाका तत्त निकायमा अघि गाउँपालिका, नगरपालिका, सामाजिक विकास मन्त्रालय र विद्यालयबाट सुझाव संकलन गरेका छौँ। त्यसलाई त्यसमा मात्रै सीमित राखेका छैनौँ। त्यही प्रश्नावली हामीले शिक्षकबाट, विद्यार्थीबाट, अभिभावकबाट र नीति निर्माताबाट हाम्रो वेबसाइट मार्फत जोसुकैले जुनसुकै बेला दिने गरी ओपन एक्सेस राखिदिएका छौँ र त्यो सुझाव आउने क्रम जारी छ।
3: अहिलेसम्मको सुझाव हेर्दाखेरि मुख्य सुझाव चाहिँ के आए?
13: विशेषत अहिले सुझावलाई हामी अध्ययन र विश्लेषणका चरणमा छौँ। हामीले सुझावलाई प्राथमिकीकरण गर्दाखेरि पहिलो कुरा हाम्रो मूल्य मान्यता, संस्कार वा नैतिक शिक्षा सम्बन्धी सुझावमा आम सरकारवालाको चासो आएको छ। अर्को हाम्रो आईसीटी, एआई वा डिजिटल लिटरेसीको बारेमा चासो आएको छ। त्यसै गरी हाम्रो स्किल इन एजुकेसन, शिक्षागत शिक्षा र व्यावहारिक शिक्षाको बारेमा पनि आम सरकारवालाको चासो आएको छ। र विद्यार्थीलाई कसरी सृजनात्मक बनाउने, कसरी उनीहरूलाई पाठ्यपुस्तक बिना, पाठ्यपुस्तक रहित हुँदा पाठ्यपुस्तक भन्दा पर गएर सम्पूर्ण सन्दर्भ सामग्री सहित पाठ्यक्रमका आधारमा सिक्ने भन्ने चासो पनि आएको छ, जसलाई बुक फ्री फ्राइडे भनेर पनि मानवहरूको अभ्याससँग पनि जोड्ने गरिएको छ।
3: पाठ्यक्रम कसरी परिमार्जन गरिन्छ, यसको प्रक्रिया चाहिँ अबको समयमा चाहिँ के हुन्छ?
13: हामी पहिला विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप नै परिमार्जन गर्छौँ। त्यो प्रारूप पनि अहिले आएका स्टेक होल्डरको सुझावहरूलाई हामी थिमेटाइज रूपमा क्याटेगोराइज गर्छौँ। कुनै ठ्याक्कै प्रारूपसँग सम्बन्धित छन्, कुनै पाठ्यक्रमसँग सम्बन्धित छन्, कुनै पाठ्यपुस्तकसँग सम्बन्धित छन्, कुनै अनियमसँग सम्बन्धित छन्, अनियम छ भने सम्बन्धित निकायसँग कुरा गर्छौँ। पाठ्यक्रम पाठ्यपुस्तकलाई प्रारूप परिमार्जन भएपछि गर्छौँ र प्रारूपलामै राख्ने कुरा कति हो भनेर क्याटेगोराइज गरेर प्रारूप परिमार्जन गर्छौँ। प्रारूप स्वीकृति भएपछि त्यसपछि पाठ्यक्रम तथा पाठ्यपुस्तकमा हामी प्रवेश गर्नेछौँ।
3: यो समयदेखि चाहिँ लागू हुन्छ भन्ने केही योजना छ त हाम्रो?
13: पहिला हामी प्रारूपको अन्तिम मस्यौदा गरेर मन्त्रालय वा सम्बन्धित निकायसँग हामी सेयर गर्छौँ, जसलाई कार्यदलले, प्रारूपको कार्यदलले अन्तिम रूप दिनेछ। त्यो दिइसकेपछि हाम्रो विद्यालय शिक्षाको का लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदमा पेश हुन्छ, जो माननीय शिक्षा तथा खेल मन्त्रीज्यूको अध्यक्षतामा रहन्छ। त्यो परिषदले नै यसको कार्यान्वयनको खाका ढाँचा सहित स्वीकृति गर्नेछ र हामी त्यही अनुसार अगाडि बढ्नेछौँ।
3: भनेपछि ठ्याक्कै यति समय लाग्छ भन्न अहिले बढ्न सकिने अवस्था छ?
13: हामी यसलाई द्रुत मार्गमा काम गर्न लागिरहेछौँ र यसलाई छिटोभन्दा छिटो हामी तय गरेको योजनाभन्दा अगाडि नै हामी सक्ने गरी काम गरिरहेछौँ।
4: उहाँ पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: कृषि मन्त्र नाग सँग
15: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्सन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नवयुवा आन्दोलनका क्रममा तोड़फोड़, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाडौँको टंगालमा रहेको भाटभटेनी सुपर मार्केट पुनः संचालनमा आएको छ। पुननिर्माण गरेको नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा शुरू गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फूड कोर्ट तथा पोखराको मोनालिसा थकाली खाना

0: नेपाली भाषामा बनाएको हुनुपर्ने प्रहरले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने भिडियोलाई 50,000 रूपियाँ र सान्त्वना स्थान हासिल गर्ने भिडियोलाई 10,000 रूपियाँ सहित प्रशंसा पत्र प्रदान गर्ने सूचनामा भनिएको छ। सहभागीले भिडियो पोस्ट गर्दा नेपाल प्रहरीको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ। भिडियो बुझाउने अन्तिम मिति असोज 25 गतेसम्म तोकिएको छ।
1: बाँकेको नेपालगंजमा बाँदरको आक्रमण बढ़दै गएको छ। घरमा पसेका बाँदर धपाउने क्रममा आक्रमण गर्दा पछिल्लो डेढ़ महिनामा मात्रै 40 घाइते भएका छन्। घाइतेहरू उपचारका लागि नेपालगंजमा रहेको भेरी अस्पताल गएका छन्। अस्पतालका अनुसार पछिल्लो 45 दिनमा कुकुर, बिरालो, सर्प र बाँदर लगायत जीव जन्तुको टोकाईबाट 1036 बिरामी अस्पताल पुगेका छन्, जसमा बाँदरले टोकेका 40 छन्। सबैभन्दा धेरै कुकुरको टोकाईबाट 865 जना, सर्पदंशबाट 118 जना र बिरालोको टोकाईबाट 110 जना उपचारमा गएका छन्। घर गाउँमा बाँदरको आतंक सामान्य मानिए पनि शहरमा घरभित्र पसेर टोक्ने क्रम बढेपछि स्थानीय बासिन्दा त्रसित छन्। फेरि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दरलानका अनुसार बाँदरको टोकाईबाट घाइते भएकाहरूलाई रेबिज विरूद्धको खोप दिइन्छ। चिकित्सकहरूले बाँदरको टोकाईबाट जोगिन सतर्कता अपनाउन र टोकेमा तुरन्तै अस्पताल पुग्न आग्रह गरेका छन्।
0: यस्तै सर्लाहीको हरिवन नगरपालिकामा स्यालको आक्रमण बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। नजिकैको जंगलबाट आउने स्यालका हुलले मानिस र पशु चौपायमाथि आक्रमण गर्न थालेका हुन्। वडा नम्बर 6 वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार बितेको 20 दिनमा मात्रै स्यालको टोकाईबाट 10 मानिस र 3 भन्दा धेरै पशु चौपाय घाइते भएका छन्। विशेष गरी नगरपालिकाको वडा नम्बर 1, 6 र 8 स्यालको आतंक बढ़ी छ। स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनसँग समन्वय भइरहेको मेयर रमेश बुढाथोकीले जानकारी दिनुभयो। यसैगरी घाइते मानिस र पशु चौपायलाई रेबिजको संक्रमणबाट बचाउन गाउँ गाउँमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली खटाएर आवश्यक खोप तथा उपचारको व्यवस्था मिलाएको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ आफ्नो अन्तरिक्ष केन्द्र थियांगोङमा खेतीको प्रयोगलाई तीव्रता दिएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिलेसम्म 14 प्रजातिका 20 भन्दा बढ़ी प्रकारका वनस्पति र खाद्य बालीहरूको सफल उत्पादन भइसकेका केन्द्रलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँ जस्ता दैनिक उपभोग्य बालीहरू हुर्किरहेका छन्। बिरूवाहरूलाई विशेष माध्यमका साथै पोषक तत्व पानी र हावामा आधारित प्रविधि मार्फत हुर्काउने काम भइरहेको छ। यस अभियानमा वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो सफलता गहुँ खेतीमा मिलेको छ। गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ भने पहिलो पटक उत्पादित बिउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि अहिले कठानीको नजिक पुगेको छ। यस प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न र बिउ पठाउनुपर्ने निर्भरतालाई उल्लेख्य रूपमा घटाउनेछ। चीनले अन्तरिक्षमै हावा, पानी र खाद्य पदार्थको पुनः उत्पादन गर्ने नियन्त्रित जीवन समर्थन प्रणाली विकास गरिरहेको छ। सन् 2030 मानव सहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको चीनले भविष्यमा चन्द्रमाकै धरातलमा तरकारी बगैंचा स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि बढ़ाएको छ। यसबाट चन्द्रमामा लामो समय रहने अन्तरिक्ष यात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाइ छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा आज नेपालले कराते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराते महिलाको मिते 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छन्। हङकङकी वङ चेक लीसँग निरूपा 3-0 पराजित भइन्। बक्सिङको पुरूष 70 केजीमा दानबहादुर दरलामी इराकका अली कासिम हामदान अलसारेसँग 5-0 पराजित भएका छन्। पुरूष कबड्डीमा नेपालले समूह बी को पहिलो खेलमै हार बेहोरेको छ। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन्। 16 खेलाड़ी सहभागी प्रतिस्पर्धामा उनी पदक होल्डबाट बाहिरिएकी हुन्। यस्तै आज नै भएको भलिबलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको छ। आज भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको होल्डबाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। अब नेपालले 11 स्थानका लागि मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ।
1: र जापानमा आएको शक्तिशाली समुद्री आँधी डुजु आनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएका छन्, जस अन्तर्गत आजका लागि तय गरिएको घोड़चढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सरेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डे 4,000 खेलाड़ी तथा

0: पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आदिको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे बिशन कोसेई उनले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आदिका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक। घटनाबारे छानबिन गर्न एसएसबीको नेतृत्वमा समिति गठन।
1: असोज 9 देखि 11 गतेसम्म केही ठाउँमा अति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई। सावधानी अपनाउन आग्रह। भोटेपछि त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन।
0: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
1: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो। चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
0: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन। जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। आउँदो बिहीबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: अरुण 97.6 MHz हरपल तपाईं सँगै
1: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना एक चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामेटाका हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामेटाचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
2: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जानु।
3: लाखै सल्लाह देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।

0: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: छिटो निस्कन भनेको ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसरी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44 98 15 38 77 75।

0: पक्का कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98521094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा परिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-35191 09-5-70-191 98-420-92-388 र 98-520-51-354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथोसिस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे टाचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाचा डिभिजन वन कार्यालय शङ्खुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ। साथै उक्त ढाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय शङ्खुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
8: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानुनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक प्रहरी न्याय निरीक्षक कल्प प्रसाद बारकोटी
1: र म प्रहरी सहायक हवलदार सविता कार्कीको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट तयार पारिएको यो सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो हातबारी एफएम 105.8 MHz, रेडियो सङ्खुवा सभा 95.5 MHz, सामुदायिक रेडियो नयाँ अभियान एफएम 100 MHz, मुडे संस्कारे सङ्खुवा सभा मल्टिमिडिया प्रणालीद्वारा सञ्चालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरू 97.6 MHz जैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण काफ्रीवास FM 104 MHz हातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार

0: श्रोता आजको शङ्खसभा प्रहरी रेडियो कार्यक्रममा शङ्खसभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय सभ्य दृश्य शाखाबाट तयार पारिएको नाटक केवाईसी अपडेट लिएर हामीहरू उपस्थित भएका छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: सङ्खुवासोडाको मकालु गाउँपालिका पाँच मानसीमाबाट बरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकालु गाउँपालिका पाँच मानसीमाका 29 वर्षीय सीताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासोडाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। इजाजत बिनाको बरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाको आधारमा गुरुङलाई भदौ 15 गते पक्राउ गरियो। प्रहरी चौकी नुम सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले गुरुङको घर खानतलासी गर्दा एक नाल बरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको 14 छर्रा समेत बरामद भएको सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। बरुवा बन्दुक सहित पक्राउ परेका गुरुङ विरूद्ध सङ्खुवा सभा जिल्ला अदालत चैनपुरबाट हात हतियार खरखजना मुद्दामा न्याय थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। त्यसै गरी सोही दिन प्रहरी चौकी नुम सङ्खुवा सभाबाटै खटिएको उक्त प्रहरी टोलीले मकालु गाउँपालिका पाँच मानसीमा स्थित टीकाराम गुरुङको खाली जग्गामा बेवारिसी अवस्थामा रहेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ। उक्त बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ।
0: मकालु गाउँपालिका एक स्थित तल्लु वालुङ चिरखाङमा भरुवा बन्दुकको प्रहारबाट एक शिक्षकको घटनास्थलमा नै मृत्यु भएको छ। मृत्यु हुनेमा सिरिसुङ गाउँपालिका पाँच याफु घर भई मकालु गाउँपालिका एक चिरखाङमा रहेको कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक 36 वर्षीय नरकुबीर खम्बुराई रहेका छन्। भदौ 18 गते साँझको करिब 7 बजेको समयमा खाना खाई भाँडा धुन भनी बाहिर निस्किएका राईलाई मकालु गाउँपालिका एक सिउडीबारी घर भएका 33 वर्षीय पद्मकुलुङ राईले भरुवा बन्दुकद्वारा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय शङ्खसभाका प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। घटनाको सम्बन्धमा जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय शङ्खसभाबाट प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न पद्मकुलुङ राईलाई भदौ 19 गते बिहान करिब 11 बजे घटना प्रयोग भएको भरुवा बन्दुक सहित मकालु गाउँपालिका एक घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। पक्राउ परेका राईलाई कर्तव्य ज्ञान तथा हात हतियार खरखजना मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय शङ्खसभाले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले भदौ 15 गतेदेखि असोज 5 गतेसम्म जिल्लाका विभिन्न खोला नालाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने 4 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार नियन्त्रणको लागि विशेष रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सञ्चालन गरेको अपरेशन अनुसार भदौ 20 गते खाँदबारी नगरपालिका सभा खोलाबाट प्रदेश 102003 2815 नम्बरको ट्र्याक्टर, भदौ 21 गते खाँदबारी नगरपालिका 1 नुन डाँडाबाट प्रदेश 102003 3670 नम्बरको ट्र्याक्टर र भदौ 31 गते खाँदबारी नगरपालिका 9 गिद्धेबाट को 2 5736 र को 2 7710 नम्बरको 2 ट्र्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। नियन्त्रणमा लिएको 4 ट्र्याक्टर सहित चालकलाई आवश्यक कार्यवाहीको लागि खाँदबारी नगरपालिकाको कार्यालय पठाइसकिएको समेत उहाँले बताउनुभयो।
0: अस्थायी प्रहरी पोस्ट भतिवाल डाँडा शङ्खसभाले अवैध गोलिया काठ सहित 2 ट्र्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय वाना शङ्खसभा मातहत अस्थायी प्रहरी पोस्ट भतिवाल डाँडा शङ्खसभाबाट भदौ 22 गते खटिएको पैदल गस्ती टोलीले 5 कपन नगरपालिका 8 पोखराङबाट आवश्यक कागजात बिना पाक्ने र चिलाउने जातको गोलिया काठ लोड गरी वाना बजारतर्फ जाँदै गरेको को 2 6000 नम्बरको ट्र्याक्टर र नम्बर प्लेट समेत नभएको अन्टेस ट्रेक्टर सहित ट्रेक्टर चालकहरू झापा जिल्ला शिव सतासी नगरपालिका पाँचका गोविन्द खड्का र शङ्खसभा जिल्ला पाँच खपन नगरपालिका सातका दावा शेर्पालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वाना शङ्खसभाका प्रमुख प्रहरी निरीक्षक सुन्दर कुमार यादवले बताउनुभयो। नियन्त्रणमा लिएको कागजात बिनाको गोलिया काठ सहितको दुईवटा ट्रेक्टर र चालकहरू आवश्यक कार्यवाहीको लागि डिभिजन वन कार्यालय खाँदबारी शङ्खसभा

0: मा वर्षासँगै आएको चट्याङ लागेर सोही ठाउँ बस्ने अलैची भट्टीमा अलैची केलाउँदै गरेका 33 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। हावाहुरी वर्षासँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका 33 वर्षीय दाहालको 5 कपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए। त्यसै गरी चट्याङ लागेर सोही ठाउँका 64 वर्षीय पुष्पलाल कटुवाल र 62 वर्षीय छत्रबहादुर दाहाल समेत गम्भीर घाइते भएको सूचना अधिकारी प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ।
1: शनिपुर नगरपालिका 10 खराङबाट तास खेल्ने 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ 26 गते दिनको अन्दाजी 5 बजेको समयमा तास खेलिरहेका चैनपुर नगरपालिका 11 का 34 वर्षीय दुर्गा राईमाझी, चैनपुर नगरपालिका 10 का 60 वर्षीय उमेश राउत, 47 वर्षीय कमल राई, 50 वर्षीय नेत्रबहादुर विष्ट र चैनपुर नगरपालिका 8 का 43 वर्षीय यम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय चैनपुर संघसभाबाट खटिएको प्रहरी टोली विशेष सूचनाको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय चैनपुर संघसभाले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नेपाली नगद रूपियाँ 57,270 नगद र तास 3 बुङ समेत बरामद भएको इलाका प्रहरी कार्यालय चैनपुर संघसभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता 2074 को जुवा खेल्न खेलाउन नहुने कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय संघसभाबाट भदौ 27 गते म्याथप अनुमति लिई आवश्यक अनुसन्धान पश्चात भदौ 29 गते आवश्यक कार्यवाहीको लागि जिल्ला प्रशासन कार्यालय संघसभा बुझाइसकिएको समेत प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो।
0: मादी नगरपालिका 4 पुरानो गाउँबाट इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाले 3 नाल भरुवा बन्दुक सहित 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मादी नगरपालिका 4 पुरानो गाउँ बस्ने 42 वर्षीय कुलबहादुर जिमी रहेका छन्। भदौ 26 गते बिना इजाजत पत्र भरुवा बन्दुक लुकाएर राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभा र प्रहरी चौकी मंगलबारे सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले जिमी को घर खान तलासी पश्चात निजलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। पक्राउ परेका जिमीलाई हात हतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ।
1: प्रहरी कर्मचारीहरूको क्षमता विकास गर्ने र कानूनी प्रक्रियालाई थप व्यवस्थित गर्ने उद्देश्यका साथ भदौ 28 गते इलाका प्रहरी कार्यालय चैनपुर संघसभामा 1 दिने मुचुल्का लेखन अनुशिक्षण तालिम सम्पन्न भएको छ। घटनास्थलको वस्तुस्थिति मूल्याङ्कन र कानूनी दस्तावेजको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षक परशुराम राई र प्रहरी सहायक निरीक्षक सुभाष तामाङले प्रशिक्षण प्रदान गर्नुभएको उक्त अनुशिक्षण तालिममा इलाका प्रहरी कार्यालय चैनपुर र मातहत प्रहरी कार्यालयहरू समेतमा कार्यरत 19 जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको इलाका प्रहरी कार्यालय चैनपुर संघसभाले जनाएको छ। यसै गरी शान्ति सुरक्षा अमन चयन चुस्त राख्न र हुन सक्ने सम्भावित मुठभेटलाई कुशलतापूर्वक व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय संघसभाले भीड़ नियन्त्रण सम्बन्धी 2 दिने विशेष अनुशिक्षण तालिम सम्पन्न गरेको छ। भदौ 30 गते आयोजित उक्त अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय सभामा कार्यरत सिनियर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत सहित 50 जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। भदौ 31 गते समापन भएको भीड़ नियन्त्रण अनुशिक्षण तालिम सञ्चालन जिल्ला प्रहरी कार्यालय संघसभामा कार्यरत प्रहरी निरीक्षक मेघराज अर्यालले गर्नुभएको जिल्ला प्रहरी कार्यालय संघसभाले जनाएको छ।
0: नागरिकहरूको गुनासो र सुझाव संकलन गर्ने तथा प्रहरी कार्यालयहरूको सेवा प्रवाहको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय हेदना सङ्खुवा सभाले भदौ 31 गते मकालु गाउँपालिका 3 स्थित इलाका प्रशासन कार्यालय हेदना गढीको सभा हलमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम कार्यक्रममा स्थानीय जनप्रतिनिधि

0: शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय नागरिकहरू समेतको सहभागिता रहेको इलाका परिकार्यालय हेदङ्गा संखुवा सभाले जनाएको छ। सुशासन, पारदर्शिता, जवाबदेहिता र जिम्मेवारीको बोध गराउने उद्देश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीयहरूबाट उठेका विभिन्न सवालहरूको जवाब इलाका परिकार्यालय हेदङ्गा संखुवा सभाका प्रमुख परिनिरीक्षक वीरेन्द्र कुमार यादवले दिनुभएको समेत इलाका परिकार्यालय हेदङ्गा संखुवा सभाले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो परि समाचार पूरा भयो।
1: श्रोता, तपाईँ यति बेला संखसभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा प्रस्तुत छ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक केवाईसी अपडेट एक सामग्री।

0: सुभाष कता पुगेर आयो? असिना पसिना भएका छौ त?
1: म त ब्याङ्क गएर आएको नि दिदी।
0: किन नि?
1: अहिले ब्याङ्कले आफ्नो परिचय पत्र अपडेट गर्नु नत्र खाता बन्द हुन्छ भनेको छ, थाहा छैन तपाईँलाई?
0: ए हो र, थाहा छैन त मलाई त। अहिले त भिडभाड होला है?
1: एकदमै भिड छ भने दिदी ब्याङ्कमा त बिहानै गएको म, बल्ल काम सकियो भने हेर्नु न।
0: म त अलि पछि जानु पर्ला।
1: ल ल, सकभर छिटो गरेको राम्रो है दिदी। म गएँ अहिले, अफिस पनि जान ढिला भइसक्यो दिदीलाई भनिहालेको नि।
0: ल ल, जाऊ जाऊ।

0: नमस्कार सर।
1: नमस्कार, भित्र आउनुहोस्। के कति कामले आउनु भएको नि?
0: मेरो नाम करुणा कार्की हो सर, अनि हिजो मलाई ब्याङ्कबाट बोलेको भनेर एकजनाले फोन गर्यो।

0: म्याम नमस्ते, म वाणिज्य ब्याङ्कबाट सुन्दर पन्त बोल्दैछु।
1: हजुर सर भन्नुहोस् न।
0: म्याम हजुरले ब्याङ्क खातामा राष्ट्रिय परिचय पत्र लिङ्क गर्नुभयो त?
1: छैन नि सर।
0: त्यही त म्याम, यहाँ हाम्रो सिस्टममा देखिएन अनि हजुरलाई कल गरेको। अहिले राष्ट्र ब्याङ्कको निर्देशन अनुसार राष्ट्रिय परिचय पत्र अनिवार्य लिङ्क गर्नुपर्छ, नत्र भने हजुरको ब्याङ्क खाता बन्द हुन्छ भन्ने जानकारी त पाउनु भएको छ होला नि, होइन म्याम?
1: ए हिजो सुभाषले अपडेट गर्नुपर्छ भन्थ्यो, यही पो होला। मलाई ब्याङ्कबाट त भन्नुभएको छैन, तर अरूले भनेको चाहिँ सुनेकी छु सर।
0: यो बारेमा त हामीले त सूचना नै जारी गरेका छौ म्याम, अब समय पनि धेरै छैन, त्यसैले जानकारी दिनलाई मैले कल गरेको हुँ म्याम।
1: ए हुन्छ नि सर, म आज नै ब्याङ्क आउँछु है त।
0: सुन्नुहोस् त म्याम, हजुर ब्याङ्क आइरहनु पर्दैन, हजुरको सहजताका लागि हामीले अनलाइनबाटै पनि अपडेट गरिदिन्छौँ।
1: ए हो र, त्यसको लागि के गर्नुपर्छ त सर?
0: हजुरको यो नम्बरमा वाट्सएप अथवा भाइबर छ म्याम?
1: हजुर हजुर छ सर।
0: ए त्यसो हो भने हजुरको यो नम्बर हाम्रो टेक्निकल टिमलाई फरवर्ड गरिदिन्छौँ, उहाँहरूले वाट्सएपमा फर्मेट पठाइदिनुहुन्छ, त्यो सबै फलो गरेर सबमिट गरिदिनु होला है त।
1: हुन्छ हुन्छ सर।
2: अनि त्यसपछि
1: तपाईँको मोबाइलमा एउटा कोड आएको छ, त्यो दिनुहोस् भन्नुभयो। मैले दिए पनि त्यसको एकैछिनमा मेरो खातामा भएको 3,00,000 निकालेको मेसेज आयो, अनि त म झसङ्ग भए। त्यसपछि मैले ब्याङ्कमा पनि सम्पर्क गरे, ब्याङ्कले प्रहरी कार्यालय जानु भनेपछि यहाँ आएकी हुँ सर।
2: अब तपाईँको कुरा मैले बुझे, राष्ट्रिय परिचय पत्र र ब्याङ्क वा वित्तीय संस्थाको केवाईसी अपडेट गर्ने बहानामा अहिले हेर्नुहोस् विभिन्न ठगीका घटनाहरू बढ़िरहेका छन्। यस्ता ठगहरूले ब्याङ्क वा सरकारी कर्मचारी बनेर फोन गर्छन् र गोप्य विवरण माग्दछन् र रकम गायब पनि पार्दछन्। तपाईँ पनि त्यसै गरी ठगिनु भएछ जस्तो मलाई लागेको छ।
1: मलाई पनि 24 घण्टा भित्र अपडेट गर्नुपर्छ, नत्र बन्द हुन्छ भन्यो होला त नि भन्ने विश्वासमा पर्दा यस्तो नोक्सानी भयो सर, के गर्ने होला?
2: हामीले के कुरा बुझ्नु जरुरी छ भने कसैलाई पनि कुनै पनि हालतमा जे सुकैको होस् ओटीपी कोड दिनुहुन्न, अनि फेरि ओटीपी कोड ब्याङ्क वा अन्य वित्तीय संस्थाले कहिल्यै पनि फोन गरेर माग्दै माग्दैनन्। यो कुरा सबैले बुझ्नु जरुरी छ।
1: त्यही त भन्या सर, ओटीपी कोड दिनु नै मेरो ठुलो गल्ती भयो।
2: त्यसैले यस्ता प्रकारका ठगीबाट बच्न अपरिचित व्यक्ति वा नम्बरबाट आएका अज्ञात लिङ्क खोल्नु हुँदैन, अनि ब्याङ्कको पासवर्ड, पिन नम्बर वा ओटीपी कसैलाई पनि दिनुहुन्न, र शंका लागेमा सम्बन्धित ब्याङ्कको आधिकारिक नम्बरमा फोन गरेर वा शाखामा गएर बुझ्नुपर्छ, अनि यदि ठगी भइहाले ब्याङ्क वा प्रहरीलाई तुरन्त खबर गर्नुपर्छ।
1: के गर्नु सर, कि परेर जानिन्छ भन्छन्।
2: अब यसो गर्नुहोस् हेर्नुहोस्, यी सबै कुरा खुलाएर एउटा निवेदन दिनुहोस्, हामी अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौ।
1: हुन्छ सर, म त्यसै गर्छु। अब
3: राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने नाममा आउने झुट्ठा एसएमएस प्रति सावधान रहनुहोस्। ठगीमा संलग्न व्यक्तिहरूले ब्याङ्क वा सरकारी निकायको प्रतिनिधि बनेर फोन, एसएमएस, इमेल, सामाजिक सञ्जाल वा नक्कली वेबसाइट मार्फत तपाईंलाई सम्पर्क गरी ओटीपी कोड, पिन कोड, पासवर्ड वा ब्याङ्क खाता लगायतका संवेदनशील विवरण माग्न सक्छन्। त्यसैले राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने नाममा आएको कुनै पनि अनाधिकृत अनुरोधलाई विश्वास नगर्नुहोस्। सचेत र सुरक्षित रहनुहोस्।
4: अवस्थ श्रोता, संघ रेडियो कार्यक्रम प्रसारमा सहयोग गर्ने रेडियो अरूण 97.6 MHz चैनपुरलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी प्री सहायक अमलदार सरिता कार्की सहित म कार्यक्रम संचालक परिणय निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय ने

मेरो देश खासी रहोस्, मर्न परे मै मरौं, मेरो देश बाँची रहोस्।

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 41 43 460।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह लिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल। कृषि ज्ञान केन्द्र संखुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना। यस कृषि ज्ञान केन्द्र संखुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपसिलका कार्यक्रमहरू कार्यान्वयनका लागि संखुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी वा संस्थाहरूले यही मिति 2083 असोज 18 सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। रित नपुगी वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन। यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवा सभामा सम्पर्क गर्न सकिनेछ। तपसिल बकार सुधार कार्यक्रम संख्या 15, बजेट रु 4,50,000, अधिकतम साझेदारी प्रतिशत 75%, प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ, कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ, गडौला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20, बजेट रुल 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ, कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ, सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, कार्यक्रम न्यूनतम 7 रूपनीमा सञ्चालन हुनुपर्नेछ, किवी बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागी
5: सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3 बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 4 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
5: अकबरे बारी प्रवर्धन कार्यक्रम 4 पटक बजेट रु 4 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
5: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक बजेट रु 5 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3 बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
5: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3 बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान संख्या 1 बजेट रु 6,05,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी
5: फलफुल तथा पुष्प नर्सरी स्थापनामा 50% अनुदान 1 पटक बजेट रु 1 लाख अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी
4: व्यावसायिक तरकारी उत्पादक किसानलाई यन्त्र उपकरण र मल्चिङ खरिद सहयोग संख्या 1 बजेट रु 5 लाख अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको हुनुपर्नेछ।
5: व्यावसायिक कफी उत्पादक किसानलाई कफी प्रशोधन उपकरण सामग्रीहरू खरिदमा 50% अनुदान 1 पटक बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कृषक समूह सहभागीहरूको हकमा न्यूनतम 50 रोपनी र निजी उद्यमी समावेश हुन न्यूनतम 10 रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको हुनुपर्नेछ।
4: उत्पादन क्षेत्रमा तरकारी फलफूल सुकाउने सोलर ड्रायर प्रवर्धन कार्यक्रम 1 पटक बजेट रु 1 लाख अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती गरेको हुनुपर्नेछ। कृषि विभाग संघ सशर्त अनुदान प्राङ्गरी कृषि प्रवर्धन कार्यक्रम संख्या 1 बजेट रु 10 लाख अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी प्रस्तावना तथा अनुदान ग्राही छनौट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 बमोजिम हुनेछ।
5: प्रस्ताव 7 संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू
4: रु 10 को टिकट ट्रान्स गरी तोकिएको ढाँचा बमोजिम आवेदन र प्रस्ताव
5: कृषक समूह तथा सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपि
4: व्यक्तिगत अनुदान ग्राहीले रु 100 र संस्थागत समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनीले प्रति आवेदन रु 200 रुपियाँ राष्ट्रिय वाणिज्य ब्याङ्कको खातामा दाखिला गरेको सकल भौचर प्रस्तावनासँग पेश गर्नुपर्नेछ।
5: संस्था दर्ता तथा नवीकरण प्रमाण पत्रको प्रतिलिपि
4: स्थायी लेखा नम्बरको प्रमाण पत्र प्रतिलिपि र आर्थिक वर्ष 2082-83 को कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
5: आधिकारिक व्यक्ति निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात
5: जग्गा धनी
4: पूर्जा प्रमाण पत्र र भाडाको जग्गा भएमा कम्तीमा 10 वर्ष र व्यावसायिक फलफुल बगैँचाको हकमा 15 वर्षको करार सम्झौता पत्रको प्रतिलिपि,
5: सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस पत्र,
4: आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने सो घोषणा पत्र,
5: कृषि सम्बन्धी अनुभव तथा तालिमको प्रमाण पत्रहरूको प्रतिलिपि।
4: नोट, यस सूचना सम्बन्धी थप जानकारीको लागि फोन नम्बर 029562317 कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। आवेदन फारमको लागि कृषि ज्ञान केन्द्र संखुवा सभा वा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन 2077 दफा 6 को अनुदान सम्बन्धी मापदण्डको खण्ड 6 अनुसार पछिल्लो 3 वर्ष कुनै पनि तहको सरकारबाट एकै पटक 5 लाख वा 100 भन्दा बढी रकम अनुदान दिएको पाइएमा कार्यक्रममा सहभागी गराइने छैन।
5: फोन नम्बर 029562487 र 029562130,
4: मोबाइल नम्बर 9843063755 र 9761562070। कृषि ज्ञान केन्द्र खादबारी संखुवा सभा।
6: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
7: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
7: ए लु, जचाउन जानु पर्छ काका।
6: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
8: ल छ नि काका, 0.6 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
9: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बात, हाड जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
9: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
10: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029572092, फोन नम्बर 9843245019।
11: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862639964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
12: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
13: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
12: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
13: चैनपुर आँखा उपचार केन्द्र, सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर संखुवा सभा।
14: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
15: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछिस् त।
14: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
15: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
14: धन्यवाद दादा, म अहिले नै गइहाले।
15: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, गिरक डसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
16: खरङ सम्पर्क सञ्जीव कटवाल 98135448।
15: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069।

0: हरिद्वारा समिति गठन, घटनाको सत्य तथ्य छानबिनको माग,
1: एमाले अध्यक्ष ओलीलाई हटाउने प्रयास फेरि असफल, कंग्रेसको वडा अधिवेशन अझै 13 जिल्लामा बाँकी,
0: पक्राउ परेका व्यक्तिलाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, राजधानी क्षेत्र सम्बन्धी फ्रान्सेली कम्पनी आइडिमियाको रिट खारेज,
1: अमेरिका पुनः आक्रमणको तयारी गरिरहेको इरानको दावी, फेरि आक्रमण गरिए नयाँ क्षमता प्रयोग गर्ने चेतावनी,
0: र फिफाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको खेलकुद मन्त्रीको दावी, एसियाली खेलकुदमा 38 पदक जित्दै चीन पहिलो स्थानमा, नेपाल अझै पदक विहीन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्त

0: दोकान का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल उपलब्ध छ। जानकारी का लागि हिमालय स्प्रिंग वाटर ट्रॉली नया बानेश्वर काठमांडू फोन 4781-4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। ट्राफिक प्रहरी संघको विवाद पछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लगाएका छन्। गल्ती नहुँदा पनि ट्राफिक प्रहरीले कार्यवाही स्वरूप जरिवानाको चिट काटेपछि चालकले चोकमै 5542 नम्बरको बसमा आगो लगाएका हुन्। आफैले लगाएको आगोमा परेर उनको शरीर करिब 90% जलेको छ। लगतै उनलाई किर्तिपुर स्थित वन अस्पतालमा लगिएको थियो। बसमा आगो लगाउनु अघि उनले ट्राफिक प्रहरीले कार्यवाही गरेकोमा आक्रोश पोख्दै आफू मर्न तयार रहेको बताएका थिए। मध्याह बाह्र बजे भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारको चरको विरोध भइरहेको छ। बस चालकको नाम काभ्रेको पनौती घर भएका 25 वर्षीय दावा लामा भनिए पनि अर्कै व्यक्ति रहेको दावी गरिएको छ।
2: डेढ़ महिना अघि सोही स्थानमा मोटरसाइकलमा राइड सेयरिङको काम गरिरहेका मुगुको सारू गाउँपालिका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाउनु परेको थियो। त्यति बेला पनि ट्राफिक प्रहरीले कार्यवाही गरेको भन्दै उनले राहदानी विभाग अगाडि पेट्रोल सर्केर आत्मदाहको प्रयास गरेका थिए। त्यसको डेढ़ महिनामा राहदानी विभाग अगाडि फेरि सोही प्रकृतिको घटना भएको हो। आज पनि आगोले तारहरू जल्दा राहदानी विभागको सेवा केही बेर प्रभावित समेत भएको थियो।
1: घटना लगतै प्रहरीले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक केआईजी सुशील सिंह राठौरका अनुसार छानबिन समितिलाई यथाशीघ्र सत्य तथ्य जाँच गरेर प्रतिवेदन पेश गर्न भनिएको छ। ट्राफिक प्रहरीले जथाभावी बस नरोक्न आग्रह गर्दा बसका चालकसँग सामान्य भनाभन भएको र त्यसैको आवेगमा चालक आफैले बसमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केआईजी राठौरले बताउनुभयो।
2: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आजको घटना सहित पटक पटक सवारी साधनमा भइरहेका आगलागी तथा दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले त्रिपुरेश्वरमा चालक र सवारी साधन दुवै जलेको घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताउनु भएको हो।
3: यसको निष्पक्ष छानबिनका साथ जुन सवारी आज जलेको छ, पटक पटक यस्ता घटना किन भइरहेको छ, देशभरि यस्ता घटनाहरू किन भइरहेको छ, सरकारको हामीले ध्यान आकर्षण गराएको छौँ। यातायात व्यवस्था विभाग भनेको राज्यको एउटा सबैभन्दा यातायात क्षेत्रको सबैभन्दा उपल्लो निकाय हो। यो उपल्लो निकाय मार्फत सिंहदरबारको सबै निकायमा ध्यान आकर्षण होस् भन्ने पहिला यति कुरो।
1: आजै काठमाडौँको टेकु स्थित फोहोर मैला व्यवस्थापन केन्द्र नजिक पनि आगलागी भएको छ। काठमाडौँ महानगरपालिका 12 टेकु स्थित फोहोर मैला व्यवस्थापन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा बेलुकी आगलागी भएको हो। दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो केही घण्टापछि नियन्त्रणमा लिइएको छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास फेरि पनि असफल भएको छ। जेएनजी आन्दोलनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटि बैठकबाटै ओलीलाई अध्यक्षबाट हटाउने दोस्रो तहका नेताहरूको प्रयास असफल भएको हो। पछिल्लो चुनावमा पार्टीले बेहोरेको धक्कापछि एमालेभित्र पुनः नेतृत्व पुनर्गठन र पुस्तान्तरणको आवाज उठ्दै आएको थियो। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले देशभरबाट सुझाव संकलन गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव सहित प्रतिवेदन लगेको थियो। तर ओलीले आफू पक्षीय नेता रामबहादुर थापा बादल र प्रदीप केवालीलाई प्रयोग गरेर उक्त प्रस्ताव हटाउनु भएको छ। आफूले संशोधन गरेर पेश गरेको प्रतिवेदन पढ्नलाई दिएर ओलीले 3 मिनटमा आफ्ना कुरा राख्न भन्नुभएको छ। यससँगै महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताको पुनर्गठनको प्रयास असफल भएको हो। ललितपुरमा आज शुरू भएको पार्टीको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष ओलीले कार्यदलको भूमिकामाथि असन्तुष्टि जनाउनुभयो।
4: म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौँ। आज बाहिर हस्तान्तरण पुस्तान्तरण भने के हो, यी सबै कुरालाई ध्यानमा राखेर पार्टीलाई नयाँ गति नयाँ जीवन कसरी दिन सकिन्छ भन्ने कुरामा एउटा कार्यदल बनायौँ। हामी कार्यदल बनाउनुतिर लाग्यौँ, त्यो कति उपयुक्त गर्यौँ गरेनौँ अहिले त्यसको धेरै समीक्षामा पनि नजाउँ। त्यो बनाइसक्यौँ हामीले, त्यसले अलिक विलम्ब गरी काम गर्यो। एक महिनाको समय भनेको चार महिनाको समय गुज्रियो र केन्द्रीय कमिटी त झन्डै झन्डै बस्नै नसक्ने खालको स्थिति बन्यो। कार्यदलकै बैठक चलिया छ, कार्यदलकै काम सकिएको छैन, कार्यदलकै प्रतिवेदन आएको छैन, कार्यदलको प्रतिवेदन बिना सचिवालय बस्न सक्दैन, सचिवालय नबसिकन केन्द्रीय कमिटी बस्न त्यति उपयुक्त हुँदैन भन्ने कुराले विलम्ब हुँदै गयो। हिजो बेलुका कार्यदलको प्रतिवेदन प्रस्तुत भयो, सचिवालयले बनाएको कार्यदल र सचिवालयकै अधिकांश नेताहरू बसेर बनाएको कार्यदल भएको हुनाले त्यो सचिवालयकै प्रोपर्टी थियो। त्यस सन्दर्भमा कार्यदल सचिवालयले बुझ्यो र त्यो बुझेर त्यसलाई आफ्नो निम्ति एउटा प्रोपर्टीको रूपमा राख्यो र त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो र हामीलाई अलिक समयको धेरै चापाचाप।
2: देश अत्यन्त जटिल मोडमा रहेको र लोकतन्त्र संविधान तथा राष्ट्रियतामाथि हमला भइरहेको बेला पार्टीभित्रै अनुशासनहीनता र आन्तरिक गुटबन्दी मौलाएको भन्दै वहाँले कार्यवाहीको चेतावनी समेत दिनुभएको छ। आन्तरिक मतभेदलाई कमिटिमा छलफल गर्नुको साटो सामाजिक सञ्जाल र मीडियामा छत्ताछुल्ला पार्ने कार्य अराजकता भएको भन्दै वहाँले यस्तो प्रवृत्ति तत्काल रोक्न निर्देशन समेत दिनुभएको छ। विरोधी बढेपछि ओलीले केन्द्रीय कमिटी सदस्यलाई मोबाइल निषेधदेखि बाहिर जान समेत बन्देज लगाउनु भएको छ।
4: म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौँ। आज बाहिर राखी नरहौँ तर मोबाइल स्विच अफमै हुनु राम्रो हुन्छ। बैठकभित्र मोबाइल हेर्ने, मोबाइल चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन। त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ। बैठक चलिराखेका छ, वक्ता बोलिराखेका छ, मोबाइलमा डिस्टर्ब हुने गरी कुरा गरेका छ या डिस्टर्ब नहुने गरी पनि कुरा गरेका छ, हुँदैन। कसैले मोबाइल खल्तीबाट निकालेर हातमा लिएर भिडियो खिच्ने ओर्ने कुनै काम गर्न पाइने छैन। हातमा मोबाइल हुँदैन, मोबाइल रेकर्ड मोडमा राख्न पाइँदैन, रेकर्ड हुँदैन, भिडियो मोडमा राख्न पाइँदैन, भिडियो हुँदैन र लाइभ गर्न पनि पाइँदैन। अर्को, अध्यक्षको अनुमति लिएर आसन छोड्दा अध्यक्षको अनुमति लिएर आसन छोड्नु पर्नेछ। बोल्न पर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अध्यक्षसँग अनुमति लिएर अनुमति प्राप्त भएपछि मात्रै बोल्नु पर्नेछ।
2: नेता गोकुल बास्कोटाले ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराई लगायत 12 भाइले ओलीलाई नेतृत्व छाड्न भने पनि ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न नमिल्ने तर्क गर्नुभएको छ। बैठक 3 दिनसम्म चल्नेछ।
1: नेपाली कंग्रेसले भने सातै प्रदेशका 63 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ भने बाँकी जिल्लामा भोलि वडा अधिवेशन हुने जनाएको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव राजु कटुवालले आज विज्ञप्ति जारी गरी असोज 3 देखि आजसम्म 63 जिल्लामा वडा अधिवेशन सकिएको जानकारी दिनुभयो। रसुवा बाहेक 13 जिल्लामा भोलि वडा अधिवेशन हुनेछ। धनुषाको क्षेत्र नम्बर 4, मोरङको क्षेत्र नम्बर 6, सामका 3 वडा, नवलप्रासीको क्षेत्र नम्बर 2, डोलधुराका 4 वडा, रूपन्देहीका 3 वडा, महोत्तरीका 8 वडा, सप्तरीको क्षेत्र नम्बर 2 र 4, सिराहा रौतहटको क्षेत्र नम्बर 1 र सर्लाहीको क्षेत्र नम्बर 2 का वडामा अधिवेशन अन्तिम चरणमा पुगेको कंग्रेसले जनाएको छ। त्यस्तै धादिङ, नुवाकोट र आज सम्पन्न हुन बाँकी रहेका वडाको अधिवेशन असोज 6 गते भोलि तोकिएको छ। रसुवामा भने भोटेकोशी बाढ़ीका कारण पछि गरिने जनाइएको छ। नेपाल परिवेशमा प्रधानमन्त्री बालेन भोलि अमेरिका जाँदै लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाँ संचार नेटवर्क रत्नपाल सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: प्रधानमन्त्री बालेन्द्र शाह भोलि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका जानुहुने भएको छ। वहाँ संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन भोलि अपरान्ह काठमाडौँबाट प्रस्थान गर्ने तयारी छ। प्रधानमन्त्री शाहको नेतृत्वमा परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहित 14 सहभागी हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री खनालको नेतृत्वमा नेपाली टोली आइतबार बेलुकी नै न्यूयर्क प्रस्थान गरेको थियो। नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेपछि प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 अर्थात असोज 8 गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने तालिका रहेको छ। प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर, हिमाली क्षेत्रको बढ़दो जोखिम तथा पछिल्लो बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिको विषय प्रमुख रूपमा उठाउने तयारी छ। प्रधानमन्त्री जानु अघि विभिन्न दलका नेता तथा विज्ञहरूले सरकारलाई सुझाव दिने क्रम जारी रहेको छ। आज मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता विश्वराज आङदेम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर प्रधानमन्त्री शाहलाई भेट्नु भएको छ। राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीकी नेत्री मदन कुमारी शाहले संसद मार्फत प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवा को भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको मुद्दालाई विश्व मंचमा सशक्त रूपमा उठाउन सुझाव दिनुभयो।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाकै सांसदहरूले चियाको मूल्यदेखि सवारी साधनको धुवासम्मका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा राजसपा सांसद खगेन्द्र सुनारले संसद सचिवालय नजिकै एक कप चियाको 100 रूपियाँ लिने गरिएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। दरबारमा सुन्दारा भन्दा धेरै होटल राखिएको भन्दै उहाँले नेपालगंज, वीरगंज र दैलेख बजारमा जति रूपियाँमा चिया खान पाइन्छ त्यति नै रूपियाँमा सिंहदरबारमा पनि चिया खान पाउनु पर्ने माग गर्नुभयो।
5: यो बाहिर ब्रान्डमा राखेको 5-स्टार होटल कसको हो? यो कसले लिएर आएको? यो कालो चियाको 100 रूपियाँ, दूध हालेको चियाको 200 रूपियाँ, मोमोको 300, चाउमिनको 400, पाउरोटीको 500 रूपियाँ तिरेर त्यो खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन्? सभामुख महोदय, यहाँ काम गरिरहेका संसद सचिवालयभित्र काम गरिरहेका कर्मचारीहरू मर्यादा पालकहरूले त्यहाँ गएर पानी समेत पनि खान पाउने अवस्था छैन। त्यसैले तत्काल यो 5-स्टार होटल यो संसदको यो ब्रान्डबाट तत्काल बाहिर निकाल्नुपर्छ।
3: राजसपाकी अर्की सांसद आशिका तामाङले कालो धुवा फाल्ने सवारी साधन विस्थापित गर्ने सरकारको योजना किन कार्यान्वयन भएन भनेर सोध्नुभयो। यहाँ यही समस्या लिएर आफू 3 महिना अघि यातायात मन्त्रालय पुग्दा मन्त्रीले आश्वासन दिए पनि काम नगरेको उहाँले आरोप लगाउनुभयो। हामीलाई देश हाँक्ने चालक नयाँ नेता र मन्त्री चाहिन्छ, तर गाड़ी चल्ने इन्जिन 100 वर्ष पुरानो थोत्रो भए पनि हुन्छ? जनताले कसरी सास फेर्न पाउँछन्? सांसद तामाङको प्रश्न छ।
6: माथि आकाशमा सेतो मुस्लो बादल दौडिरहँदा हामी जमिनमा भने कालो मुस्लो गाडीको धुवाबाट निसासिएर कति बेला छुटकारा पाउने भनेर आफ्नो गाडी ओभरटेक गर्न खोजिरहेका हुन्छौ। हो, यही समस्या लिएर 3 महिना अघि म पूर्वाधार विकास मन्त्रालय पुगेको थिएँ। मन्त्रीज्यूले कालो धुवा फाल्ने सवारी साधनलाई 500 रूपियाँ जरिवाना होइन 50,000 रूपियाँ जरिवाना तोक्छु भनेर भन्नुभएको थियो, तर कार्यान्वयन भने सुन्ने। पुराना सवारी साधन विस्थापन गर्ने हो भने हामीसँग गाडी चढ्न पर्याप्त साधन हुँदैन सम्बन्ध भन्नुभयो।
3: एमालेकी सांसद गंगा देवी श्रेष्ठले जेएनजी आन्दोलनमा आगो लगाउन राजसपा सभापति रवि लामिछानेले नखो कारागारबाटै आदेश दिएको भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। श्रेष्ठको अभिव्यक्तिमा राजसपाका सांसद लाल विक्रम थापाले नियमापत्ति जनाएपछि बैठकको अन्त्यमा सभामुख डोल प्रसाद तर्यालले ती शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो।
7: आजको बैठकको शून्य समयमा माननीय गंगा देवी श्रेष्ठले बोल्नु भएको जेएनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरू सम्म भन्ने बीचको वाक्यांश संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
4: सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई बिना कारण वा स्वचालित रूपमा हतकड़ी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले आज सरकार समेतका नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो। विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रहरी प्रधान कार्यालय, प्रेस काउन्सिल लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो। अदालतले प्रहरी ऐन र मुलुकी फौजदारी कार्यविधि संहितामा पक्राउ परेका वा भाग्न खोज्ने व्यक्तिमाथि बल प्रयोग गर्न सक्ने व्यवस्था भए पनि कसलाई हतकड़ी लगाउने र कसलाई नलगाउने भन्ने स्पष्ट कानूनी मापदण्ड नभएको औल्याएको छ। पक्राउ परेका व्यक्तिको पनि सम्मानपूर्वक बाँच्न पाउने वैयक्तिक स्वतन्त्रताको संवैधानिक हक हुने भएकाले केवल पक्राउ पर्दैमा वा अभियोग लाग्दैमा सबैलाई अनिवार्य हतकड़ी लगाउनु संविधान र कानूनको मर्म विपरीत हुने अदालतले ठहर गरेको छ।
3: नेपाली राहदानी छपाईको ठेक्का नपाएपछि सर्वोच्च अदालत पुगेको फ्रान्सेली कम्पनी आईडीमियाको रिट खारेज भएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश दुया कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो। राहदानी विभागले जर्मनी कम्पनी भेरिडोसलाई पासपोर्टको ठेक्का पट्टा दिएपछि प्रतिस्पर्धी फ्रान्सेली कम्पनी आईडीमिया सार्वजनिक खरिद पुनरावलोकनको कार्यालय हुँदै सर्वोच्च पुगेको थियो। सर्वोच्चले आईडीमियाका तीन रिट खारेज गरेको हो भने सुरक्षण मुद्रण केन्द्रमै पासपोर्ट छाप्नुपर्ने मागसहितको अर्को रिट निवेदनमा निर्देशनात्मक आदेश जारी गरेको छ। राजधानी जस्तो संवेदनशील र अत्यावश्यक राष्ट्रिय कागजातको खरिद तथा प्रणाली व्यवस्थापनमा पारदर्शिता कायम राख्न नेपाल सरकार र राजधानी विभागका नाममा सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको हो।
4: आगामी असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन जारी गर्दै बंगालको खाड़ीमा विकसित शक्तिशाली मौसमी प्रणालीका कारण 3 दिन देशभर विपदको जोखिम उच्च रहने जनाएको महाशाखाका अनुसार उत्तर अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली हाल बंगालको खाड़ीको मध्य भूभागमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बनेर पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावले बुधबारदेखि नै कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा शुरू हुनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै भारीदेखि अति भारी वर्षासम्मको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस प्रदेश तथा कोशी प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनेछ। साथै कर्णाली प्रदेशमा पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो हा संचार नेटवर्क तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौ

0: क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बारे अध्ययन गर्न 15 सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको छ। सभामुख डोल प्रसाद तराले आजको प्रतिनिधि सभाको बैठकमा समिति गठनको प्रस्ताव गरेपछि सभाले स्वीकृति दिएको हो। समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति राखिएको छ। समितिले जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली विपदका विषयमा अध्ययन गरी सरकारलाई नीतिगत सुझाव दिनेछ।
1: अख्तियार तुर्पक अनुसन्धान आयोगले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढ़ाउन सेवक राईसँग घुस लिएको आरोपमा तीनजना विरूद्ध विशेष अदालतमा आज आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार सघन सहकारी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठले भोजपुर स्थित एक विद्यालयको नयाँ भवन निर्माण सम्बन्धी अन्तिम बिल भुक्तानीका लागि विभिन्न बहाना बनाई सेवक राईसँग घुस मागेका थिए। तीनैजना विरूद्ध आयोगले 1,35,000 रूपियाँ बिगो कायम गरी कैद तथा बिगो बमोजिम जरिवाना सजायको माग दावी गरेको छ।
0: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट हालसम्म 37 शव निकालिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले थाहा संचार नेटवर्कलाई दिएको जानकारी अनुसार एउटै सुरुङबाट कुल 37 शव निकालिएको र खोजी जारी रहेको छ। प्राप्त विवरण अनुसार भदौ 10 गतेको रसुवा बाढ़ीबाट अहिलेसम्म 1,451 जनाको शव भेटिसकेको छ।
1: इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका 10 संविधान चोक स्थित निर्मला स्टील फेब्रिकेशन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढ़ी नगरपालिका 2 घर भई हाल इटहरीमा बस्दै आएका 20 वर्षीय शिवम विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब प्रेक्षक सुभाष मानले जानकारी दिनुभयो। आज बिहान मोटरको स्विच अन गर्ने क्रममा बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः आक्रमण शुरू गर्ने तयारी गरिरहेको इरानको केन्द्रीय सैन्य कमाण्डले जनाएको छ। इरानको सशस्त्र बलको रेखदेख गर्ने खातम अल अम्बिया केन्द्रीय मुख्यालयले यस्तो चेतावनी जारी गरेको हो। यो सँगै महिनौको सुस्ततापछि प्रत्यक्ष भिडन्तको नयाँ श्रृंखला शुरू हुन सक्ने सम्भावना बढ़ाएको अल जजिराले जनाएको छ। इरानले अमेरिकाद्वारा हुने कुनै पनि नयाँ आक्रमणको जवाबमा पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडा र हितहरूमा कड़ा प्रतिशोध लिने जनाएको छ। खाड़ी क्षेत्रमा अमेरिकालाई सहयोग नगर्न पनि भनिएको छ। अमेरिकाले आफू विरूद्ध फेरि आक्रमण गरे पहिले प्रयोग गरिएका हतियार र रणनीतिहरूमा मात्र सीमित नरहने चेतावनी इरानले दिएको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कर्सका प्रवक्ता हुसेन मोहब्बीले कुनै पनि नयाँ आक्रमण कार्यवाहीको स्थितिमा युद्धको भौगोलिक सीमा र प्रयोग गरिने हतियारमा ठूलो परिवर्तन देखिने बताउनु भएको छ। मोहब्बीले इरानसँग यस्ता नयाँ हतियार र सैन्य क्षमताहरू रहेको दावी गर्दै जसलाई अहिलेसम्म युद्धभूमिमा नउतारिएको बताउनुभयो। उहाँले भविष्यको कुनै पनि युद्धमा यी नयाँ क्षमता प्रयोग गरिने दावी गर्नुभयो।
1: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगितामा चीन 38 पदक जित्दै पहिलो स्थानमा रहेको छ। अहिलेसम्म चीनले 23 स्वर्ण, 10 रजत र 5 कास्य सहित कुल 38 पदक जितेको हो। चीनले शुरूदेखि नै पदक तालिकामा अग्रता बनाउँदै आएको थियो। यसै गरी 8 स्वर्ण, 12 रजत र 12 कास्य सहित कुल 32 पदक जित्दै आयोजक जापान तालिकाको दोस्रो स्थानमा रहेको छ। तालिकाको तेस्रो स्थानमा दक्षिण कोरियाले 5 स्वर्ण, 3 रजत र 15 कास्य सहित कुल 23 पदक जितेको छ। भारत 4 रजत र 2 कास्य पदक जित्दै तालिकाको 12 स्थानमा छ भने नेपालले हालसम्म कुनै पनि पदक जित्न सकेको छैन। एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोली हङकङसँग पराजित भएको छ। 9 देखि 12 स्थानसम्मको वरियता निर्धारण गर्न आज खेलाइएको खेलमा नेपाल 3-0 को सोझो सेटमा पराजित भएको हो। पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित

0: भएको छ। आज खेलाइएको उक्त खेलमा नेपाल थाइल्याण्डसँग 59-48 अंकले पराजित भएको हो। उसमा पनि नेपाली खेलाड़ीले निराशाजनक प्रदर्शन गरेका छन्।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई गरेको निलम्बन फुकुवाका लागि पहल भइरहेको दावी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: ट्राफिक प्रहरी संघको विवादपछि त्रिपुरेश्वरमा फेरि चालकले लगाए बसमा आगो। प्रहरीद्वारा समिति गठन। घटनाको सत्य तथ्य छानबिनको माग।
1: एमाले अध्यक्ष ओलीलाई हटाउने प्रयास फेरि असफल। कंग्रेसको वडा अधिवेशन अझै 13 जिल्लामा बाँकी।
0: पक्राउ परेका व्यक्तिलाई जथाभावी हतगड़ी नलगाउन सर्वोच्चको अन्तरिम आदेश। राहदानी ठेक्का सम्बन्धी फ्रान्सेली कम्पनी आइडिमियाको रिट खारेज।
1: अमेरिका पुनः आक्रमणको तयारी गरिरहेको इरानको दावी। फेरि आक्रमण गरे नयाँ क्षमता प्रयोग गर्ने धम्की।
0: र फिफाको निलम्बन फुकुवाका लागि पहल भइरहेको खेलकुद मन्त्रीको दावी। एसियाली खेलकुदमा 38 पदक जित्दै चीन पहिलो स्थानमा। नेपाल अझै पदक विहीन।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछु तेरो काकी
2: ल ल आमा म तँ गए तँ आए
1: होइन आजै आइपुग्छस् र
2: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
3: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852445741
4: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633964 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
6: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
5: औ लु समस्याको समाधान भनेकै म हो
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
6: लुगले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
7: लु अब त्यहीबाट जाने
5: लाखे सल्लाह दिएको के पाक त बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 पोङटिङमा किनेरु ल्याएको रेडियो छ लु सुनु त
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852150094 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
9: चाहना हेर न गरगनाले त बेहुलीले कस्तो सुहाएको छ है त्यही त कस्तो डिजाइनर गरगना कहाँ बनाएछन्
10: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
9: ए बेहुलीले लगाएको गरगनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
10: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
11: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862939725 र 9917647529
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल
1: मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध जिरो पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्,
2: 1.6 million people evacuated so far in the 5
1: टोकियो सहित 5 प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सयौं उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री सोनिम वागले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि 2 मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
4: त्यसलाई चाहिँ अब अलिकति लिफ्टिङ गर्नुपर्छ भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँग प्रिन्सिपली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
3: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
4: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
3: 2 मन्त्रीबीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियानकर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
5: उपभोक्ता नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन। यसलाई चाँडो भन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
3: सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
6: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ, बढी विशेष गरेर मान्छेको क्याजुअल्टी बढी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एक किसिम बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
3: त्यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
6: अब नयाँ भनौ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया जस्तो भनौ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौ सानोतिनो सहरैको अवधारणा चाहिँ निर्माण गर्ने भन्ने हो।
3: त्यही त, अब तिमुरे स्याफ्रु त्रिशुलीसम्मै बाढीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न?
6: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्थामा मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढ़ी पहिरोको कारणले पनि भोलि चाहिँ नसानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएको छ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
3: सञ्जीवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
6: अहिले विशेष गरेर भनौ न हाम्रो गल्छीदेखि च्याख्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ, बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरलेस हामी धुम्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पासाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामी 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सडक हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सडक अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढ़ी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवत अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ, त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
3: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढ़ीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
6: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ, एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भव डेढ वर्षदेखि दुई वर्षभित्रमा, अब सक्यो त हामी एक वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू, पक्की संरचनाहरू

0: अलिकति डिजाइन गर्न टाइम लाग्छ
1: बताएका छन्। त्यसै गरी खानेपानी शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
2: विनाशकारी भूकम्पले आफ्नो थाथलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनको अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
3: हामीलाई यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनु पर्ने जानकारीहरू पर्याप्त रूपमा हामीले पाइरहेको छैन। कसैको मोबाइल स्विच अफ भएर हुन्छ।
2: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छिन्,
4: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो। जाउँ भने कहाँ जाने? बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
2: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको एक सरो कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
5: लाइन छैन, पङ्खा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो।

0: जलवायु न्यायको मुद्दा बोकेर कुर्दै प्रधानमन्त्री हिमाली अध्यक्ष ओली छन् आक्रमक धमाधम ऐन बन्दै विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको टिमुरमा भविष्य खोज्दै पाल्पाका किसान शीर्षकको शुभ समाचार
1: खेतबारीमा मकै कोदो र अन्य बालीदानी लगाएर वर्षभरि मेहनत गर्ने पाल्पाका किसानका लागि उत्पादन भित्र्याउने समय धेरै सुखद हुँदैन। वन्यजन्तुले बाली नष्ट गरिदिएपछि मेहनत खेर जाने समस्या बढ़दै गएपछि किसानहरूले अहिले खेतीको विकल्प नै बदल्न थालेका छन्। बाँदर र बदेलबाट अन्नबाली जोगाउन कठिन हुन थालेपछि पाल्पाका विभिन्न गाउँका किसानले टिमुर खेतीमा सुरक्षित र दीर्घकालीन आमदानीको माध्यम बनाउन थालेका छन्। बारी ढिक कान्ला खोरिया हुँदै बाजो जमीनसम्म टिमुरका बोटले ठाउँ लिन थालेका छन्। रिद्धिकोट गाउँपालिका टोकसुङका तारा बगाले अन्नबालीबाट टिमुरतर्फ खेतीको स्वरूप परिवर्तन गर्नुभएको छ। पहिले मकै लगाउने बगाले अहिले बारीमा 50 टिमुरका बिरूवा हुर्काइरहनु भएको छ। हरेक वर्ष मकै लगायो बाँदर र बदलले खाएर सखा पारिदिन्छ। मेहनत गरेर लगाएको बाली सिहार्ने बेलामा वन्यजन्तुले खाइदिएपछि विकल्पका रूपमा टिमुर लगाएको हो उहाँले भन्नुभयो। बगालेका अनुसार टिमुरमा वन्यजन्तुको क्षति कम हुनुका साथै उत्पादन भएपछि बजारको समस्या पनि तुलनात्मक रूपमा कम छ। यही कारण उहाँलाई टिमुर खेती अन्नबाली भन्दा भरपर्दो विकल्प लाग्न थालेको हो। निजी गाउँपालिका ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष 20 टिमुरका बिरूवा लिएर खेती शुरू गर्नुभएको छ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
6: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जलवायु न्यायको मुद्दा बोकेर उठ्दै प्रधानमन्त्री शीर्षकमा खबर छ। भदौ 10 भोटेको सिबाडीपछि सार्वजनिक दबाबीच प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन मंगलबार न्यूयोर्क जाँदै हुनुहुन्छ। विगतका प्रधानमन्त्रीहरूले पनि राष्ट्रसंघीय मंचमा नेपालको जलवायु न्यायको एजेण्डा निरन्तर उठाइसकेकाले प्रधानमन्त्रीको यो भ्रमण पुरानै आवाज तोड्याउन मात्र नभई नयाँ राजनैतिक सन्देशसहित अन्तर्राष्ट्रिय सहयोगलाई ठोस वित्तीय तथा प्राविधिक परिणाममा बदल्न कूटनीतिक परीक्षण समेत हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। उहाँले नेपालको राजनैतिक परिवर्तनको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायलाई दिने तयारी गर्नुभएको छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै जीवित पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित रहेको छ। परराष्ट्र मन्त्री मात्र सहभागी हुने तय भएको संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै धकेल्ने कारक बन्यो। भदौ 10 भोटेको सिबाडी सार्वजनिक रूपमा नै जलवायु न्यायमा आफ्नो आवाज बलियो बनाउन प्रधानमन्त्री नै सहभागी हुनुपर्ने आवाज उठेपछि शाह आफै मंगलबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले असोज 8 बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री

0: शाहको पहिलो विदेश भ्रमणलाई चासोका साथ समेत हेरिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार नियोग बसाएका क्रममा प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुने कार्यक्रम रहेको छ। गुटेरेससँगको भेटमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरबारे छलफल हुनेछ। साथै नेपाल संयुक्त राष्ट्र संघ सम्बन्ध, नेपालको विकास र राष्ट्रसंघले नेपालमा पुर्याउँदै आएको सहयोगको विषय पनि भेटवार्तामा छलफल हुने बताइएको छ। संयुक्त राष्ट्रसंघमा सम्भव भएसम्म यस्ता खालका भेट गरिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार विगतमा पनि प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिवसँग भेट गरेका थिए। राष्ट्रसंघको मंचमा विगतमा पनि तत्कालीन प्रधानमन्त्रीहरूले जलवायु न्यायको मुद्दा निरन्तर उठाउँदै आएको तथ्य छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल, सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। प्रधानमन्त्रीले उठाउने छन् यी मुद्दा उपशीर्षकमा यसैसँग खबर छ। भुटेको सिसहित जलवायुजन्य विपदबाट नेपालले भोगेको ठूलो क्षति अन्तर्राष्ट्रियकरण गर्ने, नेपालको न्यून कार्बन उत्सर्जन र जलवायु परिवर्तनको असमान असरबीचको सम्बन्ध देखाउने, हानि नोक्सानी कोष लगायतका संयन्त्रबाट नेपाललाई तत्काल र उचित क्षतिपूर्तिको माग गर्ने, जलवायु उत्थानशील पूर्वाधार, जलवायु मैत्री कृषि र क्षमता विकासका लागि सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरण माग गर्ने र वन, हिमालय र नदी प्रणाली मार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्याएको योगदान प्रस्तुत गर्ने लगायतका मुद्दाहरू समेटिएका छन्। जलवायु न्यायको मुद्दा बोकेर उड्दै प्रधानमन्त्री शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: यही असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै रातको समयमा यात्रा नगर्न सरकारका अधिकारीहरूले अनुरोध गरेका छन्। नेपाल जल तथा मौसम विज्ञान विभागले सोमबार मौसम सम्बन्धी विशेष बुलेटिन निकाल्दै उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। यसै गरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम उत्तर पश्चिम दिशातिर पर्ने देखिन्छ र यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाई छ। यसैबीच 8163 मिटर अग्लो मनास्लु हिमालको आधार शिविरमा यति बेला आरोहीको भीड़भाड़ छ। आरोही र सहयोगीका कारण अहिले मनास्लु आधार शिविरमा भीड़ लागेको पर्यटन विभागको भनाइ छ। विभागका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्, जसमा 366 पुरूष र 127 महिला गरी 493 जना छन्। यो मौसममा विभिन्न 11 हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएका छन्, जसमा मनास्लु आरोहणका लागि अनुमति लिने धेरै छन्। पर्यटन विभागका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्। प्रतिकूल मौसमले अन्योलमा आरोही 9 एघार गतेसम्म रातिमा यात्रा नगर्नु आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
0: सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखिएको हो। राष्ट्रिय सभाको सोमबारको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वय गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। कार्यदलको प्रारम्भिक अध्ययन अनुसार कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया देखिएको मन्त्री चौधरीले उल्लेख गरेकी छन्। उनले भनेकी छन् उत्पादक संकलक कमिशन एजेन्ट थोक विक्रेता खुद्रा विक्रेता लगायत हुँदै बल्ल वस्तु उपभोक्तासम्म आउने हो। यस अनुसार कृषकले उत्पादन गरेका वस्तु उपभोक्तासम्म आइपुग्दा पाँच ठाउँमा कमिशन नाफाको हिस्सा वितरण हुने गर्छ। यही कारण कृषि उपज उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने र कृषकले कम मूल्यमा पाउने गर्दछन्। यसबाट कृषि उपज उत्पादन गर्ने किसानले अत्यन्तै थोरै मूल्य पाउने तर उपभोक्ताले महँगोमा खरिद गर्नु परेको गुनासोबीच सरकारी अध्ययनबाट आपूर्ति श्रृंखलाभित्रको वास्तविक तस्विर सामुन्ने देखिएको छ। सरकारले अनावश्यक तह घटाएर आपूर्ति श्रृंखलालाई दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले कृषि उपज महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको हुँदा सरकारले दीर्घकालीन सुधारको योजना सहित कृषि क्षेत्रको आपूर्ति श्रृंखलाबारे समेत अध्ययन गरिरहेको मन्त्री चौधरीको भनाई थियो। आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बहस चर्किरहेका बेला पार्टीको केन्द्रीय समितिको बैठकमा उनी अझ आक्रामक रूपमा प्रस्तुत भएका छन्। पार्टीलाई समयानुकूल बनाउन पुनर्गठनको बहस चलिरहेका बेला ओलीले पार्टी महासचिवको अधिकारलाई समेत आफैले प्रयोग गरेका छन्। केन्द्रीय कमिटिको सोमबार शुरू भएको बैठक आफै सञ्चालन गरेका उनी नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका नेताहरूका लागि कड़ा सुनिएका थिए। बैठकमा पार्टीको राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीमा रूपान्तरण हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको औल्याए तर रूपान्तरण भनेको इतिहास मेट्नु नभएको उनको भनाई थियो। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो, जनतासँग बोल्ने भाषा बदल्नु हो। उनले भने पार्टीको संघर्ष विचार बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन, पार्टीको निर्णय प्रक्रियालाई छिटो छरितो बनाउनु पर्नेमा जोड़ दिँदै ओलीले नेतृत्वलाई आदेश दिने तहबाट बदलेर सुन्ने बुझ्ने र परिणाम दिने तहमा पुर्याउनु पर्नेमा जोड़ दिए। उनले पुराना पुस्तालाई रूखको जरा र नयाँलाई पालुवाको संज्ञा दिए। पुरानो रूखमा नयाँ बालुवा ल्याउन जरा काटिँदैन, उनले भने जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो। आफू नेतृत्व हस्तान्तरणका लागि तयार नभएको पुनः स्पष्ट पार्दै ओलीले जिम्मेवारी ज्ञान अनुभव संस्था राजनैतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिए। संस्थागत तयारी बिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्छ, उनले भने पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन, नयाँ पुस्तालाई जिम्मेवारी प्रशिक्षण अनुभव अवसर र निर्णयमा स्थान दिने प्रक्रिया पनि हो। उमेर कम हुनु आफैमा योग्य र उमेर बढ़ी हुनु आफैमा अयोग्यता नभएको उनको तर्क थियो। झन आक्रामक ओली आजको नागरिक दैनिकमा खबर छ।
0: धमाधम ऐन बनाउँदै संसद शीर्षकमा खबर छ। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट एक एकवटा विधेयक पारित भए। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। जेएमजी आन्दोलन नेता संघीय संसदबाटै भने एघारवटा ऐन बनिसकेका छन्। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट एक एकवटा विधेयक पारित भए भने प्रतिनिधि सभा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरेकी थिइन् जसलाई सभाले पारित गरेको छ। यो विधेयकमा विद्यार्थीहरूलाई नेपाली सेनाका अधिकारीले सैन्य शैलीको तालिम दिने व्यवस्था छ। आवश्यक परेको खण्डमा तालिम प्राप्त विद्यार्थीहरूलाई सेनाको ब्याकअप अर्थात सहमार्गीका रूपमा प्रयोग गर्न सकिनेछ। जुनियर डिभिजन अन्तर्गत कक्षा 8 देखि 10 सम्मका 13 देखि 18 वर्षका विद्यार्थी र सिनियर डिभिजन अन्तर्गतका 16 देखि 21 वर्षका विद्यार्थी यसमा सहभागी हुन पाउनेछन्। नेपाल सरकारले आवश्यक छानेमा विद्यार्थी बाहेक जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत राष्ट्रिय सेवा दल एनसीसी मार्फत तालिम दिन र राष्ट्रिय सेवामा खटाउन सक्ने सब तालिम पूरा गरेकाहरूलाई सार्वजनिक सेवा पूर्वाधार विकास विपद व्यवस्थापन महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गरेर त्यसबारे सदनलाई जानकारी गराउन समेत पत्र पठाएका थिए। जेएनजी आन्दोलन यता बने 11 ऐन उपशीर्षकमा यसैसँग खबर छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी ऐन, राष्ट्रिय उठाउने ऐन, विनियोजन ऐन, आर्थिक ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण, तेस्रो संशोधन ऐन सार्वजनिक खरिद, दोस्रो संशोधन ऐन वैकल्पिक विकास वित्त परिचालन ऐन र मतदाता नामावली ऐन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन लगायतका ऐनहरू अहिलेसम्म संसदबाट पेश भइसकेका छन् भने अहिलेसम्म 11 ऐन बनिसकेका छन्। जमाधम ऐन बनाउँदै संसद शीर्षकमा यो खबर छ।
1: यसैबीच यस्तै प्रसंग आजको नागरिक दैनिकमा पनि छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै